0: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
0: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-678-84-566
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका
5: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
6: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
0: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
7: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सामसंग रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
0: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
7: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715 सूचना वीरेन्द्र नगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ वीरेन्द्र नगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश
8: के तपाईँ वा तपाईँको परिवारमा तनाव चिन्ता वा डर बढ्दै गएको छ
0: या त मन उदास हुने एक्लोपन महसुस हुने निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ
8: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ
0: या त मदिरा चुरोट तथा लागु औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ
8: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस् डाक्टर सञ्जय रिसाल नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा
0: हजुर यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ
8: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 4 खजुरा सुर्खेत सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535 फोनबाट पनि नाम टिपाउन सकिन्छ तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्
0: बर्खा लाग्न शुरू भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीबारी गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
9: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री यत्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान? त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
10: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
11: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
10: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
11: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत,
10: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
9: लौ है हजुर, सिरिज एग्रोभेट है, सिरिज एग्रोभेट।
12: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
0: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
10: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
9: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100-15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेज, रेडियम फिलेज, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
9: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्ध पथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
13: यही असार 6 गते शनिबारका दिन सुपथ मुली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजू विशी शाहद्वारा सशुल्क प्रेमी जाँच हुने जानकारी गराउँदछौ।
14: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतीहरूका लागि विशेष परामर्श सेवा।
13: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
15: यो जिन्दगीले पनि केही लछर बाटो लाउँदा जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ, के गर्ने गर्ने मलाई दिक्कता भइसक्यो।
16: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
15: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
16: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
15: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
16: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
15: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
16: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
15: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
16: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
17: सकियो, अब रमाइलो सुरु भयो।
18: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
17: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
18: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
17: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
18: नेपाल टेलिकम, राष्ट्रको संचार।
19: सबैको मन सुने
18: रेडियो भेरी FM।
20: एक्सट्रीम इनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 6 बजेको छ।
21: Extreme energy drink. Taste the difference. Feel the energy.
22: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
23: आज 2083 साल जेठ 31 गते आइतबार, सन् 2026 जून 14 तारीख अधिक जेठ कृष्ण पक्षको चतुर्दशी तिथि।
18: काया कैरनका साथमा
24: किसान पाइप प्रोडक्ट प्राली,
18: राष्ट्रको शान किसान,
24: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
22: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
23: परराष्ट्र मन्त्री शिशिर खनाल आज चीन जाँदै भोलि द्विपक्षीय वार्ता हुने, नेपाललाई उच्च महत्व दिएको चिनिया विदेश मन्त्रालयको भनाई।
22: भारतीय कम्पनीले 1730 मेगावाटका 3 ठूला जलविद्युत आयोजनाबाट हात झिक्दै बंगलादेशमा थप 20 मेगावाट बिजुली निर्यात रोकियो।
23: पालिकाको बजेटलाई युवा तथा उत्पादनमुखी बनाउनु पर्ने सुझाव, युवाहरूका लागि रोजगारीको सृजना र इन्टर्नशीपको व्यवस्था गर्न आग्रह।
1: अबको पालिकाको बजेट चाहिँ युवा लक्षित आउनु पर्यो, रोजगारीको अवसरहरू सृजना गर्ने खालको हुनु पर्यो, कम्तीमा युवालाई पालिकामै इन्टर्नशिप गर्ने त्यो वातावरण दिने गरेर बजेट ल्याउनु पर्यो।
22: अमेरिका र इरान बीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दावी, विश्व ऊर्जा बजार तथा अन्तर्राष्ट्रिय व्यापारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा।
23: र विश्वकप फुटबलमा ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले बराबरी खेले, बिहान पाउने 7 बजे हाइटी र स्कटल्याण्डले खेल्दै।
2: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला। समकक्षी वाङ ईको निमन्त्रणामा परराष्ट्र मन्त्री शिशिर खनाल आज चीनको 4 दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। मन्त्री खनाल र चिनिया विदेश मन्त्री वाङ बीच भोलि सोमबार द्विपक्षीय वार्ता गर्ने तय भएको छ। दक्षिण छिमेकी भारत भ्रमण सकेर फर्केको केही दिनमा नै परराष्ट्र मन्त्री खनाल उत्तरी छिमेकी चीन भ्रमणमा जान लाग्नु भएको हो। परराष्ट्र मन्त्री खनालले चिनिया कम्युनिष्ट पार्टीका नेता, चिनिया उच्च अधिकारी, व्यापारिक समुदाय र नेपाली समुदायसँग बेग्ला बेग्लै अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र मन्त्री खनाल फागुन 21 चुनावपछिको राजनैतिक शक्ति सन्तुलनको सन्देश बोकेर चीन जान लाग्नु भएको हो। खनालको प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्रालयको उत्तर पूर्वी महाशाखाका प्रमुख बिरिङ्गु ढुंगाना, बेजिङ स्थित नेपाली कार्यवाहक राजदूत रोशन खनाल लगायत रहनु भएको छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ता ली जियानले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिएको उल्लेख गर्दै नयाँ सरकार सरकारसँग राजनैतिक विश्वास अभिवृद्धि गर्न चाहेको उल्लेख गर्नुभएको छ। बेजिङमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बीआरआईलाई प्राथमिकतामा राख्ने पनि सुनाउनु भएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
6: राष्ट्रिय स्वतन्त्र पार्टीले 65 जिल्ला र 4 प्रदेशमा अधिवेशन सम्पन्न गरेको छ। 2079 असार 7 स्थापना भएर तदर्थ समितिबाट चल्दै आएको राजसपाले असार 7-9 चितवनमा हुने प्रथम महाधिवेशनको पूर्व सन्ध्यामा जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गरेको हो। कांग्रेस, एमाले र नेकपा जस्ता पुराना दलहरूलाई चुनौती दिँदै फागुन 21 चुनावबाट संसदको पहिलो दल बनेको राजसपा जिल्ला नेतृत्व चुन्दै गर्दा अधिकांश अन्य दलबाट आएकाहरू छन्। विगतमा पुराना दलमा सक्रिय हुनेहरू सभापति रवि लामिछानेको सुशासनको अभियान र वरिष्ठ नेता बालेन्द्र शाहको डेलिभरी शैलीबाट प्रभावित राजसपा प्रवेश गरी नेतृत्वमा पुगेको देखिएको छ। राजसपा महामन्त्री कविन्द्र बुर्लाकोटी भन्नुहुन्छ, पार्टीको प्रथम महाधिवेशनको तयारी लगभग भयो। प्रतिनिधिको जिल्लाबाट फाइलहरू आउँदैछन्। 600 भन्दा बढ़ी पालिका, 65 जिल्ला अधिवेशन भयो। बाँकी 12 जिल्ला अधिवेशन महाधिवेशनपछि हुन्छ। चितवनमा हुने महाधिवेशनमा 3,000 प्रतिनिधि सहभागी हुने अनुमान छ। आजको नयाँ पत्रिकामा खबर छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टीको विषयपछि अब नेपाली कांग्रेसको खबर। नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिको अभियानमा निवर्तमान सभापति शेरबहादुर देउवासहित शीर्ष नेता नै बाहिरिने जोखिम बढ़ेको छ। पार्टीले संचालन गरेको डिजिटल सदस्यता प्रणालीमा शीर्ष नेतृत्वदेखि केन्द्रीय सदस्यसम्म ठूलो संख्यामा नेताहरू सहभागी भएका छैनन्। निवर्तमान सभापति देउवा, नेता डाक्टर शेखर कोइराला, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरूङ, पूर्व उपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटोला र डाक्टर शशांक कोइराला, डाक्टर प्रकाश शरण महत लगायत शीर्ष नेताहरूले अहिलेसम्म सदस्यता अध्यावधिक नगर्नु भएको हो। विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कांग्रेस पुनर्गठन भएपछि 14 महाधिवेशनमा देउवा प्यानलबाट निर्वाचित अधिकांश पार्टी गतिविधि बाहिर छन्। सहमतिका लागि पटक पटक वार्ता भए पनि संगठन एक हुन सकेको छैन। सभापति थापाले पार्टीको आन्तरिक विवाद समाधानका लागि उपसभापति विश्वप्रकाश शर्माले असन्तुष्ट नेताहरूसँग छलफल गरिरहेको दावी गरे पनि नतिजा आउन सकेको छैन। कांग्रेसले कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक नगर्ने कुनै पनि नेता कार्यकर्ता 15 महाधिवेशनको प्रक्रियामा सहभागी हुन नपाउने निर्णय यसअघि नै गरिसकेको छ। कांग्रेसले अस्ति बिहिबार राति 12 बजेसम्मका लागि सदस्यता अध्यावधिकको समय सीमा तोकेको थियो। यो अवधिभित्र 5,38,622 जनाले क्रियाशील सदस्यता अध्यावधिक गराएका अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
6: ২১.৯% बिजुली निशुल्क नेपाललाई दिनुपर्ने भएपछि तीनवटा ठूला जलविद्युत आयोजनाहरूबाट भारतीय कम्पनी नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेशन एनएचपीसीले हात झिक्ने भएको छ। एनएचपीसी 800 मेगावाटको पश्चिम सेती, 450 मेगावाटको एसआर 6 र 480 मेगावाटको फुकोट कर्णालीमा लगानी नगर्ने निष्कर्षमा पुगेको हो। बरू निर्माणका लागि खुला प्रतिस्पर्धाबाट आउने मनसायमा यी कम्पनी पुगेका छन्। सम्भावित नोक्सानीलाई अन्य सहुलियतबाट सम्बोधन गर्न सकेको अवस्थामा कम्पनीले यसलाई निरन्तरता दिन सक्ने पनि सम्भावना छ। सम्भाव्य पूर्ति लगानी, कर, रोयल्टी लगायत विषयमा सहुलियत दिएमा भने एनएचपीसी अघि बढ़न सक्ने नेपाली अधिकारीहरूको भनाई छ। वित्तीय रूपमा सक्षम नहुने भन्दै एनएचपीसीले 21.9% विद्युत निशुल्क नेपाललाई दिनुपर्ने शर्त हटाउन माग गर्दै आएको थियो। तर अहिले एनएचपीसीले यो परियोजनाबाट हात झिकेको अवस्थामा सरकारले निर्माणका लागि खुला प्रतिस्पर्धा गराउनुपर्नेछ। त्यस अवस्थामा भने पुनः एनएचपीसी खुला प्रतिस्पर्धाबाट आउन सक्ने बोर्डका एक उच्च अधिकारीले बताउनुभयो। 1730 मेगावाटका तीन ठूला जलविद्युत आयोजनाबाट हात झिक्दै भारतीय कम्पनी आजको नयाँ पत्रिकामा खबर छ।
5: फेरि पनि बिजुलीकै प्रसंग, नेपालले भोलि असार 1 अर्थात 15 जूनदेखि बंगलादेशलाई 40 मेगावाट मात्रै बिजुली बिक्री गर्ने भएको छ। भारतले स्वीकृति नदिँदा बंगलादेशमा थप 20 मेगावाट बिजुली निर्यात नहुने भएको हो। भारतको केन्द्रीय विद्युत प्राधिकरण सीईए को स्वीकृति, नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समिति जीएससी को निर्णय र संशोधित वा नयाँ त्रिपक्षीय सम्झौता गर्नुपर्ने ऊर्जा अधिकारीहरू बताउँछन्। प्रसारण लाइनको क्षमता नभएको भन्दै सीईएले स्वीकृति दिएको छैन भने अन्य प्रक्रिया पूरा हुन सकेको छैन। नेपालले बर्खायाममा आन्तरिक खपतपछि बाँकी हुने बिजुली भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ। हिउँदमा भने आन्तरिक माग धान्न भारतबाटै बिजुली आयात गर्नुपर्ने अवस्था छ। 2082 साल मंगिर 11 बंगलादेशको ढाकामा भएको नेपाल बंगलादेश ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समिति जीएससीको बैठकले अहिलेको 40 मेगावाट सम्झौता अनुसार थप 20 मेगावाट बिजुली निर्यात गर्ने सहमति गरेको थियो। त्यस अनुसार आवश्यक प्रक्रिया अघि बढ़ाउने समझदारी पनि भएको थियो। नेपाल विद्युत प्राधिकरणले थप 20 मेगावाट निर्यातका लागि एनटीपीसी विद्युत व्यापार निगम लिमिटेड भारत एनबीबीएनलाई औपचारिक अनुरोध पठाइसकेको छ। भारत बंगलादेश प्रसारण लाइनको क्षमता 1000 मेगावाट रहेकोले थप 20 मेगावाट निर्यात गर्न नसकिने भन्दै पत्र पठाइसकेको प्राधिकरणका विद्युत व्यापार विभागका निर्देशक थर्क बहादुर थापाले बताउनु भएको छ। भारतले स्वीकृति नदिँदा बंगलादेशमा थप 20 मेगावाट बिजुली निर्यात रोकियो शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा पालिकाको बजेट, युवा तथा उत्पादनमुखी हुनुपर्ने बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
8: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
9: एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।
10: जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभई प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एशियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
11: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
12: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले परराष्ट्र मन्त्री शिशिर खनाल आज चीन जाँदै भोलि द्विपक्षीय वार्ता हुने, नेपाललाई उच्च महत्व दिएको चिनिया विदेश मन्त्रालयको भनाई, रासोपाको 65 जिल्ला र 4 प्रदेशमा नयाँ नेतृत्व चयन, कांग्रेसमा देउबा सहित शीर्ष नेता नै महाधिवेशन प्रक्रियाबाट बाहिरिने जोखिम, भारतीय कम्पनीले 1730 मेगावाटका 3 ठूला जलविद्युत आयोजनाबाट हात झिक्दै बंगलादेशमा थप 20 मेगावाट बिजुली निर्यात रोकियो लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग। संघीय सरकारले आर्थिक वर्ष 2083-84 को बजेट जेठ 15 सार्वजनिक गरिसकेको छ भने प्रदेश सरकारहरू पनि बजेटको अन्तिम तयारीमा छन्। प्रदेश सरकारले असार 1 सभामा बजेट पेश गर्नुपर्छ। त्यस्तै नेपालको संविधान र स्थानीय सरकार संचालन ऐन अनुसार असार 10 गते भित्र सबै पालिकाले आफ्नो वार्षिक राजस्व र व्ययको अनुमान गाउँ र नगरसभामा पेश गरिसक्नुपर्ने व्यवस्था छ। पुष माघदेखि नै टोल, बस्ती र वडा स्तरबाट योजनाहरू छनौट गर्दै पालिका तहमा बजेट निर्माणको गृह कार्य हुन्छ, तर नागरिकको नजिकको सरकार पालिकाले निर्माण गर्ने बजेटले वास्तवमै भूतहका आम नागरिकको आवश्यकता र अपेक्षालाई सम्बोधन गर्न सकेका छन् कि छैनन् भन्ने प्रश्न उठ्ने गर्छ। साथी महेश गेवालीले पालिकाले सहभागितामूलक र नागरिक मैत्री बजेट कस्तो र कसरी ल्याउनुपर्छ भनेर स्थानीय शासनका विज्ञ एवं राष्ट्रिय सभाका पूर्व सदस्य डाक्टर खिमलाल देवकोटालाई सोध्नु भएको छ।
13: पहिला आफूले गरेका कामहरू संविधानका कुराहरूमा कानेर ज्ञाप रह्यो, जुन अधिकार दिएको छ, जिम्मेवार दिएको छ स्थानीय सरकारलाई, 1x1 हेर्नु पर्यो। स्थानीय सेवाको कुराहरू पनि दिएको छ, सुशासन प्रवर्धन गर्ने गरेर ध्यान दिनु पर्यो कतिपय कुराहरू, होइन। अब बेरोजगारको ठूलो समस्या पनि रह्यो, होइन, अलिकति रोजगार प्रवर्धन गर्ने खालकाहरू। त्यस कारण आयोजना कार्यक्रमको एउटा स्पष्ट यो प्राथमिकीकरण चाहिँ गर्न जरुरी छ, है। उत्पादनसँग पनि जोड्न पर्यो, वडाहरूमा वडाको भूगोल कति, वडाहरूको जनसङ्ख्या कति, होइन, वडाहरूको चाहिँ सामाजिक आर्थिक पूर्वाधार विकास कस्तो, त्यो रिसोर्सको एलोकेसन चाहिँ अलिकति वैज्ञानिक पनि हुनु पर्यो, न्यायचित पनि हुनु पर्यो। त्यो पाटोमा अलिकति ध्यान दिनु पर्यो पालिकाले बजेटमा। त्यस कारण यो जुन डेमोक्रेसीको लाभ हो नि, त्यो चाहिँ अलिक वडाबाटै नागरिकले पाउने त्यो कुरालाई ध्यान दिनु पर्यो। अबको कार्यक्रममा विशेष गरी युवाहरू लक्षित पनि ल्याउनु पर्यो पालिकाले। यो संघीय लोकतान्त्रिक यो गणतन्त्रात्मक शासन व्यवस्थालाई स्थानीय तहदेखि नै सुदृढ गराउने काममा उनीहरू बजेट राख्नु पर्यो। अबको पालिकाको बजेट चाहिँ एकदम युवा लक्षित आउनु पर्यो, रोजगारीको अवसरहरू सिर्जना गर्ने खालको हुनु पर्यो। कम्तीमा युवालाई आफ्नो पालिकामा पढेको लेखेको छ भने केही समय उसलाई पालिकामै इन्टर्नसिप गर्ने वातावरण दिने गरेर चाहिँ बजेट ल्याउनु पर्यो।
5: पालिकामा चाहिँ बजेट बाँड्दाखेरि कणिका छरे जस्तो तरिकाले बाँडिएको छ भन्ने गुनासोहरू पनि आम व्यक्तिहरूबाट नागरिकबाट सुनिन्छ। अब यसले गर्दाखेरि न त ठ्याक्कै सोचे जस्तो विकास देखियो, न त बजेटको सही सदुपयोग भयो भन्ने एउटा त्यो चिन्ताको विषय पनि छ। यसलाई चाहिँ कसरी रोक्न सकिन्छ?
13: थुप्रै योजनाहरू, साना योजनाहरू चाहिँ ल्याउनु पनि भएन, कतिपयमा जरुरी पनि हुन्छ, आवश्यक पनि हुन्छ, कणिका छरे जस्तोले खासै रिजल्ट पनि आउँदैन, होइन। योजनाहरूको सबभन्दा पहिला पालिकाले ठ्याक्कै एउटा प्राथमिकीकरण चाहिँ गर्नु पर्यो कि, प्राथमिकरण नगरिकन नगर स्तरीय योजना हो कि, वडा स्तरीय योजना हो कि, कार्यविधि निर्देशिका ल्याउनु पर्यो, अर्थ प्रणालीलाई पनि अलिक व्यवस्थित पारदर्शी गर्नु पर्यो, स्थानीय कर राजस्वलाई पनि परिचालन पनि गर्नु पर्यो, समग्रतामा पालिकाले अहिलेसम्म आफूले ल्याएका बजेटको पनि एउटा समीक्षा गर्नु पर्यो, र संविधानले दिएको जुन स्थानीय सरकारलाई दिएको जुन म्यान्डेट हो, त्यो म्यान्डेट अनुसार मैले काम गर्न सकेँ कि सकेन, भनेर एकचोटि सबै कामहरूको एकचोटि रिभ्यू पनि गर्नु पर्यो। त्यस कारण आफूले गरेका कामहरू जुन कर्मकार बहुवर्षीय होस् कर्मागत होस् त्यो टुङ्ग्याइदिने, अब नयाँ कार्यक्रम गर्दाखेरि पनि सक्ने गरेर गरिदिने कि अरू अधुरा कामहरू पनि बाँकी नराखिदिने, ताकि अब आउने सरकार होइन स्थानीय निर्वाचन भएर आउने सरकारले चाहिँ आफ्नो अनुकूल चाहिँ काम गर्न पाओस्।
14: बजेट पास भएकै दिनदेखि प्रभावकारी कार्यान्वयन र कडा अनुगमन शुरू गर्न चाहिँ पालिका नेतृत्वले कस्तो संयन्त्र बनाउनु पर्छ यसमा?
13: यही समस्या छ कि अब कुनै बेलामा हामीले स्थानीय सरकार संचार नियमको रिभिजिट गर्नु पर्यो, त्यसमा चाहिँ अब त्यस्तै अब त्यो अनुगमन चाहिँ कमजोर भयो होइन, त्यसको पारदर्शिता भएन, जवाबदेहिता भएन, उत्तरदायित्व भएन भन्ने गुनासाहरू छ है। सबल पछि दुर्बल पछि जस अब जस सबै स्थानीय सरकारले मेयर उपमेयर अध्यक्ष उपाध्यक्ष दिने कुरा भयो कि, त्यस कारण अनुगमन जुन कमिटी छ त्यो उपमेयरको उपाध्यक्षको अध्यक्षतामा जुन कमिटी छ त्यो कमिटी चाहिँ अलिक सक्रिय हुनु पर्यो। अनुगमनको रिपोर्ट आइसकेपछि त्यसलाई बेस मानेर भुक्तानी प्रणालीलाई अगाडि बढाउनु पर्यो। सार्वजनिक सुनवाई गर्ने चाहिँ अहिलेसम्म के काम गरे यो भन्ने खालकोमा त्यो नागरिकलाई पनि थाहा दिनु पर्यो, थाहा पाउनु पर्यो, त्यसको पारदर्शितामा सुशासनमा अलिक ध्यान दिनुभयो।
5: उहाँ हुनुहुन्थ्यो स्थानीय शासनका विज्ञ एवं राष्ट्रिय सभाका पूर्व सदस्य डाक्टर खिमलाल देवकोटा। फेरि पनि खबरकै सिलसिला, सरकारले राजदूत नियुक्तिमा खुल्ला आवेदन माग गरेसँगै राजदूत पदप्रति उच्च आकर्षण देखिएको छ। नेपालको इतिहासमै पहिलो पटक राजदूत पदका लागि खुल्ला आह्वान गरिएको हो। परराष्ट्र मन्त्रालयले विभिन्न देशका लागि माग गरेको राजदूत पदका लागि 3,000 भन्दा धेरैले दरखास्त दिएका छन्। यो संख्या सरकारले अन्य निकायका लागि आह्वान गरेको पदका लागि भन्दा कैयौं गुणाले बढ़ी आवेदन परेको हो। ठूलो संख्यामा आवेदन परेपछि अब छनौट कसरी होला भन्ने चासो कूटनैतिक वृत्तमा उच्च छ। राजदूत नियुक्ति प्रक्रिया सरकारको विशेष अधिकारभित्र पर्छ, जस अनुसार यही जेठ 14 गते आह्वान गरिएको खुल्ला आवेदनको अन्तिम मिति जेठ 22 गतेसम्म रहेको थियो। आवेदनको निष्पक्ष छानबिन गरी अल्पसूची अर्थात सर्टलिस्ट तयार गरिने मन्त्रालयले जनाएको खबर गोर्खापत्र दैनिकले छापेको छ।
6: वाल्मीकि विद्यापीठ क्याम्पस काठमाडौँको कृत्य कागजातका आधारमा शिक्षा मन्त्रालयले 20 भन्दा बढ़ी विदेशी नागरिकले अध्ययन भिसा सिफारिश गरेको पाइएको छ। अध्यागमन विभागले छानबिन गर्दा 10 जनाको नक्कली कागजातका आधारमा भिसा सिफारिश गरेको भेटिएको थियो। त्यसपछि शिक्षा मन्त्रालयले थप छानबिन गर्दा एक महिना अघि पनि कृत्य कागजातकै आधारमा थप 10 जनालाई भिसा सिफारिश भेटिएको हो। तीमध्ये कतिपयलाई अध्यागमनले भिसा समेत जारी गरिसकेको छ। भिसाका लागि वाल्मीकि क्याम्पसको कागजात कृत्य गरिएको भेटिएपछि गृह र शिक्षा मन्त्रालयले छुट्टा छुट्टै रूपमा छानबिन अघि बढ़ाएका छन्। गृह र शिक्षा मन्त्रालयले भिसा सिफारिश सम्बन्धी 2078 सालदेखिका विवरण माग गरेको क्याम्पस प्रमुख अच्युत लामिछानेले जानकारी दिनुभयो। अध्यागमनले नक्कली कृत्य कागजात लिएर भिसा सिफारिशका लागि शिक्षा मन्त्रालय र अध्यागमन पुगेका सुबोध शुक्लालाई समेत पक्राउ गरेको जनाएको छ। उनीसँगै एकजना चिनिया नागरिक पनि पक्राउ परेका छन्। वाल्मीकि क्याम्पसको कागजात कृत्य गरी 20 बढ़ी भिसा सिफारिश कान्तिपुर दैनिकमा खबर छ।
5: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: यही असार 6 गते शनिबारका दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजू विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
16: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र

0: आईवीएफ का माध्यम बच्चा जन्मा चाहने दंपती का विशेष परामर्श सेवा
1: संपर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98550-13956
2: पारस्परिक साथ सहयोग र दृढ विश्वास को 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो।

0: Extreme energy drink.
1: अमेरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। 2072 सालको विनाशकारी भूकम्पपछि सुरक्षित आवासको व्यवस्था गर्न निर्माण गरिएको दोलखाको भीमेश्वर नगरपालिका चारको जिलु एकीकृत बस्तीका बासिन्दाले अझै घर जग्गाको लाल पूर्जा प्राप्त गर्न सकेका छैनन्। भूकम्प गएको 10 वर्ष पूरा भइसक्दा पनि बस्तीमा बसोबास गरिरहेका 167 घरधुरी लाल पूर्जाकै प्रतीक्षामा रहेका छन्। भूकम्पले घरबारविहीन बनेका परिवारलाई व्यवस्थित र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले डीही फसिभ एकीकृत बस्ती निर्माण गरिएको थियो। सरकारले पुनर्निर्माण अभियान अन्तर्गत उपलब्ध गराएको अनुदान तथा स्थानीय तहको सहयोगमा निर्माण भएको यो बस्तीमा अहिले फसी भएमा 112 र दिहीमा 55 घरधुरी गरी 167 परिवार बसोबास गर्दै आएका छन्। तर घर निर्माण भई दशक बितिसक्दा पनि घरधनी प्रमाणपत्र प्राप्त नहुँदा स्थानीयवासी निराश बनेका छन्। ब्लक क र ब्लक ख नामाकरण गरी निर्माण गरिएको यो बस्ती झण्डै 45 रोपनी क्षेत्रफलमा फैलिएको छ। सरकारले हरेक लाभग्राहीलाई 3 लाख रूपियाँ उपलब्ध गराएको थियो भने भीमेश्वर नगरपालिकाले थप 30,000 रूपियाँ सहयोग गरेको थियो। सरकारी तथा स्थानीय तहको संयुक्त लगानीमा निर्माण भएको बस्ती अहिले व्यवस्थित रूपमा सञ्चालनमा रहे पनि जग्गाको स्वामित्व सम्बन्धी समस्या भने समाधान हुन नसकेको स्थानीय विश्वमणि चौलागाईले बताउनुभयो। 10 वर्ष बितिसक्दा पनि लालपूर्जा विहीन एकीकृत जिलु बस्ती आजको अन्नपूर्ण पोस्टले खबर लेखेको छ।
1: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने बताउनु भएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशलमा ट्रम्पले सम्झौतापछि विश्वको महत्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिने स्ट्रेट अफ हर्मुज सबैका लागि खुल्ला हुने दावी गर्नुभएको बीबीसीले उल्लेख गरेको छ। मध्यस्थकर्ताको भूमिका निभाइरहेको पाकिस्तानले पनि अबको 24 घण्टाभित्र सम्झौताले अन्तिम रूप पाउने अपेक्षा गरेको जनाएको छ। तर इरानले भने सम्झौता हस्ताक्षरको समयबारे अझै स्पष्ट धारणा सार्वजनिक गरिसकेको छैन। सम्झौता हुने सम्भावना भए पनि त्यसको ठ्याक्कै समय अझै स्पष्ट भइ नसकेको इरानको भनाइ छ। ट्रम्पले सम्झौतापछि इरानको उच्च सम्वर्धित युरेनियम भण्डारण व्यवस्थापन गरिने र त्यसलाई अन्तत नष्ट गरिने पनि बताउनु भएको छ। उहाँले वार्ता सफल नभए अमेरिकासँग अन्तिम विकल्प समेत रहेको चेतावनी दिनुभएको छ। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि शुरू भएको द्वन्द्वले मध्य पूर्वमा तनाव चुलिएको थियो। यदि प्रस्तावित सम्झौता सफलतापूर्वक कार्यान्वयन भए मध्य पूर्वको सुरक्षा अवस्था विश्व ऊर्जा बजार तथा अन्तर्राष्ट्रिय व्यापारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
2: अब खेल खबर। फिफा विश्वकपमा ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले बराबरी खेलेका छन्। ब्राजिल र मोरक्को बीचको खेलमा स्माइल साइबरीले 21 मिनटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए। एक गोलले पछि परेको अवस्थामा ब्राजिलका भिनिसियस जुनियरले 32 मिनटमा गोल गर्दै खेललाई 1-1 बराबरीमा ल्याए। त्यसपछि थप गोल हुन सकेन र 1-1 अंक बाँटेका छन्। ब्राजिलले समूह सीको आफ्नो पहिलो खेलमा बलियो टोली मोरक्कोको सामना गर्दा नेमार बिनै खेलेको हो। नेमार घाइते भएपछि ब्राजिलियन प्रशिक्षक कार्लो एन्सोलेटीले स्टार खेलाड़ी नेमारलाई मोरक्कोसँगको पहिलो खेलमा विश्राम दिएका हुन्। यस्तै आजै बिहान भएको खेलमा स्विजरल्याण्ड र कतारले बराबरी खेल्दै अंक बाँडेका छन्। सान फ्रान्सिस्को रंगशालामा सम्पन्न खेलमा स्विजरल्याण्ड र कतारले 1-1 गोलको बराबरी खेलेका हुन्। खेलको 17 मिनटमा ब्रेल एम्बोलोले पेनाल्टी मार्फत गोल गर्दै स्विजरल्याण्डलाई अग्रता दिलाएका थिए। तर खेलको इन्जुरी समयको 4 मिनटमा बौलेम खौकीले गोल गर्दै खेल बराबरी बनाए। उनको गोलले कतारलाई हारबाट जोगाउनका साथै विश्वकप इतिहासमा पहिलो अंक दिलायो। अर्को खेलमा अहिले बिहान 7:15 हाइटी र स्कटल्याण्डले खेल्दैछन्। फ्रान्सिस्को रंगशालामा सम्पन्न खेलमा स्विजरल्याण्ड र कतारले 1-1 गोलको बराबरी खेलेका हुन्। खेलको 17 मिनटमा ब्रेल एम्बोलोले पेनाल्टी मार्फत गोल गर्दै स्विजरल्याण्डलाई अग्रता दिलाएका थिए। तर खेलको इन्जुरी समयको 4 मिनटमा बौलेम

0: मा आज देशका हिमाली तथा पहाड़ी भागका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी कोशी प्रदेशको केही ठाउँ तथा बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रका एक दुई ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार मधेस प्रदेशका एक दुई ठाउँमा पनि मध्यमसम्मको वर्षा हुने सम्भावना छ। वर्षासँगै चट्याङको पनि जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
1: बर्खे धान खेतीको मुख्य सिजन शुरू भएसँगै धानका किसान रासायनिक मल अभावको मारमा परेका छन्। धानको ब्याड राख्ने मकैमा मल हाल्ने र रोपाईको तयारी गर्ने समयमा किसान रातभर सहकारीको गेटमा लाइन बस्न बाध्य भएका छन्। घोराई उपमहानगरपालिका एक पन्त टोलका किसान नवराज पन्त बिहिबार बिहान 2 बजेदेखि नै घोराई दुई रामपुर जैविक विविधता कृषि सहकारी संस्थाको गेटमा पालो कुरेर बस्नुभयो। धान र मकै खेतीका लागि आवश्यक मलको जोहो गर्न नसक्दा रातभर लाइन बस्नु परेको उहाँको गुनासो छ। किसान रातभर मलको लाइनमा आजको गोर्खापत्रमा खबर छ।
0: र पुराना मितिका 29 लाख सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्स मध्ये 3.5 लाख तत्काल नछापिने भएको छ। एक वर्षभन्दा कम समय अवधि भएका कारण ती लाइसेन्स नछापिने यातायात व्यवस्था विभागले बताएको छ। तर तत्काल चाहिएको अवस्थामा निवेदनको आधारमा छापेर उपलब्ध गराइने उसले जनाएको छ। काया कैरनमा अब पालो उखानको
1: भोटको नुन र लासाको सुन
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर
1: परराष्ट्र मन्त्री शिशिर खनाल आज चीन जाँदै भोलि द्विपक्षीय वार्ता हुने नेपाललाई उच्च महत्व दिएको चिनिया विदेश मन्त्रालयको भनाई।
0: भारतीय कम्पनीले 1730 मेगावाटका 3 ठूला जलविद्युत आयोजनाबाट हात झिक्दै बंगलादेशमा थप 20 मेगावाट बिजुली निर्यात रोकियो।
1: पालिकाको बजेटलाई युवा तथा उत्पादनमुखी बनाउनु पर्ने सुझाव। युवाहरूका लागि रोजगारीको सृजना र इन्टर्नशीपको व्यवस्था गर्न आग्रह।
0: अमेरिका र इरान बीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दावी। विश्व ऊर्जा बजार तथा अन्तर्राष्ट्रिय व्यापारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा।
1: र विश्वकप फुटबलमा ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले बराबरी खेले। बिहान 7:45 बजे हाइटी र स्कटल्याण्डले खेल्दै
0: र अन्त्यमा आजको कार्टुन रवि मिश्रले बनाउनु भएको पुरानो कार्टुन जुन पुरानो भनिने पार्टी कांग्रेस र उसको महाधिवेशनसँग सम्बन्धित छ। कांग्रेसको 15 महाधिवेशन आउँदो असोजमा काठमाण्डुमा हुँदैछ। यसअघि विशेष महाधिवेशन भएको थियो। यहाँ नेता कार्यकर्ताले कांग्रेसको निकै खोजी गरिरहेका छन्। अलि पर महाधिवेशन बारे जोड़तोड़को आवाज सुनिएको छ अनि त्यो आवाज सुनेका एकजनाले भन्दैछन् फेरि महाधिवेशन भने सुनियो कांग्रेस यतै पो छ कि क्या हो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।
2: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।

0: हुम्ला र बाजुराको सीमा विवाद फेरि बल्झ्यो, सशस्त्रको टोली लामपाटा पुग्यो।
1: कर्णाली प्रदेशमा छुट्टै बाल अदालत र बाल सुधार गृह तत्काल स्थापना गर्न कानून व्यवसायको माग, सरकारलाई 13 बुँदे माग पत्र पेश।
0: भीरबाट खसेको ढुङ्गा लागेर हुम्लामा एक किशोरीको मृत्यु।
1: र फिफा विश्वकप फुटबलमा मोरक्कोसँग बराबरीमै रोकियो ब्राजिल, अर्को खेलमा अहिले हाइटी र स्कटल्याण्ड बीच केही बेरमा खेल हुने।
0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि, रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, त्यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। बाजुरा र हुम्लाको सीमा विवाद नटुंगिएपछि त्यो क्षेत्रमा सशस्त्र प्रहरीको टोली तैनात गरिएको छ। गत जेठ 27 गते लामपाटाको लागि हिँडेको सशस्त्र प्रहरी बलको टोली हिजो सम्बन्धित क्षेत्रमा पुगेको हो। त्यो स्थानमा अब अस्थायी रूपमा सुरक्षा बेस स्थापना गरिने भएको छ। अस्थायी सुरक्षा बेसमा खटिएको टोलीलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट नै आवश्यक निर्देशन दिने र आवश्यकता अनुसारको समन्वय समेत प्रधान कार्यालयबाट हुने भएको छ। सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा टोली त्यो ठाउँमा खटिएको हो। केही दिन यता त्यो क्षेत्रमा सीमा विवाद चर्किएको छ। शुक्रबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले दुई जिल्लाको सीमा स्थिति बाजुराको हिमाली गाउँपालिका नम्बर 3 लामपाटामा नेपाल प्रहरी र सशस्त्र प्रहरी केन्द्रीय संयुक्त सुरक्षा बेस राख्ने निर्णय गरेको थियो।
0: हुम्लाको सर्गघाट गाउँपालिकामा पर्ने थाङडामा कर्णाली करिडोर माथिबाट खसेको ढुङ्गाले लागेर एक किशोरीको मृत्यु भएको छ। सर्गघाट गाउँपालिका 4 गैरी सायाकी 15 वर्षीय पवित्र साउद को गाई गोरू चराउन जंगलको गएको बेलामा मृत्यु भएको जनाइएको छ। करिब 10:30 बजे हिजो करिडोरको माथिल्लो भागबाट अचानक खसेको ढुङ्गा लाग्दा उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताउनुभयो। घटनाको जानकारी प्रहरी चौकी सर्केघाटमा पुगेपछि प्रहरी हवलदार गोवर्धन परियारको नेतृत्वमा 4 सदस्यीय टोली घटनास्थल खटिएको थियो। थप अनुसन्धान तथा आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक जंगबहादुर सिंहको नेतृत्वमा अर्को प्रहरी टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ। कर्णाली करिडोर आसपासका भिरालो क्षेत्रमा वर्षेनी ढुङ्गा खस्ने जोखिम रहँदै आएको छ। यस घटनाले पुनः सड़कमाथि जोखिमयुक्त भीरहरूको व्यवस्थापन, नियमित अनुगमन तथा यात्रु र स्थानीय बासिन्दाको सुरक्षाका लागि प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता औल्याइएको छ। स्थानीयले यस्ता दुर्घटना दोहोरिन नदिन सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण समेत गराएका छन्।
1: कर्णाली प्रदेशका कानून व्यवसायहरूले कर्णाली प्रदेशमा छुट्टै बाल अदालत र बाल सुधार गृहको अभाव भएकाले तत्काल स्थापना गर्न कर्णाली प्रदेश सरकारसँग माग गरेका छन्। उनीहरूले बाल बालिकाले गरेको बाल बिझाईका कारण न्याय दिन र अनुसन्धान गर्न माग, दुई छुट्टै बाल अदालत र बाल एजलास कक्ष स्थापना हुनु पर्ने र बाल सुधार गृह पनि आवश्यक भए पनि हालसम्म स्थापना नभएको हुँदा त्यसको स्थापना गर्न कानून व्यवसायहरूले प्रदेश सरकारलाई मागपत्र बुझाएका छन्। बाल अधिकारका लागि साझा अभियान सीसीआर कर्णाली प्रदेशले आयोजना गरेको बाल अधिकार, बाल न्याय र कानूनी प्रक्रियाको बारेमा आयोजित कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका कानून सचिव निधि राज नेपालीलाई 13 बुँदे मागपत्र बुझाउँदै बाल अदालत, बाल इजलास कक्ष र बाल सुधार गृह स्थापनाको माग गरिएको हो। मागपत्रमा कर्णाली प्रदेश सरकारको बाल बालिका सम्बन्धी ऐन अविलम्ब पारित गर्नका लागि आवश्यक पहल गर्नुपर्ने, कर्णाली प्रदेशमा बाल सुधार गृहको अभावका कारण बाल बालिकालाई अन्य प्रदेशमा पठाउनु पर्ने बाध्यता रहेको हुँदा प्रदेशमै बाल सुधार गृह स्थापना गर्न आवश्यक पहल गर्नुपर्ने र जिल्ला प्रहरी कार्यालयहरूमा बाल निगरानी कक्षको अभाव भएकाले बाल मैत्री बाल निगरानी कक्ष स्थापना गर्नुपर्ने माग गरिएको छ। यसैगरी बाल बालिकासँग सम्बन्धित मुद्दाहरूको सुनवाई तथा फैसला र कार्यान्वयन प्रक्रियालाई छिटो प्रभावकारी र बाल मैत्री बनाउन सरकार र निकायहरूबीच आवश्यक पहल गर्नुपर्ने, कानूनी विवादमा परेका बाल बालिकालाई आवश्यक अवस्था बाहेक अभिभावकको जिम्मामा दिन सक्ने व्यवस्थालाई प्राथमिकता दिएर बाल सुधार गृहमा पठाउने प्रवृत्तिलाई न्यूनीकरण गर्नुपर्ने, बाल इजलास सञ्चालनका क्रममा समाजसेवी र बाल मनोविज्ञानको सहभागिता सुनिश्चित गर्नुपर्ने, बाल न्याय सम्पादनका सम्पूर्ण चरणहरूमा बाल मैत्री सुनवाई, गोपनीयता संरक्षण तथा बाल बालिकाको सर्वोत्तम हित सुनिश्चित हुने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने माग पनि मागपत्रमा उल्लेख गरिएको छ।
0: यस्तै कानूनी सचेतनाको अभाव न्यूनीकरण गर्न प्रदेश सरकारको नीति कार्यक्रम तथा बजेटमा कानूनी साक्षरता तथा जनचेतनामूलक कार्यक्रमहरू समावेश गरी कार्यान्वयन गर्नुपर्ने, कर्णाली प्रदेशका अधिकांश अदालतहरूमा वैधानिक कानून व्यवसायहरूको लागि छुट्टै कार्यकक्षको व्यवस्था नभएकाले सबै अदालतहरूमा आवश्यक फर्निचर, कम्प्यूटर, इन्टरनेट तथा अन्य उपकरणसहित कार्यकक्ष व्यवस्थापन गर्नुपर्ने, कानूनी सहायता करार कर्मचारी र वैधानिक कानून व्यवसायहरूको पारिश्रमिकमा विद्यमान असमानता हटाई न्यायोचित तथा समान पारिश्रमिक सुनिश्चित गर्नुपर्ने, कानूनको विवादमा परेका बालबालिकालाई आवश्यक कानूनी सहायता उपलब्ध गराउन एकद्वार संकट व्यवस्थापन केन्द्र लगायत सम्बन्धित निकायबाट समयमै सूचना तथा समन्वय हुने संस्थागत व्यवस्था हुनुपर्ने लगायत माग पनि राखिएको छ। मागपत्रबारे मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका कानून सचिव निधिराज नेउपानेले प्रदेश सरकारले प्रदेश सरकारको आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गरिरहेको र आगामी दिनमा पनि काम गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले सामाजिक विकास मन्त्रालय मार्फत बालबालिकाको अधिकार, न्यायमा पहुँच लगायतका क्षेत्रमा पनि वर्षेनी काम गरिरहेको जानकारी दिनुभयो। उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारीले संविधानमा उल्लेख भए पनि काठमाडौँ बाहेक बाल अदालत र बाल इजलासको कक्ष छुट्टै स्थापना हुन नसकेको हुँदा कानून व्यवसायी तथा सरकारवालाहरूले यसका पक्षमा प्रभावकारी पैरवी गर्न सुझाव दिनुभयो। सबै बालबालिकाको सर्वोत्तम हितको पक्षमा ध्यान दिई उनीहरू र उनीहरूका अभिभावकहरूलाई न्यायमा पहुँच बढ़ाउनु पर्ने उहाँको भनाइ छ। कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता वरिष्ठ अधिवक्ता कृष्ण बहादुर हमालले अन्य प्रदेशले निर्माण गरिसकेको बाल अधिकार ऐनमा कुनै नयाँपन नभएको हुँदा कर्णाली प्रदेश सरकारले ऐनमा नयाँपनको खोजी गरिरहेको बताउनु भएको छ। सीसीआर कर्णालीका अध्यक्ष टीकाराम आचार्यले बालबालिकाको न्यायमा पहुँच बढ़ाउनका लागि बाल अधिकारको संरक्षण र सम्वर्धन गर्नका लागि मागपत्रले सहयोग पुर्याउने अपेक्षा लिएको बताउनु भएको छ। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ, अहिलेलाई यो विश्राम।
2: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर,
3: यही असार 6 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
4: सम्पर्क गुरुङ हस्पिटल प्रारी, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
2: भर्ना खुल्यो
5: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
5: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ।
4: सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960
5: र 97-678-84-566।
1: सूचना।
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-585-56-455।
1: सूचना।
0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
0: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
7: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले हुम्ला र बाजुराको सीमा विवाद फेरि बल्झ्यो, सशस्त्रको टोली लामपाटा पुग्यो, कर्णाली प्रदेशमा छुट्टै बाल अदालत र बाल सुधार गृह तत्काल स्थापना गर्न कानून व्यवसायहरूको माग, सरकारलाई 13 बुधे माग पत्र पेश लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर: लोपोन्मुख राउटे समुदायको संरक्षण, व्यवस्थापन र मूल प्रवाहीकरणका लागि कर्णाली प्रदेश सरकारले राउटे मूल प्रवाहीकरण नीति 2083 स्वीकृत गरेको छ। प्रदेश मन्त्री परिषदको बैठकले नीति पारित गर्दै राउटे समुदायको अस्तित्व, पहिचान, जीवनशैली र अधिकार संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गर्न निर्णय गरेको हो। नीति अनुसार अब राउटे बस्तीमा अनधिकृत रूपमा प्रवेश तथा बाह्य हस्तक्षेप नियन्त्रण गरिनेछ। समुदायलाई मदिराजन्य पदार्थ खुवाउने वा बिक्री वितरण गर्ने कार्यमा पनि रोक लगाइने भएको छ। राउटे समुदायका लागि अस्थायी आवास, आधारभूत शिक्षा, स्वास्थ्य सेवा तथा सामाजिक सुरक्षाका कार्यक्रम एकीकृत रूपमा सञ्चालन गरिने भएको छ। सामाजिक विकास मन्त्री घनश्याम भण्डारीका अनुसार राउटे समुदायको जीवन रक्षाका लागि राष्ट्रिय समावेशी आयोग, राष्ट्रिय मानवाधिकार आयोग तथा अनौपचारिक सेवा केन्द्र इन्सेक लगायत संस्थाकोले गरेका सिफारिशका आधारमा नीति तयार गरिने भएको छ। राउटे समुदायको पहिचान र मौलिकता जोगाउँदै उनीहरूको मानवाधिकार सुनिश्चित गर्ने उद्देश्यले नीति ल्याइएको बताउनुभयो। कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका सभापति पूर्ण बहादुर विसीले राउटे समुदायको जाति पहिचान, संस्कृति र परम्परागत जीवनशैली संरक्षण सँगै उनीहरूको जीवनस्तर सुधार गर्न विशेष नीति आवश्यक रहेको औल्याउनु भएको छ। उहाँले राउटेहरू बसाई सर्ने सुर्खेत र दैलेखका प्रमुख क्षेत्रमा उनीहरूको संस्कृतिसँगै मेल खाने संरचना निर्माण तथा लक्षित कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको पनि बताउनु भएको छ।
0: नेपालमा मनसून भित्रिने औषध मिति जून 13 तारीक भए पनि यस वर्षको मनसून भित्रिन केही ढिलाइ भएको छ। पूर्वी वायु अर्थात मनसूनी वायुको आंशिक प्रभाव शुरू भएको केही दिन भए पनि मनसून भित्रिन बाँकी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद सरोज पुडासैनीले महाशाखाले मनसून भित्रिने अवस्थाबारे अध्ययन गरिरहेको बताउनुभयो। मनसूनी वायुको मापदण्ड पूरा भएपछि मात्र मनसून भित्रिएको आधिकारिक घोषणा हुने उहाँको भनाइ छ। पोहोर सरदर मितिभन्दा 15 दिन छिटो जेठ 16 मनसून नेपाल प्रवेश गरे पनि लामो समय मनसून पूर्वी भागमै अल्मलिएको थियो। नेपालमा मनसून अवधिमा वर्षभरको झण्डै 80% वर्षा हुन्छ। मनसून भित्रिएपछि बाहिरिने असोज मध्यसम्मको अवधिलाई मनसून अवधि भन्ने गरिन्छ। यस वर्ष मनसूनमा कम वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ। कोशी प्रदेश लगायतका ठाउँमा आज बादल लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: दाङको कालाकाटी सेक्टर हुलाकी सड़क निर्माण स्थलमा काम गर्दै गर्दा बालुवाले पुरिँदा एकजना मजदूरको मृत्यु भएको छ। गढा गाउँपालिका 2 45 वर्षीय लालमणि यादवको मृत्यु भएको जिल्ला प्रहरीकारले दाङका सूचना अधिकारी डाक्टर हिम बहादुर केसीले बताउनुभयो। अलकत्रा बनाउने प्लान्टमा यादव काम गरिरहेका बेला जेसीबी चालकले बालुवा खुनाउँदा गम्भीर घाइते भएका उहाँको उपचारका लागि अस्पताल लगेका बेलै ज्यान गएको हो।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
8: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
9: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
10: अब चिन्ता नगर्नुहोस्। चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
9: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा।
10: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसएल पीसीएल एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा।
9: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा।
10: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
9: एचसीआरसी अस्पताल चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क नम्बर 081538150 र 081535151।
10: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
11: एसई र कक्षा 12 परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राममा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
12: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
11: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो साल 1 हुनेछ।
12: प्रधान अध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-483-3390, 98-581-560 र 98-481-4499। मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
12: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
13: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
12: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
14: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97498 60840।
12: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
15: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
16: यदि छन् भने वीरेन्द्रनगर 3 एल चोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन, यही जेठ 2 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
12: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693। के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
16: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ?
12: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
16: या त मदिरा, चुरोट तथा लागु औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
12: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ, अब तपाईँको सेवामा।
16: हजुर, यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
12: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता। आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
17: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरफेरसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर। बर्दियामा रहेको कृष्णसार संरक्षण क्षेत्रबाट चितुवा नियन्त्रणमा लिइएको छ। गुलरिया नगरपालिका वडा नम्बर 2 कृष्णसार संरक्षण क्षेत्रभित्र रहेको बस्ती नजिकबाट चितुवा नियन्त्रणमा लिइएको हो। कृष्णसार गौशाला र स्थानीय बस्तीमा चितुवाले आतंक मचाएपछि कृष्णसार संरक्षण क्षेत्र कार्यालयले चितुवा नियन्त्रणमा लिनका लागि पासो थापेको थियो। 5 दिन अगाडि थापेको पासोमा चितुवा परेको हो। पासोमा वयस्क पोथी चितुवा परेको थियो। चितुवालाई पासोबाट निकालेर सुरक्षित स्थानमा पठाइएको कृष्णसार संरक्षण क्षेत्रका सूचना अधिकारी रामु केसीले बताउनुभयो। केही दिन अघि स्थानीयको भैंसी लगायतमालाई आक्रमण गरेको र मानिसहरूलाई समेत आक्रमणको प्रयास गरेपछि पासो राखेको उहाँको भनाइ छ। चालू आर्थिक वर्षमा कृष्णसार संरक्षण क्षेत्रमा 21 कृष्णसार मरेका छन्।
16: भेरी खबरमा अब अन्तर्राष्ट्रिय खबर। भारतीय वायुसेनाको AN-32 परिवहन विमान उत्तर पूर्वी राज्य आसाममा दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन्। आसामको राजधानी दिसपुरबाट लगभग 298 किलोमिटर उत्तर पूर्वमा रहेको जोरहाट जिल्लाको आईएएफ स्टेशनमा अवतरण गर्ने प्रयास गर्दा दुर्घटना भएको जनाएको छ। दुर्घटनापछि वरिष्ठ आईएएफ अधिकारी उद्धार अधिकारीहरूको समन्वयमा घटनास्थलमा उद्धार गरेर आगो नियन्त्रणमा लिएको थियो। दुर्घटनाको कारण पत्ता लगाउने काम भइरहेको अनुसन्धानकर्ताले बताएका छन्।
0: इरान र अमेरिका शान्ति वार्ताका लागि सहमत भएको मध्यस्थकर्ता देश पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले बताउनु भएको छ। सामाजिक सञ्जाल एक्समा उहाँले पोस्ट गर्दै आगामी 24 घण्टाभित्र शान्ति वार्ता भइसक्ने अपेक्षा गरिएको बताउनु भएको छ। पाकिस्तानले लामो समयदेखि दुई पक्षलाई वार्तामा ल्याउन प्रयास गरिरहेको थियो। शरीफले सम्झौतामा इलेक्ट्रोनिक हस्ताक्षर गर्ने तयारी भइरहेको बताउनु भएको छ। दुवै पक्षले शान्ति सम्झौता नजिक रहेको पुष्टि गरे पनि यस सम्झौताका प्रावधानबारे फरक फरक दावी गरिएका छन्। इरानका विदेश मन्त्री अब्बास अराग्जीले शान्ति सम्झौता दुवै चरणमा हुने बताउनु भएको छ। पहिलो चरणमा युद्ध रोक्ने र दोस्रो चरणमा विभिन्न विषयमा सहमति हुँदै जाने उहाँले बताउनु भएको छ। इरानको आणविक कार्यक्रम, प्रतिबन्ध फुकुवा र इरानको रूखका सम्पत्ति खोल्ने योजनामा दोस्रो चरणमा छलफल हुने उहाँले बताउनु भएको छ। उहाँले हर्मुज जलमार्ग इरान र ओमानको सार्वभौमिकतामा कायमै रहने र यसलाई भविष्यमा फरक तरिकाले व्यवस्थापन गरिने बताउनु भएको छ।
1: भेरी खबरको अन्त्यमा अब खेल खबर। फिफा विश्वकपमा ब्राजिल मोरक्कोसँग एक एक गोलको बराबरीमा रोकिएको छ। अमेरिकाको न्यू जर्सी रंगशालामा भएको खेलमा ब्राजिल र मोरक्को एक एक गोलको बराबरीमा रोकिएका हुन्। खेलको 81 मिनटमा इस्माइल साइबारीको गोल मार्फत मोरक्कोले अग्रता कायम गरेको थियो, तर 11 मिनटपछि ब्राजिलले गोल फर्कायो। विश्वकप इतिहासमा ब्राजिल र मोरक्को बीच यो दोस्रो खेल हो। यही समयको अर्को खेलमा हाइटी र स्कटल्याण्ड बीच प्रतिस्पर्धा हुने भएको छ। खेल नेपाली समय खेल अहिले जारी रहेको छ।
0: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। विदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
1: हुम्ला र बाजुराको सीमा विवाद फेरि बल्झियो, सशस्त्रको टोली लामपाट पुग्यो।
0: कर्णाली प्रदेशमा छुट्टै बाल अदालत र बाल सुधार गृह स्थापना गर्न कानून व्यवसायीहरूको माग, सरकारलाई 13 बुधे माग पत्र पेश।
1: भीरबाट खसेको ढुङ्गा लागेर हुम्लामा एक किशोरीको मृत्यु।
0: र फिफा विश्वकप फुटबलमा मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल, अहिले अर्को खेलमा हाइटी र स्कटल्याण्ड बीच प्रतिस्पर्धा हुँदै। हवस् त, तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौं। नमस्कार।

0: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ज
1: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: सूचना
4: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ
3: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ
4: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत
5: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
4: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
3: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
4: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत मोबाइल नम्बर 98584519 र 98584715
3: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर
4: यही असार 6 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ
3: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने कान दुख्ने कम सुन्ने कान कराउने तथा रिङ्गटा लाग्ने पिनास नाकबाट रगत बग्ने नाकमा मासु पलाएको तथा एलर्जी घाँटी दुख्ने आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ
6: सम्पर्क गुरुङ हस्पिटल प्राली गुरुङ फार्मेसी गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-520-402 र 522-148
3: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ
4: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ मनोकामना अटोमोबाइल्स वीरेन्द्र नगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227
7: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
8: चारबाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
7: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
8: झाडा पखाला,
7: डाडुरा,
8: पोलियो,
7: कुपोषण,
8: एनिमिया,
7: मम्स,
8: दम,
7: टाइफाइड
8: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
7: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
8: चारबाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।

0: आइपुग्यो आधुनिक जोत्ने हलो मिनी ट्रिलर थ्रेसर पानी ताने फर्म पावर टिलर सोलर पम्प कम्पाउन्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली वृन्दनगर सुर्खेत। फोन नम्बर 083-525-045।
1: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुले को डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान? त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क श्री एग्रोभेट सेन्टर वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-4-50-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
5: जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
6: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
5: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो
6: नटिपिराख। फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।

जय नेपाल सत्य सेवा सुरक्षणमा कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरियाफिन सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरियाफिम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौ आजका मुख्य ट्राफिक अपडेट तर्फ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 6 देउती नर्सिङ होम अगाडि मोटरसाइकलले पैदलयात्रुलाई ठक्करै दिँदा पैदलयात्रु घाइते भएकी छन्। हिजो दिउँसो 2 बजेको समयमा एरीचोकदेखि घण्टा घर तर्फ आउँदै गरेको बागमती प्रदेश 06006 प 10-12 नम्बरको मोटरसाइकलले पैदलयात्रु सुर्खेत वीरेन्द्रनगर नगरपालिका 7 बस्ने वर्ष 45 गणेश कुमारी केसीलाई ठक्कर दिँदा घाइते भएकी हुन्। घाइतेको देउती नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको छ। मोटरसाइकल चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 12 बस्ने वर्ष 18 खगेन्द्र सिंह उपचारमा संलग्न रहेका छन्। सल्यानको शारदा नगरपालिका 5 पिपल नेता स्थित ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टर चालक र ट्रयाक्टरमा सवार घाइते भएका छन्। हिजो दिउँसो 3:30 समयमा सालचौरदेखि खलंगातर्फ जाँदै गरेको रा 1/33-94 नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सड़कको नालामा पल्टिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परिघाइते भएका ट्रयाक्टर चालक सल्यान शारदा नगरपालिका 8 बस्ने वर्ष 28 दीपक राणा, ट्रयाक्टरमा सवार सोही ठाउँ बस्ने वर्ष 21 भीमा बस्नेत घाइते भएका हुन्। घाइतेको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ। डोल्पाको ठुलीभेरी नगरपालिका 9 बिर्ती भेरी करिडोर सड़क खण्डमा जीप दुर्घटना हुँदा जीपमा सवार 9 घाइते भएका छन्। हिजो साँझ 6:30 समयमा दुनै बजारदेखि त्रिपुरा कोटतर्फ जाँदै गरेको G1/64-37 नम्बरको जीपको ब्रेक फेल भई विपरीत दिशाबाट आउँदै गरेको R1/29-48 नम्बरको ट्रयाक्टरमा ठोकिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परिघाइते भएका 9 जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको छ। जीप चालक र ट्रयाक्टर चालक भनी सकुशल रहेका छन्। रूकुम पश्चिमको सानुभेरी गाउँपालिका 3 पेदी स्थित ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टर चालक गम्भीर घाइते भएका छन्। गैराती 9:20 समयमा पेदी बजारदेखि गरलातर्फ जाँदै गरेको R1/50-04 नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सड़कदेखि 50 मिटर तल खस्न जाँदा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका ट्रयाक्टर चालक रूकुम पश्चिम सानुभेरी गाउँपालिका 9 बस्ने वर्ष 28 छविलाल कुंवर घाइते भएका हुन्। घाइतेको नेपालगंज नर्सिङ होममा उपचार भइरहेको छ। रूकुम पश्चिमको मुसिकोट नगरपालिका 7 बैरी दह स्थित अटो दुर्घटना हुँदा अटोमा सवार 6 घाइते भएका छन्। हिजो राति 8 समयमा बैरी दहदेखि खलंगातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश 02
001 1755 नम्बरको अटो अनियन्त्रित भई सड़कको नालामा पल्टिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते भएका अटोमा सवार रुकुम पश्चिम मुसिकोट नगरपालिका पाँच बस्ने वर्ष 27 का नन्दराम केसी, वर्ष 24 की अनुष्का बुढा, वर्ष 40 का हरि केसी, वर्ष 42 का एक बहादुर केसी, वर्ष 7 का श्रवण केसी र वर्ष 32 की पुष्पा खर्ती घाइते भएका हुन्। घाइतेको जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा उपचार भइरहेको छ। ट्राफिक कारवाहीमा परे 84 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 जिल्लाहरूमा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लाबरबाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 84 सवारी साधनहरू ट्राफिक कारवाहीमा परेका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध, सड़कमा ट्राफिक नियमको पालना गरौं। सवारी चाप र गति बढ़ी भएको स्थानबाट बाटो काट्ने नगरौं। सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौं। तीव्र गति र जिगज्याग गरी सवारी साधन नचलाऊ। फुटपाथ नभएको सड़कमा सड़कको दाहिने किनाराबाट हिँड्ने गरौं। ट्राफिक बत्ती संकेत र चिन्हहरूको पालना गरौं। जेब्रा क्रसिङमा पैदल यात्रुलाई प्राथमिकता दिने गरौं। सवारी साधन चलाउनु पूर्व चेक जाँच गरेर मात्र सवारी साधन चलाउनुहोस्। हतार गरी सवारी साधन कहिल्यै नचलाऊ र हतारमा सड़क पार समेत नगरौं। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582 9999 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भनी म राधा सुवेदी विदा चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: के तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33975 र 98145-84-031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: इन द हार्ट अफ द सिटी वेयर ड्रीम्स टेक शेप एन्ड फ्युचर्स बिगिन स्टान्ड्स अ प्लेस अफ एक्सलेन्स, चाणक्य पाठशाला, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning, here education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is

0: students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Charakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Charakya Pathshala, empowering minds, inspiring futures.
1: सकियो अब रमाइलो सुरु भयो
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 एमबी डेटा 10 एसएमएस
1: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
2: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
3: नेपाल टेलिकम राष्ट्रको संचार
4: सूचना विजयनगर नगरपालिकाबाट विभिन्न समयमा अनुमति लिई सञ्चालनमा रहेका सम्पूर्ण संस्थागत निजी लगानीमा सञ्चालित विद्यालय तथा निजी शैक्षिक संस्थाहरू ट्युसन तथा कोचिङ सेन्टर छात्रावास मोन्टेश्वरी आदि समेतलाई आफ्नो शैक्षिक संस्था र विद्यालयको हकमा 3 वर्षको एकपटक र ट्युसन तथा कोचिङ सेन्टर र निजी शैक्षिक संस्थाको हकमा वार्षिक नवीकरण गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालय वा संस्थाले नवीकरण नगरेको पाइएकाले असार 15 गतेभित्र अनिवार्य नवीकरण गर्न हुन अनुरोध गर्दछौ कागजातहरू नगरपालिकाबाट जारी गरिएको शैक्षिक संस्थाको अनुमति पत्रको प्रमाणित प्रतिलिपि विद्यालयको हकमा तहगत र कक्षागत सबै कम्पनी वा गुठी वा सहकारी दर्ता घरेलु उद्योग व्यवसाय प्रमाण पत्रका प्रमाणित प्रतिलिपि शैक्षिक संस्थाको विधानको प्रमाणित प्रतिलिपि कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सकल भौचर सम्बन्धित वडा कार्यालयको सिफारिश र पासपोर्ट साइजको फोटो 1 प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ
5: शिक्षा युवा तथा खेलकुद शाखा वीरेन्द्रनगर नगरपालिका वीरेन्द्रनगर सुर्खेत
6: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याकसँग जसमा पाइन्छ अल्ट्रा 300 एमबीपीएस सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा 1 महिना फ्री आज नै सब्सक्राइब गर्नुहोस् वायनेट साम्बा प्याक स्पिडको अल्टिमेट गोल वायनेट साम्बा प्याक अल्ट्रा फास्ट अल्ट्रा फन
7: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायतका पाठ्य सामग्री
8: लोक सेवा आयोगका किताबहरू
7: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस् गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ
9: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर वीरेन्द्र नगर 6 बुद्ध पथ सुर्खेत सम्पर्क फोन नम्बर 083-521-1137

किताब चर्चामा तपाईलाई स्वागत छ। आजको पडकास्टमा हरि शर्मा हाम्रो गोलार्धको पूर्व पश्चिम विभाजनलाई जोड्ने दुई प्रख्यात बौद्धिक व्यक्तित्वहरू इभान क्रास्सेभ र स्टेफेन होम्सद्वारा संयुक्त रूपमा लेखिएको किताब द लाइट द्याट फेल्ड वाइ द वेस्ट इज लुजिङ द फाइट फर डेमोक्रेसीको चर्चा लिएर आउनु भएको छ। यो उदारवादको संकटप्रति हाम्रो बुझाइलाई पूर्ण रूपमा परिवर्तन गर्ने एउटा महत्वपूर्ण पुस्तक हो। यो पुस्तकले

0: पश्चिमा मुलुकहरूले शीत युद्ध जितेपछि आफ्नो राजनीतिक सन्तुलन किन गुमाए भन्ने बताउँछ। किताबका बारेमा थप चर्चा हरि शर्माबाट।
1: यसपटक मैले 2020 पेंग्विन इन्टरनेशनलबाट प्रकाशित द लाइट द्याट फेल्ड वाइ द वेस्ट इज लुजिङ द ब्याटल फर डेमोक्रेसी, किन पश्चिमा लोकतन्त्रको लडाई हार्दैछ भन्ने पुस्तक लिएर आएको छु। यसको लेखक इभान क्रिस्टेभ, जो बल्गेरियन पोलिटिकल साइन्टिस्ट हुनुहुन्छ, उहाँ र अमेरिकन पोलिटिकल साइन्टिस्ट स्टेफन होम्सले संयुक्त रूपमा लेखेको किताब हो यो। र मैले यो किताब किन रोजे यहाँहरूको बीचमा चर्चा गर्नको निम्ति भने कि हामी सबैको अनुभव छ कि ठूलो ठूलो राजनीतिक परिवर्तनहरू हुन्छ, त्यो परिवर्तनको पछाडि निश्चित उद्देश्य हुन्छ, तर केही समयपछि तिनीहरू फेरि बिस्तारै विभिन्न समस्याहरूबाट ग्रस्त हुन्छन् र अपेक्षित लक्ष्य प्राप्ति हुन सक्दैन भन्ने विभिन्न अनुभवले देखाएको छ। र त्यो सैद्धान्तिक पहलुलाई बुझ्ने मेरो एउटा इन्टेलेक्चुअल क्वेस्ट अथवा बौद्धिक खोजी छ, त्यसका आधारमा मैले यो किताब रोजेको र तपाईँहरूसँग साझा गर्न खोजेको के हो भने, यस किताबले उठान गरेका कुराहरू हाम्रो नेपालका सन्दर्भमा, लोकतन्त्रका सन्दर्भमा पनि महत्वपूर्ण प्रकाश पार्छ। यो पुस्तक विशेषतः सेन्ट्रल इस्टर्न युरोपियन को जुन लोकतान्त्रिक परिवर्तन थियो 1990s दशकमा, त्यो किन बिस्तारै जुन किसिमको इच्छा आकांक्षा जुन किसिमको उत्साहका साथ त्यो अगाडि आएको थियो र त्यहाँ अधिकांश मुलुकहरूमा अहिले फेरि गैर उदारवादी विचार र राज्यको उदय हुँदैछ। 90 दशकमा अब यो फेरि अलिकता पुरानो एउटा राइटिङ छ फ्रान्सिस फुकुयामाको एन्ड अफ द हिस्ट्री, जसले 1989 बर्लिन वाल भर्किँदाखेरि अब संसारभरि कुनै पनि दुईटा पोलिटिकल ध्रुवहरू, एउटा दक्षिणपन्थ र वामपन्थ मार्क्सिजमको बीचको लडाईमा लोकतन्त्र उदारवादको विजय भएको छ र एक प्रकारले जुन मार्क्सले अथवा हेगलले भने जस्तो सैद्धान्तिक विवेचनाबाट, सैद्धान्तिक डायलेक्टिक्सबाट जुन द्वन्द्वबाट विचारको निर्माण हुन्थ्यो त अब छैन र पश्चिमको उदारवाद चाहिँ अब स्थापित भएको छ र त्यसको कुनै विकल्प छैन भन्ने किसिमको कुराहरू गरेको थिए। र त्यसै सन्दर्भमा बजारको उदय अथवा मार्केट फन्डालिजम अथवा मार्केट नै बजार नै सर्वे सर्वा हो भन्ने विचार पनि युरोपमा 89 दशकमा भएको थियो र त्यही समयमा हामी नेपालमा जब 90 परिवर्तन भयो, हामी सबैलाई लाग्यो कि बजारको स्वतन्त्रता लोकतन्त्रको एउटा महत्वपूर्ण आधार हो भन्ने भयो। यस सन्दर्भमा पनि मैले किन विशेषतः पश्चिमा राष्ट्रहरूमा, त्यसमा पनि युरोपका राष्ट्रहरूमा किन उदारवाद विरोधी विचारहरू आइरहेका छन् जो हामी कहाँ पनि केही सन्दर्भमा देख्न सकिन्छ, त्यो बुझ्नलाई इभान क्रिस्टेभ र स्टेफन होम्सको किताब मैले आज चर्चा गर्न थालेको हो। स्टेफन क्रिस्टेभलाई मैले व्यक्तिगत रूपमा पनि चिन्छु, त्यसकारण मलाई कुरा गर्न पनि सहज हुन्छ। कुनै समयमा ओपन सोसाइटी फाउन्डेशनको ग्लोबल बोर्डमा उनी थिए र उनको धेरै लेक्चर्सहरू, मिटिङ्सहरूमा इन्टरभेन्सन्सहरू मैले सुनेको छु र बल्गेरियाको भएको हुनाले सेन्ट्रल इस्टर्न युरोपको परिवेशलाई उनले भलिभाति राम्रोसँग बुझेका छन् र स्टेफन होम्स चाहिँ अमेरिकी राजनीति शास्त्री भएकोले दुईटाले जुन किसिमले यो किताबलाई प्रस्तुत गरेका छन् किन उदारवाद अहिलेको समयमा 20-25 वर्ष नहुँदै किन लडखडाइरहेको छ, लिबरलिजम वाइ लिबरलिजम इज फेलिङ, त्योबाट लाइट द्याट फेल भन्नु खोज्यो भने जब 90 दशकमा उदारवादको उदय भयो, लोकतन्त्रको उदय भयो, यी सेन्ट्रल युरोपियन कन्ट्रीजहरू, इस्टर्न युरोपियन कन्ट्रीजहरूमा अब हामी अँध्यारोबाट उज्यालोतिर गइरहेका छौं स्वतन्त्रताको अनुभव गरिरहेका छौं, मार्केट उन्मुख हाम्रो व्यवस्था छ, अब हामीलाई टुथपेस्टको लागि लाइन लाग्नु पर्दैन, हामीलाई अब दिनानुदिनको उपभोग्य वस्तुहरूका निम्ति लाइन लाग्नु पर्दैन, राज्य खुकुलो हुन्छ र राज्यको वरिपरि जुन पर्खालहरू राखेको छ त्यो भत्किन्छ भन्ने उत्साही परिवेश थियो। त्यही भएर अहिले लगभग 30 वर्षपछि फर्केर हेर्दा उज्यालो कता कता हराएको देखिन्छ। किन यसो हुन्छ त भन्दा यो पुस्तक धेरै ठूलो पुस्तक छैन, सामान्य आकारको पुस्तक छ, तर पनि यसले 4-5 कुरालाई हामीसँग राख्ने प्रयास गरेको छ, जसले हामीलाई किन अहिलेको परिस्थितिमा गैर उदारवादी चिन्तन हावी हुँदै गएको छ भन्ने देखिन्छ। समष्टिमा भन्दा उनीहरू कसरी शुरू गर्छन् भने कि 89-90 दशकमा एउटा ठूलो उत्साह र उमङ्ग बोकेर आएको उदार लोकतन्त्र, विशेषत पोल्याण्ड र हंगेरी जहाँ अहिलेका समयमा आएर एन्टी लिबरल, एन्टी डेमोक्रेटिक, गैर लोकतान्त्रिक गभर्मेन्टहरू आइरहेका छन्, किन यसो भइराखेको छ त? हुन त योभन्दा अगाडिका अध्ययनहरूमा पनि लोकतन्त्र र अधिनायकवादको बीचमा अथवा सर्वसत्तावादको बीचमा पेन्डुलम जस्तै हुने गरेको छ। कुनै पनि सोसाइटी कहिले लोकतन्त्र हुन्छ, कहिले चाहिँ शासन व्यवस्थामा समस्या आउँछ, कहिले काहीँ फेरि त्यो स्विङ गरिरहेको हुन्छ। र के देखेर चाहिँ हामीले यसलाई विश्लेषण गर्न सक्छौं भन्दा उनीहरू भन्छन् अहिलेको समय भनेको पपुलिजमको, लोक रिजाइको समय हो, जेनोफोबिक भनेको संकीर्णतावादको समय हो, अधिनायकवादी र गैर उदारवादी शक्तिहरूको उदय भएको समय छ, यसलाई कसरी बुझ्ने त र कुन अप्रोचबाट यसलाई बुझ्न सकिन्छ भन्ने कुरामा यिनीहरूले यो पुस्तकमा चर्चा गरेका छन्। यसकारण पुस्तकको साङ्गो पाङ्गो विवेचना गरेर पुस्तकलाई हरेक किसिमको खेस्रा केलाउनु भन्दा यो पुस्तक किन, कसरी र किन पढ्नुपर्छ भन्ने मेरो हुन्छ कि पाठकहरूले यसलाई आफै खोजेर पढ्न सक्ने जिज्ञासा मैले उठाउन सकेँ भने यो कार्यक्रमको अथवा यो पोडकास्टको उद्देश्य पूरा हुन्छ जस्तो लाग्छ। किनभने भनेर मात्रै पुग्दैन, गर्नुपर्छ, सुनाएर मात्रै पर्दैन, पढ्नुपर्छ भन्ने मलाई लाग्दछ। र यो किताबको स्ट्रक्चर हेर्दाखेरि चाहिँ के भन्छ भने कि अहिलेको गएको 500 वर्षको इतिहासमा दुईटा कुराको ठूलो प्रभाव छ, एउटा चाहिँ आधुनिकताको इतिहास, अर्को चाहिँ ग्लोबल क्यापिटलिजम। दुईटै सँगसँगै जान्छ, ग्लोबल क्यापिटलिजम र आधुनिकता सँगैसँगै जान्छ र यसको भेहिकलको रूपमा चाहिँ कोलोनियलिजम अथवा उपनिवेशवाद हो, पश्चिमाहरू हाम्रोतिर आए, हामीले त्यसबाट गर्यौं। र गान्धीको पनि मैले पढेको छु र उनकोलाई पनि देख्दा के देख्छ भने कुनै पनि स्वतन्त्रता आन्दोलनमा, लोकतन्त्रको आन्दोलनमा, आधुनिकताको निर्माणका सन्दर्भमा इमिटेशन, नक्कल गर्नु, मिमिक्री गर्नु एकदम ठूलो प्रक्रिया हुन्छ। हामी सिक्छौं, नक्कल गर्छौं, हामीभन्दा जान्ने मान्छेको नक्कल गर्छौं, हामीभन्दा सुखी मान्छेको नक्कल गर्छौं। दुईजना लेखकहरूले के भन्छन् भने कि जसरी शीत युद्धको अन्त्यमा 89 जुन उदय भयो, जुन प्रकाशको आगमन भयो कि अब संसारमा उदार लोकतन्त्रको चाहिँ अभ्युदय भएको छ, बजार खुकुलो हुँदै गएको छ, यो सबैको पछाडि के थियो भने जुन देशहरू बर्लिन वालको पछाडि अथवा सोभियत युनियन अथवा अधिनायकवादी व्यवस्थाहरूमा थिए उनीहरूलाई पश्चिमाहरूलाई उज्यालो देखिरहेका थिए, त्यहाँको लाइफस्टाइल होइन, त्यहाँको जीवनचर्या, त्यहाँको बजारको सुगमता, बोल्न पाउने अधिकार, हिन्डुल गर्न पाउने अधिकार। र मलाई सम्झना छ कि मेरो इस्टर्न युरोपियन साथीसँग कुरा गर्दा हाम्रो त बााउन्ड्री, हाम्रो त सिमाना पर्खालमा गएर ठोकिन्छ भन्थ्यो, किनभने उनी इस्टर्न युरोपका थिए। हालाकि सिमानाहरूको आफ्नै आफ्नै परिधि हुन्छ, जापानीसँग कुरा गर्यो भने उसको सिमाना एयरपोर्टमा टुङ्गिन्छ किनभने त्यो आइल्यान्ड कन्ट्री हो। त्यही भएर इस्टर्न युरोपमा फ्रिडम अफ मुभमेन्ट, एक ठाउँबाट अर्को ठाउँमा जाने ठूलो कामना थियो। त्यसले गर्दाखेरि पश्चिमको व्यवस्था राम्रो छ होइन, पश्चिमको पुँजीवादी व्यवस्था छ त्यो राम्रो छ, त्यहाँ चयनको अधिकार छ, मान्छे स्वतन्त्रतापूर्वक सास लिन पाउँछन् र हिँड्न पाउँछन् भन्ने थियो। र त्यसैसँग एसोसिएटेड जुन 80 अथवा 70 आएको पप कल्चरहरू, म्युजिकहरू, रक म्युजिकहरू, पेन्टिङ्सहरू, कल्चरल एट्र्याक्सन पनि थियो। जब पूर्वी युरोपका मुलुकहरूले पर्खाल तोड्न सफल भए होइन अथवा अधिनायकवादी शक्तिहरूलाई परास्त गरे, उनीहरूसँग अर्को मोडल थिएन, उनीहरूको बीचमा एउटा कामना थियो, किनभने युरोपियन सिभिलाइजेसनको कारणले पश्चिम जर्मनी उनीहरूको मोडल थियो, बेलायत उनीहरूको मोडल थियो, अमेरिका उनीहरूको मोडल थियो, किनभने यिनीहरू सबै जुडाइक क्रिश्चियन सिभिलाइजेसन्सहरूबाट थिए, परिवारका सन्दर्भमा, आर्थिक कामनाका सन्दर्भमा। त्यही भएर जब परिवर्तन भयो, परिवर्तन भइसकेपछि ती मुलुकहरूले हुबहु पश्चिमा राष्ट्रहरूले जे किसिमको शासन व्यवस्था, जुन किसिमको शैली, जुन किसिमको आर्थिक व्यवहारहरू अथवा नियमहरू अथवा आर्थिक संरचनाहरू थियो त्यो निर्माण गर्न थाले। र बडा यो किताबले बडा रमाइलोसँग प्रस्तुत गर्छ, यसले आर्ट कल्चर लिटरेचरलाई पनि समझ्छ, बडा एकदम पढ्नलाई बडा आनन्दको किताब छ। र उसले के भन्छ भने जो मान्छे पढा लिखा थिए त्यो चेतना राख्थ्यो, पर्खाल भत्किने बित्तिकै, सिम्बोलिक रूपमा भन्दैछु, इस्टर्न युरोपको पर्खाल भत्किने बित्तिकै सबै मान्छेहरू पश्चिमा राष्ट्रतिर जान थाले। त्यहाँ को बसे भन्दा जो डिफिट भएर बसेका मान्छेहरू थिए, होइन जो जो चाहिँ तपाईँको पार्टी एपारेटस चलाएर बसेका थिए, डिस्क्रेडिट थिए, तर उनीहरूको जाने ठाउँ त कहीँ पनि थिएन, होइन। त्यसपछि के भन्यो भने अब यो मुलुकलाई सुधार गर्नको निम्ति पश्चिमा राष्ट्रहरूले जुन किसिमको चाहिँ वर्ल्ड ब्याङ्क, आइएमएफ, अमेरिका, युएसएडहरूले प्रिस्क्राइब गरेको पोलिसी र तपाईँको चाहिँ तपाईँको इकोनोमिक पोलिसी, पोलिटिकल पोलिसी, पब्लिक पोलिसी त्यही किसिमको आउनुपर्छ भन्ने थियो। यसकारण यो इमिटेसन नक्कल गर्न थालियो, तर के थियो भने जो मान्छे जान्ने बुझ्ने थिए ती छोडिसकेका थिए। खुल्नुको अर्थ, स्वतन्त्र हुनुको अर्थ त्यहीँ बसेर त्यही नै रुटेड रूपमा जमिनी स्तरमा काम गरेर पोलिटिक्सलाई, सोसाइटीलाई बिल्ड गर्नको साटो चाहिँ लार्ज प्रोफेसनल क्लास नै अपर्च्युनिटीको खोजीमा बाहिर गयो। जुन हारेको मनस्थितिमा बसेको राजनीतिक वर्ग थियो अथवा सामाजिक वर्ग थियो त्यो त्यहीँ बस्यो, तर पनि उसले नक्कल गर्न पर्यो पश्चिमा लोकतन्त्रको, पश्चिमी आर्थिक व्यवस्थाको। त्यसको राम्रो उदाहरण पुस्तकले सोभियत युनियनलाई दिन्छ, त्यो के हो भने मार्केटमा विश्वास गर्यो तर राजनीतिक शक्तिलाई कन्ट्रोल गर्दै लग्यो, सानो वर्गले राजनीति र अर्थव्यवस्थालाई पक्रयो, जसले गर्दा इलेक्सन गर्दा पछिमा खुशी भए, ल रसियामा पनि चुनाव भएछ, पोल्याण्डमा पनि चुनाव भएछ भनेर भने, तर त्यहाँभित्रको जुन रहेको थिग्रिएको मान्छेहरू थिए, बसेका मानिसहरू थिए, उनीहरूले देखाउनको लागि मात्रै पछिमाको नक्कल गरे र एउटा समय लिइरहेको जस्तो अनुभव हुन्थ्यो। त्यही भएर पछिमालाई तिमीहरूको लोकतन्त्र यस्तो हो भनेर अहिले पुटिन बताइरहेका हुन्छन्, तिमीहरूको इलेक्सन हो भने मैले पनि इलेक्सन गरेको छु, 90% भोट मैले पनि पाउँछु भनेर भन्छ। सो इमिडिएटली जुन शक्ति हारेको थियो त्यो शक्ति नै डोमिनेन्ट रूपमा युरोपमा इस्टाब्लिस भएर वेस्टसँग कुराकानी गर्ने स्थितिमा त्यो पुग्छ। यसकारण राइटरहरू के भन्छ भने त्यो लाइट द्याट फेल, जुन उज्यालो थियो त्यो फेल किन भयो भने कि एउटा स्ट्रक्चरल चेन्ज, संरचनात्मक परिवर्तन जुन आउनुपर्ने थियो, सामाजिक रूपमा आउनुपर्ने थियो, त्यसमा एउटा रुटेडनेस, त्यो भित्र आन्तरिक राजनीति, परिवेश, सांस्कृतिक कुराहरूमा परिवर्तन आएन भनेर भन्छन्। त्यही भएर अहिले जब पुटिनले चाहिँ चुनाव पनि गराउँछ, मार्केट पनि फ्री छ, तर राजनीतिक चाहिँ तपाईँको दबदबा यति बलियो छ कि मान्छेलाई फेरि उकुस मुकुस हुन थालेको छ। पुटिन अहिलेको संसारको इलिबरल डेमोक्रेसीको, अनुधारवादी लोकतन्त्रको बडा अक्सिमोरन जस्तो छ, यो अक्सिमोरन भनेको दुखद खुसियाली भने जस्तो खालको किसिमको छ, पुटिन त्यो लेभलमा देखिन्छ। त्यस्तै गरेर त्यसले के गर्यो भन्दाखेरि हामी पश्चिमाहरू भन्दा फरक छौं भन्नको निम्ति फेरि राष्ट्रवादको उदय हुन्छ भन्ने। तर के छ भने आर्थिक उन्नतिको कुराहरू हुन त भनिन्छ कि इकोनोमीले लय पक्रियो भने धेरै समय लाग्दैन, तर त्यो इकोनोमीलाई लय पक्रिने विषयमा युरोपमा अहिले जुन किसिमको क्राइसिस देखेको छ, बेसिकली सेन्ट्रल इस्टर्न युरोपहरूमा त्यो देखिएको छ, र समयले पर्खिँदैन रहेछ, बिस्तारै जुन किसिमको रिफ्युजी क्राइसिसहरू आयो त्यसले गर्दाखेरि पनि त्यसलाई इलिबरल डेमोक्रेसीलाई रिइन्फोर्स गर्यो। एक त टेक्निकल ह्युमन रिसोर्सेसहरू बाहिर जानु, राजनीतिक संस्थाहरूले इमिटेसनको नाउँमा नक्कली इमिटेसन गर्नु, नक्कली किसिमको अथवा बुझेर अन्तस्करणबाट नगरेर बाहिरबाट देखाउनको लागि गर्नु, आइएमएफको लोन क्वालिफाई गर्नको लागि गर्ने, युएसएड क्वालिफाई गर्नको निम्ति गर्ने, तर यथार्थको परिवर्तन त्यहाँ भएन छ भन्ने कुरा लेखकहरूले बडो कटु मर्मका साथमा यो किताबमा प्रस्तुत गर्दछन्। यसको अर्को पाटो यसले हामीलाई कसरी पुटिन त्यत्रो एल्सिनदेखि लिएर त्यत्रो सोभियत युनियन एकदम लोकतान्त्रिक हुन्छ भन्ने जुन अपेक्षा गरेको थियो किन लोकतान्त्रिक भएन भन्ने किसिमको कुरामा पनि, किनभने सिभिलाइजेसनली रसियाले जहिले पनि आफूलाई पश्चिमाको अल्टरनेटिभको रूपमा देखेको थियो। केही समय उसले नक्कल गर्यो तर त्यो नक्कल अनुसार गएन। अब यो किताबमा बढाएर अर्को पाटो छ कि किन ट्रम्प आए भन्ने कुरामा पनि देखिन्छ। ट्रम्पले के भन्छ भने मेक अमेरिका ग्रेट अगेन, अमेरिका हेज लुज इज साइनिङ लाइट, यसले लुज किन गर्यो भन्दाखेरि हामीले बाहिर धेरै दिएछौ भन्छ। यत्रो इस्टर्न युरोपमा परिवर्तन भयो, हामीले त्यहाँ व्यापार गरेको भए बेटर हुन्थ्यो, होइन? इराक इरानमा हामी तेलका लागि गयौं भनेको भए बेटर हुन्थ्यो, हामी डेमोक्रेसीको लागि गयौं भन्दा यो कुरो मिलेन। ट्रम्प केही हदसम्म इमान्दार देखिन्छ, तर उसको हेर्ने एंगल के छ भने हामीबाट इमिटेट गरेका राष्ट्रहरू चाहिँ अगाडि बढ्दै गए, पावरफुल भए, तिनीहरूलाई जोगाउनको निम्ति हामीले किन नेटो राख्नु पर्यो, हामीले किन उनीहरूसँग चाहिँ गर्नु पर्यो भन्ने कुरा चाहिँ उसले भन्छ। जस्तो जापानसँग पनि उसको अलिकति ग्रजेस थियो, जापानले जुन किसिमको डेभलपमेन्ट उसको सिस्टमलाई लिएर, भ्यालुजहरूलाई लिएर, इकोनोमिक मोडलहरूलाई लिएर गर्यो, अब जापानको कुरा हामीले सुन्नुपर्ने? त्यसले त हाम्रै नक्कल गरेको हो। बाहिरले हामीलाई नक्कल गर्दा गर्दा हामी खोक्रो भइसकेछौ, यसकारण अमेरिकालाई फेरि ग्रेट बनाउनु पर्छ। र बडा इन्ट्रेस्टिङ डाइनामिक्सको ग्लोबलाइजेसनसँग पनि जोडिन्छ। धेरै मान्छेले चाइनाको खुल्लापन लाई एप्रिसिएट गर्छन्। चाइना खुला भएको कारणले विश्व अर्थतन्त्रमा अहिले चाइना एउटा अग्रणी ठाउँमा बस्यो। यो पुस्तकले चाइनाको बारेमा पनि कुरा गर्छ, त्यही भएर हाम्रा निम्ति इम्पोर्टेन्ट छ। अमेरिका, चाइना, युरोप र सम्बन्ध राजनीतिक परिवर्तनहरूलाई, जुन संरचनात्मक परिवर्तनहरूलाई कसरी बुझ्ने भन्दाखेरि यो इमिटेसनको एंगल मलाई खुब मन पर्यो र त्यसमा कुरा गर्छ। उसले के भन्छ भने चाइनाको हेर्यो भने जब चाइना डेङ सियाओपिङ आइसकेपछि जब चाइना खुल्छ, चाइना संसारमा गएको होइन, चाइनाभित्र मानिसहरू आएको। शुरूको फर्स्ट फेजको ओपनिङ एण्ड लिबरलाइजेसनमा हजारौं मल्टिनेशनल कम्पनीहरू चाइनामा गए, किनभने त्यहाँ ह्युमन रिसोर्सेस सस्तो थियो। जब त्यसका कारण उसले नक्कल गरेन, उसले के नक्कल गर्यो भने इकोनोमिक प्रोडक्सनका कुराहरू, टेक्नोलोजीमा चाहिँ मान्छेहरूलाई लिएर आएर आफ्ना मान्छेहरूलाई ट्रेन गरायो, हालाकि बाहिरकै मान्छे आएर त्यहाँ ट्रेन गरेको। त्यसपछि ऊ आफू आर्थिक रूपमा बलियो भएपछि बाहिर गयो, तर राजनीतिक परिवर्तनलाई नियन्त्रित राख्यो। यसकारण चाइनाले इकोनोमिक इस्युजहरूमा इमिटेट गर्यो, तर पोलिटिकल भ्यालुजहरूमा इमिटेट गरेन। यसकारण हरेक मुलुकले नक्कल गर्ने पनि क्षमता हुन्छ भनेर भन्छन् कि। त्यही भएर चाइनाको मोडललाई मलाई अलिकति प्रब्लम लाग्यो कि भने चाइनाको मोडल आफैमा त्यति लोकतान्त्रिक उदारवादी छैन, तर चाइनाको जुन वर्चस्व चाहिँ आर्थिक व्यवस्थामा, राजनीतिक परिवेशमा उदय भएर आएको छ, र युरोप यति पावरफुल थियो, होइन, युरोप आइडियाको लेभलमा, सिभिलाइजेसनल लेभलमा यति पावरफुल थियो, जसरी चाइनाले युरोपमा अहिले इनरोड्सहरू, ट्रेनदेखि सारा कुरा लगिराखेको छ, उसले इकोनोमीका सन्दर्भमा, टेक्नोलोजीको सन्दर्भमा, साइन्सको सन्दर्भमा चाइनाले नक्कलै गरेको हो। चाइनाको केही ओरिजिनल आइडियाजहरू, गभर्नेन्स उसको ओरिजिनल हो, होइन, त्यो चाहिँ कन्फ्युसियसको टाइमदेखि अहिलेसम्म एलिट सिस्टम जुन उसको छ, जतिसुकै कम्युनिस्ट व्यवस्था भए पनि त्यो एलिटमा आधारित सिस्टम छ, त्यसमा उसले पश्चिमाको नक्कल गरेन, उसले इकोनोमीमा नक्कल गरेर ग्लोबलाइजेसनमा उसले कम्पिट गरिरहेको छ। र प्रश्न यो किताबको किन शुरूको शुरूआती दिनहरू, 90 दशकको शुरूआती दिनहरू किन स्लोली एउटा स्याडो अथवा एउटा छायामा एउटा कुण्ठामा परिवर्तन हुँदैछ र समाजहरू अब अड्किरहेका छन् प्रगतिको पथमा भन्ने कुरा किताबले एकदम राम्रो एक्सप्लेन गर्छ। तर यसले जब चाइनाको मोडल लिएर आउँछ, त्यो चाहिँ एउटा के भन्छन् सोसल साइन्सको लिटरेचरमा के भन्छ भने रेगुलर केसमा एउटा डेभियन्ट केस देखाउनुपर्छ, ताकि त्यसलाई हामी एक्सप्लेन गर्न सकिन्छ। डेभियन्ट भनेको भिन्न केस देखाउनुपर्छ। चाइना ग्लोबलाइजेसन, जो 90 ग्लोबलाइजेसन त पोलिटिकल ग्लोबलाइजेसन पनि थियो नि आइडियाजहरूको लेभलमा, इकोनोमिक ग्लोबलाइजेसन पनि थियो, तर इकोनोमिक ग्लोबलाइजेसन चाहिँ अझ बढी टटकारो रूपमा, स्पष्ट रूपमा थियो, तर यसलाई चाहिँ तपाईँको लोकतान्त्रिक आकांक्षाहरू, इच्छाहरूले, पोलिटिकल फ्रिडमले पुस नगरेको भए सायद मार्केट ग्लोबलाइजेसन पनि बढ्न सक्ने थिएन। तर चाइनाले के गर्यो भने सेलेक्टिभ रूपमा, आफ्नो रूपमा ग्लोबलाइजेसनलाई ग्रहण गर्यो। पोलिटिकल ग्लोबलाइजेसन जुन चाहिँ लिबरलिजमसँग थियो त्यसलाई रोक्यो, र इकोनोमिक ग्लोबलाइजेसनलाई लिएर गयो। भन्न त सोसल साइन्टिस्टहरू भन्छन् कि यो दुईटालाई सेपरेट गरेर हेर्दाखेरि एउटा खण्डित विचार आउँछ। त्यही भएर हामीले पनि जब संविधान बनायौं, विभिन्न कुराहरू गर्यौं, यसलाई मैले यो किताब पढिसकेपछि कुनै पनि पोलिटिकल संकथनलाई, डिस्कोर्सेसलाई, कुनै पनि राजनीतिक संस्थाहरूको निर्माणमा प्युरिटी अथवा प्योर अथवा एकदम कसैबाट आयातित नभएको कसैबाट चाहिँ तपाईँको प्रभावमा नपरेको हुन्छ कि हुँदैन। हामी बडा हाइब्रिड वर्ल्डमा बस्छौं, त्यो हाइब्रिड वर्ल्डमा चाहिँ बस्छौं भनेको मतलब हामी मिश्रित संसारमा बस्छौं, इन्स्टिट्युसन्सहरू होइन, जस्तो फर इक्जाम्पल नेपाली राज्य भनेर गर्दाखेरि नेपाली राज्यको युनिभर्सल क्यारेक्टर पनि छ जो चाहिँ पश्चिमका राष्ट्रहरूसँग पूर्वका राष्ट्रहरूसँग मिल्छ, तर यसको आफ्नै एउटा प्रभाव क्षेत्र अथवा यसको उत्थान र उत्पत्तिको आफ्नै छ। यसकारण अहिलेको जमानामा कम्युनिकेशनका कारणले, मार्केटका कारणले, विभिन्न कारणले हामीहरूले सिक्छौं, तर त्यसलाई, त्यो सिकाइलाई वर्नाकुलराइज गर्ने, आफ्नो सन्दर्भमा ढालेर कसरी आफ्नो बेनिफिट हुन्छ भन्ने किसिमको चाहिँ चेत यसले दिन्छ। हामीले अन्धाधुन्ध संस्थाहरूलाई आयात गर्यौं भने, विचारहरूलाई आयात गर्यौं भने त्यसलाई परख्ने शक्ति चाहिँ हामीसँग हुनुपर्छ भन्ने छ। आधुनिकताको महत्वपूर्ण पक्ष छ यसले, संसार एउटै किसिमको छ, विचार छ त्यसमा, विविधता छ, त्यही भएर इमिटेशनले प्लुरलिजमलाई, डाइभर्सिटीलाई प्रोटेक्ट गर्न सकेन भने, यसकारण यो डेमोक्रेटिक कुरासँग पनि जोडिएको छ, लोकतान्त्रिक कुरासँग पनि जोडिएको छ। त्यो के हो भने इमिटेशनको नाउँमा हामीले होमोजेनाइजेसन सबै एकै किसिमको होइन, जस्तो फर इक्जाम्पल म्याकडोनल्डमा हामी खान गयौँ भने त्यो एकै किसिमको छ संसारभरि, टेस्टदेखि लिएर त्यसको पस्किने तौर तरिका एकै छ। त्यही भएर जुन आयातित कुराहरू छन् त्यसमा हामी एउटा सजग हुनुपर्नेछ, कति अनुकूल छ, कति हामीलाई सहयोग गर्छ र हाम्रो मौलिकता के हो भन्ने कुरामा चाहिँ विचार गर्नुपर्छ। त्यति हुँदाहुँदै पनि मलाई के लाग्छ भने लोकतन्त्र, मानवाधिकार, विचारको स्वतन्त्रता जो विश्वव्यापी मान्यता हुन्, त्यसमा एकरूपताको कामना गर्दा गर्दै पनि विविधताको सम्भावनाहरू छ। त्यसले यो किताब यस मानेमा हामीले पढ्दाखेरि किन संसारमा 90 दशकमा बलियो रूपमा उदाएको राजनीतिक विचारधारा, आर्थिक विचारधारा अहिले हाम्रो समयमा आएर विवादित बनेको छ भन्ने बुझ्नलाई त्यसले महत्वपूर्ण हामीलाई सहयोग गर्छ भन्ने लागेर मैले यो पुस्तकको बारेमा यहाँहरूसँग संक्षिप्तमा कुराकानी गरे।
0: पडकास्ट किताब चर्चा तपाईँलाई कस्तो लागिरहेको छ? उकालो.com को यूट्यूब च्यानल र हाम्रो पात्रो लगायत तपाईलाई सजिलो लाग्ने पडकास्ट प्लेटफर्ममा यो सब्स्क्राइब गर्नुहोला र अरूलाई पनि भन्नुहोला। पडकास्टका बारेमा थप जान्न चाहनुहुन्छ भने इन्स्टाग्राममा @किताबचर्चा वा हामीलाई केही भन्न चाहनुहुन्छ भने किताबचर्चा@gmail.com लेख्न सक्नुहुन्छ। यो पडकास्टको संयोजन तथा उत्पादन मधु आचार्यले गर्नुहुन्छ। यो पडकास्ट उत्पादनमा हरि शर्मासँग आमोद प्याकुरेल, मनिष पौडेल र कृतिक श्रेष्ठ संलग्न हुनुहुन्छ। म जया लुइटेललाई आजको अंकबाट विदा दिनुहोस्। अर्को अंकमा फेरि भेटौँला। नमस्कार।

0: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो एस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक्स सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भए, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक, नेपालगंज 18 कारकाँदो बाँके, सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582399, 98584072 र 98448161175। सिप सिकौं, आत्मनिर्भर बनौ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो, दरिलो र विश्वासिलो।

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ। झ्याल बाहिर धुलोले ढाक्छ। बत्ती फोन सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D

हिमाल पहाड़ तराई जोड़छौ सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट ढिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरहरूमा हुम्ला र बाजुराको सीमा विवाद फेरि बल्झियो, सशस्त्रको टोली लामपाटा पुग्यो, कर्णाली प्रदेशमा छुट्टै बाल अदालत र बाल सुधार गृह तत्काल स्थापना गर्न कानून व्यवसायको माग, सरकारलाई 13 बुधे माग पत्र पेश र विश्वकप फुटबलमा ब्राजिल र मोरक्को तथा स्विजरल्याण्ड र कतार बीचको खेल बराबरीमा। बाजुरा र हुम्लाको सीमा विवाद नटुंगिएपछि त्यो क्षेत्रमा सशस्त्र प्रहरी बलको टोली तैनात गरिएको छ। गत जेठ 27 गते लामपाटाको लागि हिँडेको सशस्त्र प्रहरी बलको टोली सम्बन्धित स्थानमा पुगेको हो। त्यो क्षेत्रमा अब अस्थायी रूपमा देश सुरक्षा बेस स्थापना गरिने भएको छ। अस्थायी सुरक्षा बेसमा खटिएका टोलीलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट नै आवश्यक निर्देशन दिने र आवश्यकता अनुसारको समन्वय समेत प्रधान कार्यालयबाट गरिने भएको छ। सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा टोली त्यो ठाउँमा खटिएको छ। केही दिन यता त्यो क्षेत्रमा सीमा विवाद चर्किएको छ। अस्ति शुक्रबार गृह मन्त्रालयमा बसेको मन्त्री परिषदको सुरक्षा केन्द्र समितिको बैठकले जिल्लाको सीमा स्थित बाजुराको हिमाली गाउँपालिका वडा नम्बर 3 लामपाटामा प्रहरी र सशस्त्र केन्द्रीय संयुक्त सुरक्षा बेस राख्ने निर्णय गरेको थियो। कर्णाली प्रदेशका कानून व्यवसायीहरूले कर्णाली प्रदेशमा छुट्टै बाल अदालत र बाल सुधार गृहको अभावले तत्काल स्थापना गर्न कर्णाली प्रदेश सरकारसँग माग गरेका छन्। उनीहरूले बालबालिकाले गरेको बाल विजयका कारण न्याय दिन र अनुसन्धान गर्न छुट्टै बाल अदालत र बाल इजलास कक्ष स्थापना हुनुपर्ने, बाल सुधार गृह पनि आवश्यक भए पनि हालसम्म स्थापना नभएको हुँदा त्यसको स्थापना गर्न कानून व्यवसायीहरूले प्रदेश सरकारलाई मागपत्र बुझाएका छन्। बाल अधिकारका लागि साझा अभियान सीसीआर कर्णाली प्रदेशले आयोजना गरेको बाल अधिकार, बाल न्याय र कानूनी प्रक्रियाका बारेमा आयोजित कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका कानून सचिव निधि राज नेपालीलाई 13 बुझे मागपत्र बुझाउँदै बाल अदालत, बाल इजलास कक्ष र बाल सुधार गृह स्थापनाको माग गरिएको हो। मागपत्रमा कर्णाली प्रदेश सरकारको बाल बालिका सम्बन्धी ऐन अविलम्ब पारित गर्नका लागि आवश्यक पहल गर्नुपर्ने, कर्णाली प्रदेश बाल सुधार गृहको अभावका कारण बाल बालिकालाई अन्य प्रदेशमा पठाउनु पर्ने बाध्यता रहेको हुँदा प्रदेशमै बाल सुधार गृह स्थापना गर्न आवश्यक पहल गर्नुपर्ने र जिल्ला प्रहरी कार्यालयहरूमा बाल निगरानी कक्षको अभाव भएकोले बालमैत्री बाल निगरानी कक्ष स्थापना गर्नुपर्ने माग समेत गरिएको छ। र फिफा विश्वकप फुटबलमा ब्राजिल र मोरक्को बीचको खेल बराबरीमा रोकिएको छ। न्यूयोर्कको मेटलाइफ रंगशालामा भएको खेलमा ब्राजिल र मोरक्कोले 1-1 गोलको बराबरी खेलेका हुन्। खेलको 21 मिनटमा इब्राहिम डियाजको पासलाई सदुपयोग गर्दै इस्माइल साइबारीले गोल गरेपछि मोरक्कोले अग्रता बनाएको थियो। ब्राजिलले खेलको 32 मिनटमा पुनरागमन गर्यो। ब्रुनो गुइमारेसले उत्कृष्ट पासमा भिनिसियस जुनियरले गोल गर्दै खेललाई 1-1 बराबरीमा पुर्याउनु भएको हो। यसअघि अर्कै खेलमा स्विजरल्याण्ड र कतारले बराबरी खेल्दै अंक बाँडेका छन्। सान फ्रान्सिस्को रंगशालामा सम्पन्न खेलमा स्विजरल्याण्ड र कतारले 1-1 गोलको बराबरी खेलेका हुन्। खेलको 17 मिनटमा ब्रेल एम्बोलेनले पेनाल्टी मार्फत गोल गर्दै स्विजरल्याण्डलाई अग्रता दिलाउनु भएको थियो। तर खेलको इन्जुरी समयको 14 मिनटमा बोलेम खौखीले गोल गर्दै खेल बराबरीमा पुर्याउनु भएको छ। यस्तै अरीले अर्को खेलमा हाइटी र स्कटल्याण्डको बीच चलिरहेको छ। हवस् त बिहान 8 बजेको भेरी हाइलाइट सकियो। बिहान 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलु रावत विदा हुन्छु। नमस्कार।

0: Media Extreme Energy Drink.
1: 라디오 메리 FM.
2: संजोग बस कस्तो हुँदो रहेछ नि, मेरो एउटा मात्रै राम्रो सर्ट थियो, त्यही सर्ट लगाएर मात्रै जाने रहेछ क्या त्यो स्कुल सिजनलाई. अनि तिनीहरूले नोटिस गरेछन् त्यो लाउँथे, अनि एकदमै धेरै नोटिस गरेछन्, यो मान्छेलाई जागिर चाहिन्छ होला नि, उहाँ नोटिस गरेछन्. मलाई सोधे ए तँलाई जागिर चाहिन्छ, पढेकै नै जागिर खाना हो पायो भने किन चाहिने भने. अनि मेरो चाहिँ कोर्स दिनुभन्दा पहिल्यै इन्टरभ्यूहरू सबै भइसक्यो, जाहिर पाएँ मैले. त्यो क्रिश्चियन संस्था हो, अनि त्यसमा नियम कानुन रहेछन्, तपाईँ चाहिँ सर्टेन लेभलमा पुगेपछि त्यो स्टप हुन्छ तपाईँ. त्यो त्यो लेभल पुगेको थिएँ म पछि गएर, त्यहाँ चाहिँ जाहिर खान थालेँ मैले. त्यहाँबाट मैले जम्मै सिकेको त्यहीँबाट वास्तवमा काम गर्नलाई. त्यो कम्युनिटीको दुःखको देखेँ मैले. साउथ लेभलमा तपाईँलाई कतिको थाहा छ, थाहा छैन, यो आश्राङ, गिम्दी, प्युटार भन्ने ठाउँहरूतिर होइन, यो ललितपुरको
3: हजुर हजुर हजुर,
2: पाँचवटा पञ्चायत कभर गर्थेँ मैले, नन फर्मल एजुकेसन कोअर्डिनेटर.
3: शिक्षाकै क्षेत्रमा त्यो काम गर्नुभयो
2: हजुर.
3: भने त्यसलाई अझै तपाईँलाई अलिक रोचक कुरा चाहिँ, तपाईँ छात्रवृत्तिको लागि युएन अफिसमा गइरहँदाखेरि उनीहरूले तपाईँले एउटै सर्ट लगाएको देखेर त्यो मान्छेलाई जागिर चाहिन्छ,
2: गरिबै रहेछ यसलाई जागिर चाहिन्छ होला, दिनु पर्यो क्या.
3: त्यसपछि तपाईँलाई जागिर चाहिएकै थियो, त्यसपछि तपाईँ प्रवेश त्यसरी गर्नुभयो,
2: त्यसरी प्रयोग गरेँ. अनि त्यहाँबाट त्यो एउटा लेभलमा पुगेँ जहाँ त्यहाँभन्दा माथिमा जानु मिल्दैन थियो. मेरो साथीलाई उनीहरूले दायित्व दिनुपर्ने त्यो प्रोजेक्टको, ऊ क्रिस्चियन थियो, अनि म उसलाई दियो भने मलाई मलाई चाहिँ ऊभन्दा यो सक्षम मान्छे छ, कसरी उसलाई दिने. त्यो कारणले यो मान्छे कि छोड्नुपर्छ कि हामी बाहिरबाट ल्याउनुपर्छ मान्छे डाइरेक्टर भनेको थियौँ. त्यो निर्णय सुनेपछि मलाई खुबै दिल दुख्यो, किनभने मैले नपाउने भए दिल दुख्या होइन, किनभने पहिल्यै थाहा थियो मलाई त्यो. अनि मेरो साथीले किन नदिने, म पो क्रिस्चियन हो, ऊ त क्रिस्चियन हो नि, बाहिरबाट ल्याउनु भनेको त्यो कम्युनिटीको लागि बेफाइदा हो. उसले दुई वर्ष लाग्छ उसलाई बुझ्नलाई मात्रै, अनि काम गरेर क्रिएटिभ गर्न सक्दैन भन्ने चाहिँ मेरो आफ्नो धारणा थियो. अनि मैले विरोध गरेँ, गरेपछि मलाई हेडक्वार्टर पठाइयो. हेडक्वार्टरमा चाहिँ सोधेँ मलाई के किन त
3: हेडक्वार्टर अमेरिका नै
2: होइन, यहाँकै काठमाडौँको हेडक्वार्टर थियो, म त प्रोजेक्टमा थिएँ नि त. हेडक्वार्टरमा चाहिँ बोलाएर लो भन् तैँले यसको विरोध गरिसके के खोजेको तैँले भने, म मेरो साथी हो, उसलाई दिनुपर्छ, ऊ क्वालिफाइड मान्छे हो, म भएको नाताले उहाँलाई नदिनु भनेको तिमीले गल्ती गर्नु हो, किनभने समुदायको लागि पनि घाटा हुन्छ, हामी त समुदायको लागि काम गर्ने मान्छे हो, अनि उनीहरूलाई घाटा हुने काम गर्नु त हुँदैन. उनलाई दिनु, म चाहिँ मलाई समस्या होइन, म मद्दत गर्छु, सकिनँ अन्त जागिर खोजौँला भने त्यति बेला उनीहरूले मन्जुर गरे. मेरो साथीले डाइरेक्टर दिए दिने भए, अनि उहाँ डाइरेक्टर नहुँदै मैले चाहिँ छोड्नु पाएँ. सेभ द चिल्ड्रेन नर्वेको चिफ अफ ट्रेनिङको रूपमा मलाई हायर गरेर जिम्बाब्वे पठायो. अनि त्यति बेला अब त्यसपछि म त्यहीँ सेभ द चिल्ड्रेन नर्वेमै कम्पनीमा फर्केर आएर जिम्बाब्वेबाट तिन महिना पहिलेदेखि नै मलाई ल त फर्की तिन महिना काम गर, त्यसपछि हामी त्यहाँ आउँछ जम्मै स्यालेरी हामीले त्यसौँ भनेर मैले चाहिँ उताको स्यालेरी खाइनँ, यताको सेभ द चिल्ड्रेन नर्वेको स्यालेरी खाएर युएमएनमा तिन महिना काम गरेँ. त्यो एउटा ट्रेनिङमा पठाउनुको लागि मलाई त्यो दुःख गरेको थियो, तिन हप्ताको लागि जिम्बाब्वे
3: जो. त्यसरी तपाईँले अब अन्तर्राष्ट्रिय संघ संस्थामा काम गर्ने अवसर पाउनुभयो, धेरै संघ संस्थामा त्यसरी काम गर्नुभयो, र अहिले तपाईँ काठमाडौँ विश्वविद्यालयमा युवा विद्यार्थीहरूलाई पढाइरहनु भएको छ.
2: अलिकति फरक पर्छ हजुर, पढाउनु त पढाउँछु, मैले चाहिँ आफ्नो एक्सपिरियन्स सेयर गर्छु. त्यो सोसियोलोजी रिलेटेड सब्जेक्टहरू छ मेरो चाहिँ, ह्युमेनिटेरियन डेभलपमेन्टको बारेमा एक्सपिरियन्स सेयर गर्छु. उहाँ विद्यार्थीहरू असाध्यै सिक्छन्, हिजो बेलुका पनि म टियुमा थिएँ, यो इन्जिनियरिङ क्याम्पसको मास्टर्स कोर्सको विद्यार्थीहरू असाध्यै राम्रो हो, हामीले त पुगेन भनेर भन्नु.
3: अब जो तपाईँको अनुभव तपाईँको ज्ञानले चाहिँ अब नेपाली युवाको शिक्षा लगानी सिपलाई रोजगारीमा कसरी काम गर्न सक्छ नेपाली युवाहरूले, र सम्बन्धित संस्था सरकारले कसरी चाहिँ त्यसमा ध्यान दिनुपर्छ भनेर आज अलिक बढी कुरा आज हामी गर्छौं. तपाईँ कृष्ण केसी हुनुहुन्छ, तपाईँको घर तनहुँ, तपाईँले विभिन्न संघ संस्थामा अन्तर्राष्ट्रिय संघ संस्थामा बसेर काम गर्नु भएको छ, र अहिले पढाउने काम पनि गर्नुहुन्छ, तपाईँको अनुभवहरू साटासाट गर्नुहुन्छ होइन कृष्ण केसीज्यू. अब अलिकति तपाईँलाई सोध्न लागेको चाहिँ नेपाली युवाहरू पहिले होइन तपाईँको पालामा भनौँ, तपाईँहरूले चाहिँ पढ्दाखेरि पढ्ने उमेरमा काम गर्ने चाहिँ त्यो संघर्ष गर्दाको बेला र अहिलेको पालाका युवाहरूमा कस्तो भिन्नता वा ऊर्जा देख्नुहुन्छ तपाईँ?
2: अहिलेको चाहिँ अलिकति सुविधाहरू बढी छ, कम्पिटेन्ट छन्, हामी जस्तो हाम्रो लागि त उनीहरू धेरै धेरै धेरै अगाडि छन्। तर कम्पिटिसन पनि बजार यो मार्केट जब मार्केट पनि हाइली कम्पिटेटिभ छ, त्यसले गर्दाखेरिमा उहाँहरूलाई अहिले अलिक गाह्रो हुन्छ हामीलाई भन्दा जस्तो पनि लाग्छ। हुन त हाम्रो लागि त्यति बेला त्यति नै गाह्रो थियो, जुन बेलामा हामी राम्रोसँग शिक्षा पनि पाउँदैनथ्यौँ, गाउँको स्कुलमा पढेको, यहाँ अब अहिले त तपाईँको प्राइभेट स्कुलहरू पनि प्रशस्त छन्, बोर्डिङ स्कुल भन्छन्, एकदमै राम्रो छ पढाइ, धेरै पढाइ चाहिँ राम्रो छ अहिलेको विद्यार्थीहरूको। तर जब मार्केट यति कम्पिटेटिभ भयो उहाँ उनीहरूलाई पाउन मुस्किल छ, त्यो एउटा कुरो छ। अर्को कुरो चाहिँ हाम्रो नेपालको एजुकेसन चाहिँ असाध्यै धेरै सिपमूलक छ, होइन? अनि तपाईँले मास्टर डिग्री गर्नुभएको छ, अनि के जान्नुभएको छ त नि काम गर्नलाई भनेर सोध्यो भनेदेखि त्यो अफिसहरूमा काम गर्ने, ठुलो ठुलो काम गर्ने टेक्निकल विषय बाहेक अरूमा चाहिँ जाहिर खाना गाह्रो छ। त्यो कारणले अहिले कम्पेयर गर्न चाहिँ टाइम असाध्यै डिफरेन्स भयो, उनीहरूले ठ्याक्कै कम्पेयर गर्न त गाह्रो हुन्छ, किनभने त्यो टाइममा मान्छेहरू पनि थोरै थिए, अफिसहरू पनि थोरै थिए। अहिले अफिसहरू धेरै छन्, मान्छेहरू पनि धेरै छन्, अनि कम्पिटिसन असाध्यै छ। अनि एआईले गर्दाखेरि अर्को प्रब्लम पारिरहेको छ मान्छेले जाहिर खानलाई, एआईले धेरै काम गरिदिन्छ स्थितिमै, अथवा
3: अब एउटा चुनौतीसँगै अवसर पनि हो, फेरि
2: चुनौती पनि हो अवसर पनि हो। तर भयो के भनेदेखि जुन मान्छे जति चाहिन्थ्यो नि विभिन्न अफिसलाई, त्यो बेलामा धेरै मान्छेले जाहिर पाउँथे, एआईले गर्दा थोरै मान्छे जाहिर पाउँछन्, यस्तो छ अहिले समस्या चाहिँ त्यहाँनिर छ। त्यो नम्बर अफ स्टुडेन्ट के अरे नम्बर अफ जब होल्डर चाहिँ कम हुने भए।
3: हजुर हजुर, अब यो शिक्षाकै कुरा गर्दा तपाईँले आफ्नो आमा बाबुको नाममा काठमाडौँ विश्वविद्यालयमा छात्रवृत्ति पनि स्थापना गर्नुभयो?
2: मेरो बुवा र बा के अरे आमा र हजुरआमाको नाममा,
3: ए बा हजुरआमा र आमाको नाममा गर्नुभएको छ। शिक्षामा यसरी व्यक्तिगत वा संस्थागत लगाउन लगानी चाहिँ बढाउन किन आवश्यक छ जस्तो लाग्छ तपाईँ, किनकि अलिक बढी अनुभव छ तपाईँसँग?
2: मलाई लाग्ने चाहिँ के हो भने मैले जीवनभरि छात्रवृत्तिमा पढेँ, मैले त तिरेको हो, मैले जति पाथेँ त्यसलाई सम र ब्याज गरेर तिरेको हुँ। र मेरो मनमा चाहिँ के आएको थियो भने हजुरको मैले अरूले मलाई नपढाइ पढ्न सहयोग नगरिदिएको भए म जे भएछु अहिले त्यो अवस्था मेरो हुँदैन थियो, म तनहुँको कुनामा चाहिँ नि बाख्रा हेरेर हिँड्नु पर्थ्यो होला सायद। मेरो बच्चाहरू अहिले डक्टर भएको छन्, पुरा मेरो छोरी त अहिले गाविमा काम गर्छ, गावी भनेको एकदमै ठुलो संस्था, उसले युएनमा फन्डिङ गर्छ, उनीहरूले त्यो संस्थाले युएनमा फन्डिङ गर्छ, युनिसेफ र डब्ल्युएचओमा उसले 20 मिलियन 10 मिलियन 30 मिलियन यसरी दिइरहेको हुन्छन्। ग्लोबल एसोसिएसन फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन
3: क्षेत्रसँग
2: काम गर्छ, मेरो छोरो पनि डक्टर, मेरो बुहारी पनि डक्टर, यी सबै हुन सकेको चाहिँ सायद यही कारणले हो मैले जति गर्न सकेँ उनीहरूलाई, उनीहरू पनि राम्रो काम पढे र राम्रो गरिरहेको छन्।
3: भनेपछि सरकारको लगानीले मात्रै पुग्दैन शिक्षामा?
2: पुग्दैन, त्यो टिचरहरूको पनि लगानी हुनुपर्छ प्रशस्त, त्यो भित्रैदेखि यिनीहरूले सिकुन् भन्ने नै हुनुपर्छ, जाहिर खाने भन्ने हिसाबमा हुँदैन, प्रोफेसर भयो टिचर भयो, भित्रैदेखि सोच्नुपर्छ, त्यो डिटेल सोच्न सक्नुपर्छ। यो शिक्षामा त्यो प्लानरहरूले समेत हाम्रोमा चाहिँ अहिलेसम्म पनि चाइल्ड फ्रेन्डली स्कुल्सहरूको कमी छ, हुन त यो सिउनहरूले जुन चिल्ड्रेनको लागि काम गरेका छन् उहाँहरूले असाध्यै धेरै काम गर्नुभएको छ, तर त्यो सेभ द चिल्ड्रेनको हिसाबमा काम गर्नुभएको छ, चिल्ड्रेनहरूले दुःख पाएकोलाई लगेर राखेर पढाउनु पनि हुन्छ उहाँहरू, धेरै काम गर्नुभएको त्यस्ता संस्था धेरै छन्। मैले एउटा मात्रै नाम लिएँ, सबैको नाम त अहिले आउँदैन पनि, ती संस्थाहरूले चाइल्ड राइट्स सम्बन्धी असाध्यै राम्रो गर्नुभयो, त्यसले गर्दा हामी माथि छौँ चाइल्ड राइट्समा चाहिँ, धेरै माथि छौँ धेरै देशभन्दा, तर हाम्रो क्वालिटी अफ एजुकेसन चाहिँ अझै
3: भनेको बाल अधिकारको क्षेत्रमा हामीले काम राम्रो गर्न सक्यौं होइन, चेतनाको हिसाबले होइन, तर जसरी त्यो लगानी बढाउनु पर्ने हो शिक्षामा
2: हजुर,
3: त्यो चाहिँ अझै पुग्यो होइन,
2: लगानी पनि पुगेको छैन अनि क्वालिटी पनि इम्प्रुभ
3: गुणस्तर पनि छैन। पछिल्लो चोटि चाहिँ केही चाहिँ अलिकति सुधार भएको हो, तपाईँले यसो हेर्दाखेरि विभिन्न क्याम्पसहरूमा पनि अहिले पढ्दै कमाउँदै खालका चाहिँ अलिक बढी सिपलाई केन्द्रित गरेर पढाएको देख्न पाइन्छ, पाठ्यक्रमहरू पनि त्यो अनुसार बनेका छन्, त्यो अलिअलि पहल चाहिँ थाहा भयो
2: हाम्रो पालामा भन्दा धेरै राम्रो छ अहिले चाहिँ, त्यो अर्थमा चाहिँ अलि सिपमूलक भएन भने त धेरै वर्ष भयो हामी कहाँ, अहिले चाहिँ सिपमूलक हुँदै हुँदै आएको छ, अनि अहिले चाहिँ एकदमै धेरै हजुरको चाहिँ नि अरू देशबाट पनि सिकेँ जस्तो लाग्छ मलाई थुप्रै अझै अझै पुगेको छैन जुन जुन लेभलमा हामीले गरेका छौँ नि त्यो लेभलमा अझै पुगेको छ नेपालीहरू असाध्यै इन्टेलिजेन्ट छन् हजुर त्यो जसले राम्रो गर्न सकेको छ उनीहरूको आफ्नै बलले पनि गरिरहेछ कि सरकारले अथवा शैक्षिक संस्थाहरूले भन्दा पनि व्यक्तिले पनि खुब राम्रो कोसिस गरिरहेछ अनि मलाई त के लाग्छ भने हरेक व्यक्तिले जसले सक्छ शिक्षा क्षेत्रमा पैसा राखिदिनु पर्छ त्यही हो विकास हुने चाहिँ देश विकास हुने भनेकै शिक्षालाई इम्प्रुभ क्वालिटी इम्प्रुभ गर्यो अनि धेरै गाउँ गाउँबाट महिलाहरूले यो काठमाडौँ युनिभर्सिटी भनेको नेपालको लागि हार्वर्ड हो त्यो हार्वर्ड युनिभर्सिटी जस्तो भए हुनाले महिलाहरू बाहिरबाट लिएर आयो भनेदेखि त्यो अरू स्टुडेन्टलाई पनि फाइदा हुन्छ सिक्छन् हामी त सहरको विद्यार्थीहरू मात्रै त अहिले त्यही सहरकै विद्यार्थीहरू एजुकेसन लिन्छन् तर मेरो भनाइ के हो भने बाहिरबाट नि ल्याउन महिलाहरू म एउटा केटा मान्छेले त यतिको गरेँ भने महिलाहरू धेरै राम्रो गर्न सक्छन् त्यो कारणले ल्याउनु पर्यो भने त्यो मैले चाहिँ पैसा अलिकति दिएँ त्यो पैसा भने केही पनि होइन त्यो ठुलो युनिभर्सिटीहरूलाई र पनि एक दुईजना दुई चारजना भए पनि बसेको राम्रोसँग पढ्न पाउँछन् इन्टरेक्सन एकदमै हुन्छ गाउँको मान्छे र सहरको मान्छेमा लर्निङ बोथ वे हुन्छ भन्ने मेरो आफ्नो विचार छ
3: हो अब यो नेपालको अलिकति त तपाईँले भनिहाल्नुभयो नेपालको वर्तमान शिक्षा प्रणाली चाहिँ अलिक बढी डिग्री केन्द्रित भयो व्यावहारिक कम भयो भन्ने आरोप लाग्छ र तपाईँको भनाइ अनुसार त्यो हो पनि र युवाहरूलाई विकासमा जोड्न चाहिँ कस्तो खालको शिक्षा र कस्तो युवामा लगानी आवश्यक छ जस्तो लाग्छ तपाईँलाई
2: अब एउटा कस्तो खालको
3: शिक्षा
2: हुनुपर्छ भन्ने क्रममा चाहिँ यो जब जबमुखी शिक्षा हुने चाहिँ धेरै बुझ्नुपर्छ कसलाई के इन्ट्रेस्ट छ त्यो इन्ट्रेस्ट पनि बुझ्नुपर्छ त्यो बच्चालाई पनि त्यो विद्यार्थीलाई पनि आफ्नो इन्ट्रेस्ट र आफ्नो क्यापासिटी कहाँतिर कुनतिर ढल्किया छ भनेर उसलाई पनि सोच्नु बाध्य गराउनुपर्छ हाम्रो के भने बाबाआमाले त डक्टरै बन्नुपर्छ त इन्जिनियरै बन्नुपर्छ भन्ने डिक्टेट गर्ने चलन छ त्यो डिक्टेट गर्ने एउटा प्रब्लम हो अर्को प्रब्लम चाहिँ प्रोफेसरहरूले पनि टिचरहरूले पनि धेरै यो मान्छे यतातिर गयो भने राम्रो हुन सक्छ त्यो एकचोटि ट्रायल गरेर हेर्ने हो कि भन्ने त्यो त्यो हामीसँग रिसर्च गर्ने कुरै छैन शिक्षकहरूले चाहिँ म पढाउने हो यति एउटा पिरियड पढाउँछु सिध्यो त्यो त्यसले पुग्दैन विद्यार्थीहरू एक एकलाई हेर्नुपर्छ याद गर्नुपर्छ यो मान्छेलाई कता इन्ट्रेस्ट बढी छ भनेर उसलाई पनि मौका दिनुपर्छ कि त्यो इन्ट्रेस्ट के हो एकचोटि विचार गर्छ भनेर एक हिसाबको इन्टरेक्सन गर्नुपर्छ कि इन्डिभिजुअली त्यो त्यो त्यसरी गर्न पाइयो भने चाहिँ उसको इन्ट्रेस्ट र उसले पढेको मिल्यो अनि जाहिर पनि त्यस्तै भयो भने त्यो प्यासन हुन्छ त्यो प्यासन भइसकेपछि तपाईँले कसैबाट सिक्नु पर्छ आफै सिक्नुहुन्छ
3: ठुलो कुरो चाहिँ उसको रुचि अनुसारको
2: रुचि
3: अनुसार
2: जोड्नु पर्यो एक्सपोजर नभए भने रुचिमा फेरि त्यहाँ अर्को क्वेसन आउँछ एक्सपोजर चाहिँ दिनुपर्छ बच्चाहरूलाई ए यस्तो पनि छ यस्तो पनि छ है यस्तो पनि छ है यस्तो पनि छ भनेर कहाँ के गरेर लगेर हुन्छ कि देखाएर हुन्छ कि
3: पुर्याउनु पर्यो उसलाई होइन ठाउँ देखाउनु पर्यो
2: होइन
3: एक्सपोज भनेको तपाईँले भन्नु खोज्नु भएको उसलाई त्यहाँ यो छ यो कुरो छ भन्ने कुरो उसलाई थाहा दिने वातावरण चाहिँ
2: चाहियो
3: हुनै पर्यो अभिभावकले
2: अभिभावक र टिचरहरूले पनि
3: गर्नु पर्यो
2: त्यो हामी कहाँ पढाउने मात्रै हो भन्ने होइन क्या त्यो बच्चाको भविष्य उज्यालो कसरी बनाउने त्यो बच्चाको अनि अर्को बच्चाको अनि अर्को बच्चाको त्यसरी हेर्नुपर्ने हुन्छ इन्डिभिजुअल लेभलमा गएर टिचरहरूले पनि हेर्नुपर्ने हुन्छ त्यो त्यो लेभलमा चाहिँ हाम्रो शिक्षा पुगेको छैन
3: हजुर कृष्ण केसीज्यू आज हामी तपाईँसँग तपाईँको व्यक्तिगत अनुभव र यो युवालाई अलिकति प्रेरणा शिक्षामा सिपमा रोजगारीमा कसरी बढाउने भन्ने विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं तपाईँ लामो समयदेखि एउटा तनहुँमा जन्मेर एउटा साधारण शिक्षकबाट काम शुरू गरेर विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थामा समेत तपाईँ काम गरिसक्नु भएको अनुभव छ अहिले काठमाडौँ विश्वविद्यालयमा विद्यार्थीलाई सिकाउने काम गर्नु छ नेपाल कहिले कहीँ आउनुहुन्छ धेरै जसो विदेश बस्नुहुन्छ
2: होइन
3: अहिले काठमाडौँ आएको बेला तपाईँलाई मौका बसेर हामीले तपाईँको अनुभव धेरैलाई काम लाग्छ भनेर आज कुरा गरिरहेका छौँ तपाईँले अलिकति यो शिक्षा र सिप चाहिँ किन यो शिक्षा विद्यार्थी युवाहरूलाई आवश्यक छ भन्ने कुरा अलिकति गर्नुभयो यो दुर्गम क्षेत्रका वा आर्थिक रूपमा कमजोर युवाहरू चाहिँ गुणस्तरीय शिक्षाबाट वञ्चित छन् शिक्षामा समानता ल्याउन राज्य र प्राविधिक क्षेत्रले के गर्नु पर्थ्यो के गर्न सकेन
2: अब जस्तै के भइदियो भने त्यो क्लास सिस्टम भइदियो पढ्नेमा पनि अब अहिले बोर्डिङ स्कुल छन् त्यहाँ धेरै पैसा तिर्नुपर्छ अनि त्यहाँ त्यहाँ पढ्यो भने अब क्वालिटी राम्रो हुन्छ भनेर बाबुआमाको विचार छ अब एक हिसाबले त्यो चाहिँ हो तर अर्को हिसाबले चाहिँ होइन किनभनेदेखि त्यहाँ त्यो पढ्ने मात्रै सिकाउँछ, फेरि त्यो लाइफ लाइफ बाँच्ने त्यो लाइफ चलाउने सिपहरू चाहिँ कम सिकाउँछ त्यस्तो स्कुलमा, स्कुलहरू प्राइभेट स्कुलहरूमा पढ्न चाहिँ एकदमै राम्रो, त्यो भोलिपल्टदेखि इङ्ग्लिस बोल्न थाल्छन् केटाकेटी, तर सामाजिक रूपमा अनि विभिन्न विभिन्न विभिन्न क्षेत्रमा चाहिँ मलाई चाहिँ पुग्दैन जस्तो लाग्छ मेरो चाहिँ विचारमा। आई होप आई एम रङ।
3: के चाहिँ गर्नुपर्छ तपाईँको लागि चाहिँ, तपाईँ अब विभिन्न संघ संस्था अन्तर्राष्ट्रिय क्षेत्र नि हेरिरहनु भएको हुनाले त्यहाँ पनि काम गर्नु भएको, के गर्नुपर्छ नेपालले चाहिँ शिक्षामा समानताको लागि चाहिँ के गर्न आवश्यक छ?
2: यो अब अहिले चाहिँ बालन सरकारले चाहिँ अलिकति थाले जस्तो लाग्छ मलाई, जुन चाहिँ त्यो प्राइभेटतिर भन्दा गभर्मेन्टको गभर्मेन्ट पढाए विद्यार्थीलाई प्रायोरिटी दिइरहेको छ। अहिले मैले त्यो केटाहरू चाहिँ बाह्र क्लासमा भर्ना हुनलाई के अरे एघार क्लासमा भर्ना हुनलाई मैले त्यो देखिरहेँ, मलाई असाध्यै खुसी लाग्यो। गभर्मेन्ट स्कुलहरू अब त्यो गाउँ गाउँमा गभर्मेन्ट स्कुल छन्, त्यहाँ टिचर पनि पाइँदैनन्, उहाँ अनि पाको टिचरहरू पनि धेरै समय बस्दिनन्। अब मेरै पालामा त बिजोकै थियो, एउटा एउटा सब्जेक्टमा त त्यो कहिले पनि टिचर पाइँदैन थियो, अनि बाबाआमाले खोजेर लिएर आएर के अरे अभिभावकहरूले खोजेर लिएर आउनु पर्थ्यो, दुई तिन महिना लाग्थ्यो मास्टरले खोजेर लिएर राख्न आदि चाहिँ थियो। अहिले पनि दुर्गम दुर्गममा त जाँदैनन् दुर्गम, अनि त्यसले गर्दाखेरि म एजुकेसन पहिला मा टिचरै पाउन सकिन्न, एजुकेसनको क्वालिटी छैन। जुन यो इमर्जेन्सी एजुकेसनमा क्लस्टर सिस्टम छ कि, पैसाले त पुग्दैन, त्यो जे पनि भन्न सजिलो हुन्छ, पैसाले पुर्याउँदा गाह्रो हुन्छ नि त सरकारलाई त। त्यो बेलामा त्यो जुन पहिला एउटा सिस्टम थियो, यहाँ आजभोलि के छ थाहा छैन मलाई, त्यो क्लस्टर सिस्टम भन्ने छ। त्यो क्लस्टर सिस्टममा चाहिँ पाँच सातवटा आठवटा स्कुलहरूलाई क्लस्टर बनायो, त्यो त्यसमा चाहिँ एउटा स्कुल चाहिँ भरिपूर्ण सुविधा दियो, त्यो सुविधा चाहिँ फेरि सबै त्यो क्लस्टरको स्कुलले बाँध्नुपर्ने, छलफल गरेर प्लान गर्नुपर्ने, अनि त्यही अनुसार त्यो इक्विपमेन्ट लाने सिकाउने क्रममा त्यो त्यसरी गर्ने चलन थियो कि हाम्रो पालामा, मतलब म टिचर हुँदाखेरि म पछि गएर
3: हजुर
2: त्यो देखाएको थिएँ, त्यो त्यस्तो राम्रो थियो। अब त्यो चाहिँ सिस्टम अहिले गयो जस्तो छ। अब एजुकेसनमा चाहिँ नि हाम्रो प्रधानमन्त्री भट्टराई
3: बाबुराम भट्टराई
2: उसले चाहिँ राम्रो पैसा राखेको थियो कि
3: पहिलाको बजेटमा,
2: बजेटमा धेरै पर्सेन्टेज थियो पैसा, मलाई त लाग्छ 30% अराउन्ड के थियो कि एजुकेसनमा। त्यो ऊ कति राम्रो गर्यो भन्ने विचार गरेको थिएँ मैले, त्यो के भयो प्र्याक्टिकली चाहिँ इम्प्लिमेन्टेसन भयो भने थाहा भएन मलाई। त्यसरी अब त्यो शिक्षा क्षेत्रमा पैसा चाहिँ नि बढाउनु पर्छ, अनि टिचरहरू चाहिँ क्वालिफाइड हुनुपर्छ, एकदमै धेरै त्यो विचार गर्नुपर्ने हुन्छ। टिचरहरू पढाउने मात्रै होइन कि, बच्चाको भविष्यलाई हेरिदिने मान्छे हो, बच्चाको भविष्यको कोरिदिने मान्छे हो। त्यो कोरिदिने मान्छे बाबुआमालाई थाहा हुँदैन रहेछ, गाउँतिर त बाबुआमा चाहिँ पढ पढ पढ भन्ने मात्रै हो, त्यहाँभन्दा बढी अब उनीहरूले आफैले पढाइआउँदैन हुँदैन थियो। आज मैले त अलिक
3: अहिले त पढाइ पनि धेरै छ, तर अहिले पनि कतिपय अशिक्षितहरूलाई अब हुनुहुन्छ अभिभावक, उहाँहरूलाई चाहिँ पढ मात्रै भन्ने थाहा छ, कसरी पढ्ने होइन, त्यो कुरो चाहिँ सिकाउने काम चाहिँ फेरि शिक्षक हो। तपाईँले भने शिक्षकको काम जागिर खाने मात्रै होइन, बच्चाको भविष्य बुझेर त्यसै अनुसारको चाहिँ काम गर्ने काम पनि शिक्षक हो।
2: हजुर, लङ टर्म सोचिदिने र त फेरि इन्करेज गर्नुपर्ने हुनसक्छ, त यसमा चाहिँ त असाध्यै राम्रो गरिरहेछस् कि यही बाटो लाग्ने हो भन्ने होइन, अनि त चाहिँ यो गरिस भने यो हुनसक्छस्, यो गरिस भने यो हुनसक्छस् भनेर त्यस्तै कुराहरू पनि पहिले भन्ने। जस्तै अहिलेको अर्थमन्त्रीलाई चाहिँ एकजना टिचरले भन्नुभएको थियो कि, यो इन्जिनियर डक्टर भएपछि थोरै मान्छेले सेवा गर्छस्, यो चाहिँ नि इकोनोमिक्स पढिस भने तैँले राम्रो गर्छस्, त्यति बेला देशको एउटा ठुलो देशकै तैँले भविष्य कोर्न सक्छस्, भविष्य उज्यालो बनाउन सक्छस् भनेर भनेको थियो भन्ने सुन्थे कि। त्यस्तै त्यस्तै टिचर हुनुपर्छ कि, अरूको सल्लाह दिने, आइडियाहरू दिने, एक्सपोजर गर्ने, त्यो क्लासमा पढाउने त सानो भाग हो कि एजुकेसनमा, अरू एक्स्ट्रा करिकुलर एक्टिभिटी सिकाउने।
3: भनेपछि हाम्रो समस्या त शिक्षकलाई नै त्यो कसरी पढाउने भन्ने त्यो पूर्ण ज्ञान अथवा त्यो खालको चाहिँ क्षमता अभिवृद्धि गर्ने नै खाँचो पर्छ।
2: अब त्यो क्षमता छैन किनभने उहाँलाई तालिम पनि दिएको छैन, कसैले गर्नुपर्छ पनि।
3: अब तालिम त पढाइ नै, शिक्षा पढ्दाखेरि नै तालिम ल्याए नै हुन्छ होइन, विद्यार्थी केन्द्रित चाहिँ शिक्षण कसरी गर्ने भन्ने कुरो त उहाँहरूले पढाएर आउनुहुन्छ, पढाएर आउनुहुन्छ। तर अझै त्यो विद्यार्थीको भविष्यलाई उसको क्षमता अनुसार कसरी चाहिँ सिकाउने भन्ने कुरो चाहिँ पढाउने सिकाउने र उसलाई चाहिँ बाटो देखाउने भन्ने कुरामा चाहिँ अझै अपूर्ण हुनुहुन्छ,
2: अपूर्ण
3: त्यो तर्फ चाहिँ राज्यले ध्यान दिनुपर्छ।
2: हजुर,
3: कार्यक्रम बदलिदो नेपालमा आज हामी युवा शिक्षा सिप र रोजगारीको विषयमा कुराकानी गरिरहेका छौं। अहिले काठमाडौँ विश्वविद्यालयमा विशिष्ट अतिथि प्राध्यापकका रूपमा युवाहरूलाई सुशासन नेतृत्व र राजनीतिक प्रणालीका विषयमा अध्यापन गराइरहनु भएका कृष्ण केसीसँगको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
4: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
5: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
4: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
5: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
4: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
5: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
4: कार्यक्रम सड़क र सवारी।

0: अब सबै एकै ठाउँमा।
1: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
0: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
0: 1 वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
3: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
0: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।

0: श्री ठाकुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालमा तपाईंलाई फेरि स्वागत छ। आज हामी युवा शिक्षा सिप र रोजगारीको विषयमा अहिले काठमाडौँ विश्वविद्यालयमा विशिष्ट अतिथि प्राध्यापक रूपमा युवाहरूलाई सुशासन नेतृत्व र राजनीतिक प्रणालीका विषयमा अध्यापन गराइरहनु भएका कृष्ण केसीसँग कुरा गरिरहेका छौं। कृष्ण केसीजी, तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ। आज हामी तपाईँसँग युवामा अलिकति यो शिक्षा सिप रोजगारी र उद्यमशीलताको महत्वको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौँ। अलिकति हामीले शिक्षाको कुरा अलिक अगाडि तपाईँले शिक्षामा जसरी लगानी हुनुपर्ने हो राज्यको व्यक्तिको संघ संस्थाको त्यो अनुसार अझै हुन सकेका छैन, त्यसलाई चाहिँ बढाउनु पर्ने खाँचो छ भन्नुभयो। अलिकति यो सिपको कुरा गर्दाखेरि र रोजगारी, यो सिप र रोजगारीलाई सँगै जोडौं न। तपाईँले भनिहाल्नुभयो हाम्रोमा यो सिप र रोजगारीमूलक शिक्षा केही कलेजहरूले त शुरू गरेका छन्, अझै पनि त्यो पर्याप्त भइसकेको छैन होइन। र अब तपाईँको सुझाव चाहिँ नि यो सिप र रोजगारीलाई केन्द्रित गरेर शिक्षामा त्यो अनुसारको योजना कसरी बनाउने?
3: त्यही हो हजुर, पहिले त यो एक हिसाबको सरकारले चाहिँ ऊ गरिदिनु पर्ने हुनसक्छ, रिसर्च गरिदिनु पर्ने हुनसक्छ। कस्तो कस्तो सिप चाहिँ हाम्रो देशलाई आवश्यक छ, कस्तो कस्तो सिपले चाहिँ जागिर पनि पाउन सक्छ भन्ने खाले एउटा रिसर्च गर्नुपर्ने हुन्छ। त्यो हरेक ओभर टाइम चेन्ज भइरहेको छ हजुरको, त्यो सिपहरू कहिले केमा कहिले केमा। जस्तै मैले उसमा क्यानाडामा चाहिँ दरखास्त दिँदाखेरि म याद गरेका थिएँ, सोसियल सर्भिस गर्ने मान्छेहरूको लागि चाहिँ बढी पोइन्ट दिएको थियो कि, त्यो भने सोसियल सर्भिस पार्टमा चाहिँ कमजोरी छ त्यहाँ भन्ने बुझिन्छ, त्यसमा मान्छे बढी चाहियो भन्ने बुझिन्छ। भने जस्तै हाम्रो सरकारले पनि के त कुन चाहिँ सिप भयो भने कसरी चाहिँ उनीहरूलाई फाइदा पनि हुन्छ, सिप शिक्षण पनि त्यही बेला पढ्दा पढ्दै त्यो खाले चाहिँ रिसर्च नै गर्नुपर्ने हुन्छ हजुरको सरकारले। अनि त्यो चाहिँ कमसे कम पाँचदेखि दस वर्षभित्र फेरि रिसर्च गरिरहनु पर्छ, किनभने आवश्यकताहरू चेन्ज हुन्छन्, सिपहरू निसिपका आवश्यकताहरू पनि चेन्ज हुन्छन्, अनि त्यसलाई ध्यान दिएर प्रड्युस गर्नुपर्छ विद्यार्थीहरू। त्यो त्यो त्यसरी लानुपर्ने हुन्छ, त्यो अलिकति प्लानिङ नै राम्रो गर्नुपर्ने हुन्छ सबैभन्दा पहिला चाहिँ
2: हजुर। अब आज पनि दैनिक हजारौं युवाहरू चाहिँ रोजगारी र उच्च शिक्षाका लागि विदेशी नै लड्को छ, यसलाई चाहिँ अब ब्रेन ड्रेन भनिन्छ होइन। अब यो ब्रेन ड्रेन रोक्न वा विदेशीका युवाको ज्ञानलाई नेपालमा ब्रेन ग्रेन होइन ब्रेन गेन त्यसलाई ल्याउने त्यो कसरी बदल्न सकिन्छ, तपाईँको सुझाव के छ यसमा चाहिँ?
3: हजुर, एजुकेसनको क्वालिटी र अलिकति मूल्यमा

0: अलिकति सजिलो भयो विद्यार्थीहरूलाई भने अलिक कम गरिदिएको खण्डमा नेपाली विद्यार्थीहरू विदेश जाँदैनथे. विदेश जानुको दुईटा तिनवटा अर्थ छ. पहिलो त अब हाम्रो राजनीति पनि अलिकति बलियो
1: स्थिर हुन नसकेको, अझै पनि अनुहोल भएको,
0: अझै पनि अनुहोलको सिचुएसन छ. त्यसले गर्दाखेरिमा बाहिर जानु चाहिँ अनौठो लागेन मलाई. अनि मलाई त एउटा टाइममा यस्तो चिन्ता लागेको थियो, कतै नेपालका कोही पनि नबस्ने कि विद्यार्थीहरू, सबै युनिभर्सिटी कलेजहरू बन्द हुन त हुँदैनन् भन्ने त्यो पनि मलाई फिल भएको थियो कि हुन त उनीहरूले राम्रो पढ्न भनेर जान्छन्, उनीहरू चाहिँ पढेर फर्किदिए भनेदेखि त हुन्छ. तर वेस्टर्न कन्ट्रीमा पढ्न गइसकेको विद्यार्थीहरू त्यहाँको चाहिँ सुविधा भोगी भइसकेपछि मान्छेहरूलाई चाहिँ फर्कन गाह्रो हुन्छ. इन जेनरल सबै त होइन, अब धेरै त उतै बस्छन्, थोरै चाहिँ फर्कन्छन्. अहिलेसम्म मैले देखेको ट्रेन्ड चाहिँ त्यो छ पढ्न जानेहरूमा चाहिँ. अब सिप चाहिँ अब हाम्रोमा यो जस्तै हामी सिप चाहिने किसिमको इन्डस्ट्रीहरू त्यो धेरै खोल्न सक्यो खण्डमा. इन्डस्ट्रियलाइज कन्ट्री हुन थाल्यो भने चाहिँ बल्ल मान्छेहरू बाहिर पनि जान्नन्, विदेशमा जाँदैन भन्ने पनि जाँदैन. कस्तो हुन्छ भने मलाई गजब लागेको एउटा उसमा इराकमा धेरै विद्यार्थीहरू के अरे मान्छे फेला परे. युएनमा मसँगै काम गर्थे युनिसेफमा. तिमीहरू त जागिर छोड्ने भने के हो किन छोड्ने भने हाम्रो देशमै पाउँछ यस्तो जागिर त, अब यो लेभलको पैसा त अनि परिवारसँग बस्न पाइन्छ किन छोड्नु भनेर, यो किन
1: नजाने
0: गाउँ भनेर उनीहरू चाहिँ छोडेर आए. अनि म इराकमा काम गर्न पनि पुगेँ. फेरि मैले पुग्दाखेरि दुई चारजना साथीहरू भेटेँ. के गर्दैछ भने हामी त जाइ चाहिँ छोडेर आयौँ नि युएनमा, ए यसमा गर्दैछौँ भनेर त्यो कम्पनीहरूलाई देखाउँदै थिएँ. यो कम्पनी काम गर्छु भने उनीहरूको सिप अनुसार पनि त्यो मिल्छ, पैसा पनि त्यो युएनले दिएको भन्दा पनि बढी ज्यादा छ. इराकको कुरो यो त्यो त्यो त्यो त्यो लेभल गर्नुपर्ने हुन्छ फर्काउनको लागि चाहिँ क्वालिटी अफ एजुकेसन राम्रो गर्ने त्यो चाहिँ.
1: अब तपाईँको अनुभवमा चाहिँ तपाईँ धेरै लामो समयदेखि यो क्षेत्रमा कार्यरत हुनुहुन्छ होइन, देश विदेशको अनुभव पनि तपाईँसँग छ, नेपालले त्यो अवस्था ल्याउन चाहिँ कति वर्ष पर्खनु पर्ला अझै?
0: यो राजनीतिक के भन्छ विलिङनेस बढी चाहिन्छ.
1: अब अहिलेको अवस्था हेर्नुहोस् न, आजसम्मको अवस्था हेर्दाखेरि तपाईँलाई त्यो राजनीतिक स्थिरता हुन्छ र हामीले भने जस्तो साँच्चै युवाहरू विदेश जाने लड्को पनि कम हुन्छ र विदेश गए पनि उताको ज्ञान सिप र अनुभवलाई यहाँ ल्याएर चाहिँ प्रयोग गर्छ भन्ने त्यो वातावरण चाहिँ तत्काल बन्न सक्ने अवस्था देख्नुहुन्छ?
0: त्यो त लामो समय लाग्छ, तत्काल त बन्दैन तर बन्छ बन्न चाहिँ. नेपाल भने यस्तो देश हो जहाँ चाहिँ हावा पानी सबै सुविधाहरू असाध्यै राम्रो छ क्या त्यो अर्थमा. अनि हामी नेपालीहरू लेबरिस्टम जुन देशमा गए पनि मैले थुप्रै नेपालीहरू दुःख गरेको माथि पुगेको देख्छु. म त एउटा सानो जब खाने मान्छे हो, ठुलो मान्छे होइन, तर म भन्दा अग्रजहरू यति राम्रो. तपाईँ कुल गौतमलाई हेर्नुहोस् न एउटा इक्जाम्पल हो कि. हाम्रो चाहिँ अब हाम्रो अहिले मेम्बर पार्लियामेन्ट मेम्बर हुनुभएको छ नि डाक्टर के अरे इन्डस्ट्री के किताब बेच्ने कि
1: महावीर
0: पिङ उहाँ छ नि. मैले कुरो गरेको थिएँ यस्तो मान्छेहरू जस्तै आँखाको हुनुहुन्छ नि
1: सन्तुकृत
0: यस्तो राम्रो मान्छेहरू छन्, उनीहरूले त देशको लागि केही गरौँ भन्छन्. त्यस्तै मान्छे दुई चार सय भइदियो भनेदेखि नेपाल त बन्छ नि बन्छ. अब अहिलेको विद्यार्थी अहिलेको नयाँ जेनेरेसन चाहिँ लुटिहालौँ खाइहालौँ बिहान गरिहालौँ भन्ने छैनन्. हामी हाम्रो पालामा नपुगेर हो के हो, हाम्रो पालामा हामी त्यस्ता थियौँ. त्यो भावनाले बन्छ भन्नु चाहिँ नेपाल बन्छ. तर अब मलाई अर्को एउटा लागेको चाहिँ जस्तै एनआरएन भन्छ नि एनआरएन
1: गैर आवासीय नेपाली,
0: हजुर गैर आवासीय नेपालीलाई फर्काउन सक्ने हो. रिटायरमेन्ट लिएकालाई फर्काउन सक्ने पनि पैसा थुप्रो आउँछ. रिटायरमेन्ट भनेको उसले पैसा कमाइसकेको हुन्छ, उसलाई यहाँ आनन्दले बस्छु म भनेर आफ्नै देशमा आफ्नै बाबुआमा अथवा दाजुभाइहरूको आडमै बस्छु भनेर आउँछ. उसले पैसा प्रशस्त खर्च गर्छ, देशलाई त फाइदा हुन्छ नि त. त्यो एउटा गर्नुपर्छ. हाम्रो सरकारले अब गर्न कोसिस गरेको थियो अहिले यहाँ, अनि यो ल बनाउने हिसाबमा छलफल अन्त गइरहेछ. अब एकैतिर ढोको खोल्यो अर्कैतिर बन्द गरिरहेछ. त्यो छलफल चाहिँ
1: यो तपाईँले आशा गर्नुभएको छ, आशा गरौँ त्यो अवस्था छिटै आउँछ नेपालमा,
0: आउँछ कहिले आउँछ चाहिँ थाहा छैन मलाई,
1: तर आउँछ भन्नेमा चाहिँ ढुक्क हुँदा हुन्छ।
0: म त ढुक्क छु
1: हजुर। हजुर कृष्ण केसीज्यू, तपाईँ आफैले पनि अन्तर्राष्ट्रिय सहायता र सुशासनको क्षेत्रमा काम गर्नुभयो होइन, नेपालभित्रै युवाहरूको लागि चाहिँ रोजगारी र उद्यमशीलताका नयाँ क्षेत्रहरू जस्तै डिजिटल अर्थतन्त्र, कृषि, पर्यटन अरू के हुन सक्छन् र उनीहरूलाई कसरी त्यसमा शुरूआत गर्न सकिन्छ?
0: पर्यटन नेपालमा असाध्यै राम्रो छ, राम्रो हुन्थ्यो, सम्भाव छ पनि अलिअलि, अब कहिले घरि कहिले बन्द भइरहेछ पोलिटिकल कारणले, त्यो अनरेस्टको कारणले। अब एउटा त हामी त्यो अनरेस्ट नहुने किसिमको परिस्थिति सृजना गर्नु पर्यो, अर्को चाहिँ हजुरको त्यो लगानी गर्ने मान्छेहरूलाई अलि ढुक्क भएर मलाई मेरो चाहिँ लगानी हराउँदैन भन्ने चाहिँ त्यो सिचुएसन बनाउनु पर्छ। त्यसको लागि अब अहिले अहिले चाहिँ बढ्दैछ, जुन इन्करेजिङ हो हजुरको उत्साहित, म त उत्साहित छु। गाउँ गाउँमा पनि स्टे के होम स्टे बनाएर
1: पर्यटन पर्यटकहरूलाई आकर्षित गर्ने
0: आकर्षित गर्ने कामहरू भइरहेछ। अब मैले पहिला सुरु सुरुमा बाहिर विदेशबाट आउँदा हाम्रो एयरपोर्ट गनाउँथ्यो, एयरपोर्ट पुरै त्यो वासरुम गनाउने, अनि अहिले चाहिँ त्यो कम भएको छ, अहिले चाहिँ राम्रो छ। अब तर त्यस्तै कुराहरू सुविधाहरू चाहिँ अलि बनाइदिनु पर्ने हुन्छ, सरकारले त्यसलाई अलिक बढी ध्यान दिनुपर्छ। अनि हाम्रोमा रोडहरूले पनि गाह्रो पारिरहेको छ बेला बेलामा, हाम्रो जुन ट्रान्सपोर्टेसन साधनहरू छन् ती पनि मेन्टेन गरिरहेको भइदिनु, अनि एक्सिडेन्टहरू भइरहेको छ। यस्ता कुराले टुरिस्टहरू अलिक कम आउने हो नेपालमा, अनि खानापिना हाइजेनिक लेभलमा चाहिँ हामी अलि तलै छ। यी विभिन्न कुराहरू धेरै छ, त्यसको चाहिँ एरिया सोच्नु पर्ने नि, टुरिस्टलाई कसरी खुसी पार्ने भन्दा एउटा भाषा पनि बनाउ, विभिन्न भाषा बोल्ने प्रड्युस गर्ने है, होइन हजुर, अनि जुन देशको टुरिस्ट आउँछ त्यही देशको चाहिँ भाषा बोल्ने मान्छेलाई लगाइदिने सजिलो हुन्छ नि, अनि मान्छेहरू त्यसरी आकर्षित हुन्छन् हजुर।
1: हजुर, अब तपाईँ विश्वविद्यालयमा सुशासन र उत्तरदायित्व पनि पढाउनुहुन्छ, एकाउन्टेबिलिटी र गभर्नेन्स पनि होइन त? नेपालको विकास नहुनुमा चाहिँ सुशासनको अभावलाई मुख्य कारण मान्ने गरिन्छ। युवाहरूले देशमा सुशासन ल्याउन र राजनीतिक रूपमा जागरिक हुन र अहिले तपाईँले भने जस्तो त्यो स्थिरता ल्याउन चाहिँ युवाहरूको भूमिका कस्तो हुनुपर्छ र हाम्रा युवाहरूले के गर्न सक्छन्?
0: यो चाहिँ गाह्रै प्रश्न हो हजुर। युवाहरूको रोल चाहिँ साह्रै ठुलो हुन्छ। अहिलेका युवाहरू फेरि एकदमै राम्रो किसिमले सोच्ने हुन्छन्, देशको लागि मात्रै सोच्ने, आफ्नो प्राइभेट व्यक्तिगत रूपमा चाहिँ नि फाइदा लिन खोजिहाल्दैनन्। त्यो कारणले मलाई चाहिँ उनीहरूसँग आशा चाहिँ असाध्यै बढी छ। अब कस्तो हुनुपर्छ भन्दा यही रूपमा गयो भने, यसरी नै हामीले चाहिँ ग्रुम गर्दै गयौँ भने चाहिँ अब नेपाल त्यो पनि क्षेत्रमा असाध्यै राम्रो भएको छ अहिले। अहिले आएर मैले त्यही देख्छु। अब यो हाम्रो जुन पुरानो सरकारलाई जुन जसरी लखते है युवाहरूले, अब त्यहाँ त्यो नराम्रो पाटो पनि छन् त्यहाँ चाहिँ, त्यो नभनिकन उद्देश्य चाहिँ सुशासनकै लागि भन्ने थियो के अरे
1: हो,
0: त्यो चाहिँ धेरै राम्रो गरेका थिए। अब
1: यसमै जोडौँ न, तपाईँ हामीले भने जस्तै भदौ 23 र 24 युवाहरूको विद्रोह सुशासनको लागि थियो र त्यसको जगमा अहिले नयाँ सरकार बनिया छ युवाहरूले खोजेको अनुसार। अब अहिलेसम्मको काम हेराइमा तपाईँलाई यो सुशासनको लागि सरकारले जसरी युवाहरूको त्यो भावना अनुसार, हामीले जसरी अहिले युवाहरूकै कुरा गरिरहेछौँ, युवाहरूको भावना अनुसार युवाहरूलाई अझै उत्प्रेरणा जगाउने गरी सरकारले सुशासन क्षेत्रमा काम गर्न थालेको महसुस हुन्छ कि हुँदैन?
0: थालेको जस्तो लाग्छ, तर त बिच बिचमा कता कता बाटो बिराएको जस्तो लाग्छ, त्यति प्रशस्त छन् त्यो अहिलेको सरकार चाहिँ, यो अलिकति अनुभवको कम भएको हो कि भन्ने लाग्छ मलाई। तर उद्देश्य त राम्रो छ, एकजना व्यक्तिले चलाए जस्तो पनि देखिन्छ कहिले कहिले, त्यो त्यस्ता कुराहरू चाहिँ अलि नहुनुपर्ने
1: हो। अब यसमै तपाईँको सुझाव चाहिँ, अब तपाईँ त अब अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न यस्तो सुशासनको उसमा पनि हेरिरहनु भएको, काम गरिरहनु भएको, सरकारले के गर्यो भने चाहिँ युवाहरूले खोजे जस्तो अथवा हामी नेपालीले खोजे जस्तो, हामी नेपाली नागरिकले चाहे जस्तो चाहिँ सुशासनको क्षेत्रमा बलियो काम हुन सक्ला कि, सरकारले के गर्नु पर्ला?
0: अनि अब यो त्यसमा त म त असाध्यै क्लियर छु हजुरको, ट्रान्सपेरेन्ट हुनु पर्यो सबै कुरो,
1: सबै कुरा
0: भित्र लुकाउने र बाहिर देखाउने फरक हुनु भएन, एउटा चाहिँ त्यो छ। अनि अर्को चाहिँ जुन हाम्रो करप्सनको लेभल हो नि, करप्सन त्यो पैसा लिने मात्रै करप्सन भन्दिनँ म चाहिँ, धेरै किसिमको करप्सन छन्, आफ्नै मान्छे राख्ने पनि करप्सनै हो, अनि पैसा पैसाको केसमा चाहिँ जहाँ फाइदा बढी हुन्छ त्यही गर्ने पुरानो पहिले पहिले देखाएको हो. अब अहिले चाहिँ के गरिरहेको छन् त्यसमा मलाई अलिक धेरै ऊ चाहिँ ज्ञान चाहिँ छैन. धेरै बाहिर बसिन्छ अनि थोरै समय आयो घरको लफडाहरूतिर लाग्यो यस्तै यस्तै हुन्छ. तर मलाई चाहिँ के लाग्छ भने हजुरको त्यो स्वच्छ छवि भएका मान्छेहरू लाग्यो भने चाहिँ हुनसक्छ. अहिले चाहिँ स्वच्छ छवि भएका धेरै छन्, एक्सपर्ट पनि धेरै छन्, तर कहाँ कहाँ चुकिरहेका छन्. यो पोलिटिक्स भन्ने र व्यक्ति भने एकदमै फरक कुरो रहेछ. पोलिटिकल फिल्डमा गएपछि अब अस्ति त्यो हुलडङ्ग भएको थियो नि त्यो पार्लियामेन्टमै, अब त्यो लेभल हुन्छ हाम्रोमा. त्यो त जहाँ पनि हुन सक्ला, तर सानो सानो कुरामा अब म त के भन्छु नि, ए बाबा पहिला अल्टरनेटिभै थिएन, अहिले अल्टरनेटिभ एउटा आएको छ, देश विकास गर्छु भनेर आएको छ. सानोतिनो गल्तीलाई माफी गरिदिनुपर्छ अनि केही समय त हेरौँ न, सय दिन पनि नपुग्दै हामी उफ्रिन थाल्छौँ. अनि हाम्रो पहिलाकाले के गरे भन्दा खासै त्यस्तो विशेष देखाउन सकिन्न. अहिलेकाले आएर चाहिँ काम चाहिँ सुरु चाहिँ गरेका छन्, तर त्यो चाहिँ कतिसम्म जान सक्छन् त्यो बिचमा सानोतिनो कच्चा कुचु कच्चा कुचु हुँदाखेरि मान्छेलाई शङ्का उपशङ्का लाग्नु त स्वाभाविकै हो.
1: त्यो शङ्का ल्याउने वातावरण चाहिँ अब सरकारमा भएकोले नि गर्न भएन, त्यो वातावरण बनाउन दिनु भएन होला, होइन?
0: भएन भएन होइन. त्यो अब अनि अर्को चाहिँ हजुरको अघि प्रश्नको उत्तरमा चाहिँ मलाई भन्नु मन लाग्नु नभनेको कुरो के छ भने, यो कन्सल्टेसन जुन छ नि हाम्रो सानो सानो गाउँ गाउँमै लेभलमा मान्छे राखिदिन सकिन्छ कन्सल्टेसन गर्ने, यो है कस्तो होला त नि भनेर अप्सनहरू
1: सरकारलाई सुझाव
0: त्यो अप्सनहरू पनि राखिदिने, थुप्रै कुरा छलफल गराइदिने, त्यो एकदमै गाउँ गाउँबाटै थाल्ने के त्यस्तो कुराहरू. त्यो पहिला गाउँ फर्क भन्ने थियो नि हजुरको एउटा प्रोग्राम,
1: गाउँ फर्क अभियान जस्तै,
0: त्यो जस्तै पहिला पहिला त्यो राविषय भन्ने थियो नि हजुरको, त्यो राविषय जस्तै
1: राष्ट्रिय विकास सेवा,
0: हजुर त्यो यस्तो राम्रो थियो हजुरको, यति राम्रो थियो त्यो सहर चाहिँ गाउँ पुगे जस्तो लाग्थ्यो.
1: पुराना कुराहरू सबै नराम्रा थिएन, राम्रा कुराहरूलाई नै अनुसरण गर्न सक्नु पर्यो होइन. अहिले नयाँ अहिले भएका नराम्रा कुरा त्याग्नु पर्यो, पहिलेका राम्रा कुरा पनि
0: इम्प्रुभ गर्दै जाने कुरो हो नि त
1: हजुर.
0: पहिलाको सबै राम्रो होइन थिए, राम्रो कुराहरू थिए ती कुराहरू. कस्तो काठमाडौँ सहर चाहिँ गाउँमा पुगेको जस्तो फिल हुन्थ्यो कुराकानी गर्दा, राविषयहरूले असाध्यै राम्रो गरिरहेको थिए. किन छोड्छ
1: अब ठिक छ, तपाईँले अलिकति यो राजनीतिक वातावरण चाहिँ अलिकति स्वच्छ बनाएर युवाहरूलाई प्रेरणा दिने होइन, युवाहरूलाई चाहिँ अलिकति त्यो प्रेरणा दिने हौसला थप्ने काम चाहिँ राजनीतिक वातावरणले पनि गर्छ.
0: हामीले पनि कन्ट्रिब्युट गरेका छ यो सरकारमा भन्ने चाहिँ बढाइ दिनुपर्छ
1: एकदम. अब कृष्ण केसीज्यू हामी अन्त्यन्त्यतिर आइपुगेका छौँ. अब परिचालन, युवा परिचालन चाहिँ यो नारामा सीमित देखिन्छ कि हरेक क्षेत्रमा युवा परिचालन भन्ने यो सरकार गैर सरकारी क्षेत्रको नीति हुन्छ. देशको नीति निर्माण र ठूला विकास आयोजनाहरूमा चाहिँ युवाको वास्तविक परिचालन कसरी गर्न सकिन्छ?
0: पहिला ठूला आयोजना निर्णय गर्नमै युवाहरूलाई परिचालन गर्नुपर्ने हो मेरो चाहिँ विचारमा. के गर्ने त त्यो आयोजना कस्तो कस्तो कहाँ गर्न सकिन्छ, के तिमीले के सोचेका छौ भनेर युवाहरूलाई राख्ने सोच्ने भने क्रिएटिभ छन्, इन्टेलिजेन्ट छन्, अरूसँग सरसल्लाह गरेर पनि उनीहरू ल्याउँछन् नि, त्यस्तो परिस्थितिको सृजना गर्नुपर्ने हुन्छ हजुरको. त्यो भएर अनि तिनीहरूलाई नै इन्भल्भ गराउने त्यसमा, अब त्यो हेर्ने सुपरभिजन गर्ने पनि तिनीहरू. यो अर्को छ नि एउटा हाम्रो प्रोग्राम छ नि पहिला गाउँ गाउँको विकास
1: आफ्नो गाउँ आफै बनाऊ,
0: त्यो एमालेबाट
1: एकाउन्न सालको हजुर,
0: त्यो पनि असाध्यै राम्रो थियो. त्यसमा चाहिँ त्यो कम्युनिटी आफै मोनिटर गर्ने, त्यो पैसा कहाँ गयो हेर्ने, अनि कसरी गर्ने त हेर्ने, के गर्यो भने हामी पैसा जगाउँछौँ अरू पनि काम गर्न सक्छौँ भनेर त्यो उनीहरूलाई जिम्मेवार बनाउन सक्ने हो भने असाध्यै राम्रो हुन्छ. यो नेपालबाट सिक्ने कुराहरू हुन्छ अरू देशमा पनि, त्यो त्यस्ता कुराहरू चाहिँ हामीले ल्याउनु पर्ने हुन्छ युवाहरूलाई. त्यसैमा ल तिमीहरूको जिम्मेवारी हो, अब हामीले तिमीहरूलाई पैसा जति सकिन्छ तिमीहरूले दिएको एजेन्डा अनुसार हामी गरिरहेछौँ, तिम्रो जिम्मा है त भनेर युवाहरूलाई तताएर छोड्ने भने युवाहरूले त राम्रो गर्न सक्छन्, एकदमै राम्रो गर्न सक्छ
1: एकदम. अब यो चाहिँ युवालाई सम्बन्धित निकायले दिने वातावरणको कुरा भयो, एउटा सरकारले र सम्बन्धित निकाय समाज र अरू संघ संस्था पनि युवालाई त्यो हौसला र प्रेरणा दिने खालको वातावरण बनाउनु पर्यो. अब अन्त्यमा कृष्ण केसीज्यू तपाईँ पनि युवा उमेरदेखि संघर्ष गर्दै होइन, हामीले आज तपाईँसँग कुरा गर्नुको कारण चाहिँ तपाईँ युवा उमेरमै तपाईँ पहिला चाहिँ शिक्षक हुनुभयो गाउँको र त्यसपछि विस्तारै अन्तर्राष्ट्रिय क्षेत्रसम्म काम गरेर अहिले तपाईँ फेरि युवाहरूलाई नै सिकाउने काम गर्नुहुन्छ, पढाउने काम गर्नुहुन्छ, होइन त? र युवाहरू अहिले सुनिरहनु भएको, रेडियो सुनिरहनु भएका धेरै युवाहरूलाई तपाईँको सन्देश चाहिँ, अब युवाहरूमा एउटा भविष्यप्रति चाहिँ धेरै युवाहरू निराश देखिन्छ क्या युवाहरूमा, होइन? अनि ती निराश भएका युवाहरूलाई आशावादी बन्न र स्वदेशमै केही गर्न चाहिँ तपाईँको सुझाव के छ?
0: ठुलो प्रश्न होइन, हरेक युवाले व्यक्तिगत रूपमा भन्दा देशको लागि सोचिदिने हुनुपर्ने हुन्छ, किनभने युवासँग शक्ति हुन्छ, त्यो फिजिकल शक्ति पनि अनि इन्टेलेक्चुअल शक्ति पनि सबै हुन्छ, त्यो मिश्रित शक्तिले देशलाई चाहिँ धेरै माथि लान सक्छ। र अहिले हाम्रो विदेश जाने एउटा लहर जुन छ, पढ्न जाने अथवा खाडी मुलुकमा के जागिरी खान जाने, त्यो यो परिस्थितिलाई हटाउनु पर्छ, होइन, कम गर्नु पर्यो, यहाँ चाहिँ परिस्थिति त्यही अनुसार मिलाइदिनु पर्यो। युवाहरूले चाहिँ एकदमै गर्छन्, देश विकास गर्ने भनेकै युवाहरूले हो, हामीले के गर्ने, हामी त बोल्ने मात्रै हो, हामी पनि अझ पुरानो कुरा गर्छौँ, नयाँ अहिले नयाँ सिचुएसन छ, नयाँ परिस्थिति छ, नयाँ अवसरहरू छ, नयाँ चुनौतीहरू छन्, त्यो ती त्यस विषयमा सोचेर हजुरको युवाहरूलाई आवश्यक सिप पनि दिने, युवाहरूलाई आवश्यक रूपमा चाहिँ अपर्च्युनिटी पनि दिनुपर्छ, होइन? अनि त्यो अघि भने जस्तै प्रोजेक्टमा इन्भल्भ गर्नुपर्छ, त्यो हरेक गाउँको प्रोजेक्टमा युवाहरू इन्भल्भ गर्नुपर्छ, त्यो एक्सपर्ट भनेर बाहिरबाट थुप्रै लगेर एकजना एक्सपर्ट भए पुग्छ, त्यो उसले सुपरभिजन गर्छ, त्यही सिकाउँछ पनि।
1: भनेपछि अब यसो भनौँ न, गाउँ टोलको जति पनि विकासका कामहरू हुन्छ, होइन, आयोजनाहरू हुन्छ, त्यसमै पालिका स्तरबाटै युवाहरूलाई चाहिँ सक्रिय सहभागी गराउन सक्नु पर्यो, र युवाहरू आफू पनि
0: रेस्पोन्सिबल हुन्छ,
1: म गर्छु अब त्यसमा म भाग लिन्छु, सुझाव सल्लाह दिन सक्छु।
0: अनि अर्को कुरो चाहिँ के छ भने नि हजुरको, हरेक युवाले सोच्नुपर्ने चाहिँ मैले केही गर्न सक्छु भनेर, हार्ड वर्किङ, त्यो मैले चाहिँ 8 घन्टा काम गरेर उफ आइ एम टायर्ड भन्छन् मान्छेहरू, अनि म चाहिँ मुसुक्का हाँसु, किन हाँसु कि भने म 18 घन्टा काम गर्छु, 60 वर्षको मान्छे 18 घन्टा काम गर्छु, तिमीहरू किन 8 घन्टा काम गर्दाखेरि मैले थाक्ने भन्छु, म त भन्थे धेरै देशमा त्यसो भन्थे मैले, त्यो हुनु हुँदैन। हामी चाहिँ शरीरलाई जति चलायो त्यति राम्रो, हेल्थलाई पनि राम्रो हुन्छ, अनि दिमाग जति चलायो त्यति राम्रो दिमाग पनि बढ्छ,
1: एकदम शरीरलाई पनि जति चलायो शरीर त्यतिकै
0: फुर्तिलो
1: स्वस्थ हुन्छ, दिमागलाई पनि जति धेरै चलायो त्यति धेरै दिमाग चाहिँ तिखो हुन्छ।
0: त्यो कारणले हरेक युवाले चाहिँ सोच्नुपर्ने, दुःख युवा हुँदै हो दुःख गर्ने भने, अब हामीले के दुःख गर्ने, चाहेर पनि सकिन्न, त्यो भएले यो त्यो बुढो पनि हुन पनि हुन्छन् मान्छे, बुढो भइन्छ, त्यो बुढो हुँदा पनि त्यो मलाई यो छ भने यो यङलाई त जवानलाई त हुनु पर्यो, हो दुःख गर्नुपर्छ, देशको लागि दुःख गर्नुपर्छ, तपाईँको व्यक्तिगत फ्यामिली पाल्न पनि त दुःख गर्नुपर्छ, दुःख गरेर कमाउने हो, दुःख गरेर चाहिँ एउटाले एउटा सबैले त्यो गर्यो भने त देश विकास हुन त धेरै लाग्दैन नि,
1: एकदम। अब यो दुःख गर्न चाहिँ नसक्ने हुन्छ नि,
0: ट्रान्सपेरेन्ट दुःख गर्न नसक्ने त्यो बच्चादेखिको बानी पनि हुन्छ,
1: हो त्यो बानीलाई चाहिँ कसरी, अब यो अन्तिममा कुरा है, तपाईँ एकदम रोजको कुरा गर्नु भएको, त्यो बानी कसरी सुधार्ने त,
0: यो चाहिँ यो सरकारले मात्रै सबैहरू गर्नुपर्छ भन्ने फेरि अर्को धारणा छ, त्यो चाहिँ होइन, सरकारले थोरै बाटो देखाउने हो अनि व्यक्तिले चाहिँ थाल्ने हो,
1: व्यक्ति आफैले सुनिरहनु भएकोले चाहिँ कसरी आफूलाई सुधार्न सक्नुहुन्छ त,
0: हजुर,
1: अब काम गर्न खोज्ने युवाहरू पनि धेरै हुनुहुन्छ,
0: होइन,
1: आफूलाई चाहिँ एकदम सृजनशील क्षेत्रमा लगाइरहनु युवाहरू पनि हुनुहुन्छ, जसले चाहिँ लगाउनु खोज्नुहुन्छ, खोज्न आँट्नु भएको छ तर सक्नु भएको थिएन कि, उहाँहरूले चाहिँ के गर्न सक्नुहुन्छ,
0: अब आफूलाई हेर्ने हो कि, आफूले आफूलाई चिन्ने हो कि हजुरको, म चाहिँ थोरै मात्रै काम, अब त्यो अहिले एकैचोटि म धनी हुन्छु भन्ने हिसाबले लिनु हुँदैन, दुःख गर्नुपर्छ, दुःखको फल त आउँछ, त्यो चाहिँ ग्यारेन्टी छ हजुरको, त्यो चाहिँ बुझ्नु पर्यो कि, नम्बर एक, त्यसको लागि हार्ड वर्किङ, सर्टेन लेभलको प्लानिङ चाहियो, त्यो डिसिप्लिन चाहियो हजुरको, त्यो फलो गर्नलाई नि, ती सबै गर्नुपर्छ। मलाई एउटा इक्जाम्पल भन्नु मन लाग्यो, म युएनमा कहिले पनि जागिर खानु भनेर बसेको मान्छे हो, युएनलाई हेट गर्ने मान्छे हो म चाहिँ, किनभने मैले अर्कै बुझाएर छु, मैले सही कुरो बुझाएर हिँड्छु, म चाहिँ पछि त्यो मैले जुन इन्टरनेसनल एनजिओमा रिजनल डाइरेक्टर धेरै भएँ, त्यो काम जे मैले गरेको छु नि, मैले चाहिँ सकेसम्म नयाँ तरिकाले, सकेसम्म त्यो इकोनोमिक तरिकाले थोरै पैसाले धेरै उत्पादन गर्न थाल्ने त्यस्तो गरियो, बाहिरबाट वाच गरिराखेको हुँदो रहेछन् कि मान्छेहरूले, युएनको मान्छेहरू त मलाई त अब यो सुन्दाखेरि मेरो त अनौठो लाग्ला, मेरो त घरमै आउँथ्यो बोलाउन, घर भनेको हामी त्यहाँ डेरालाई पनि घर भन्छौँ किनभने हामी बसेको हो, कसैको पनि अधिकार हुँदैन त्यो डेरा त्यो त्यस्तोमा, अनि त्यसरी मलाई बोलाएर बल जफत हेर हन्ट गरेर लग्यायो युएनले मलाई, म चाहिँ म जान भनेर एप्लाई गरेँ कहिले पनि होइन, त्यसरी लग्यायो त्यो त्यो लेभल गर्नु सक्नु पर्यो, मैले त सकेँ जसले पनि सक्छ नि त,
1: एकदम त्यो आत्नी हो भने जसले पनि सक्छ,
0: आत्न पर्यो आत्न हुनु पर्यो नि, आत्न पर्यो त्यो गर्न सकिन्छ हुन्छ,
1: एकदम जे होस् दुःख गर्नु पर्यो, दुःख गरेको फल भविष्यमा मिल्छ,
0: हार्ड वर्किङ हुनु पर्यो, ट्रान्सपेरेन्ट हुनु पर्यो, त्यो व्यक्तिगत लोभ लालच चाहिँ गर्नु हुँदैन, सकेसम्म आफूले गर्नुपर्ने गर्ने आफ्नो जिम्मेवारी मोर देन 100% मोर देन एक्सपेक्टेड चाहिँ नै तपाईँले काम गरेर हुनुपर्छ, त्यो भयो भने मलाई मलाई लाग्छ त्यहाँ कसैलाई पनि दुखाउँदैन, हाम्रो त्यस्तो 2-4 हजार युवाहरू हुने भने यो देशहरूलाई त माथि जान्छ।
1: धेरै धेरै धन्यवाद कृष्ण केसी सर, तपाईँको यो महत्वपूर्ण समय तपाईँको विचार र बनाएको लागि
0: धन्यवाद हजुर, मलाई आफ्नो आफ्नो विचारहरू पोख्नलाई चाहिँ मौका दिनुभएकोमा।
1: उहाँ हुनुहुन्थ्यो अहिले काठमाडौँ विश्वविद्यालयमा विशिष्ट अतिथि प्राध्यापकका रूपमा युवाहरूलाई सुशासन नेतृत्व र राजनीतिक प्रणालीका विषयमा अध्यापन गराइरहनु भएका कृष्ण केसी। आज हामीले युवा शिक्षा सिप र रोजगारीको विषयमा केन्द्रित रहेर कुरा गर्यौं। काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय आजलाई सकिन लागेको छ। बिहान 8 बजे प्रसारण भएको यो कार्यक्रम बेलुकी 8 बजे पुनः प्रसारण हुन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा बिदा हुन्छु। नमस्कार।
2: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन, विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन, हामी गर्ने गर्ने मलाई दुख्ता भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
3: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ, मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
3: ल टिपिराख फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
3: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
4: रेडियो भेरी एफएम
5: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। परराष्ट्र मन्त्री खनाल 4 दिने भ्रमणका लागि चीन प्रस्थान, भोलि चिनिया समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता हुने। कांग्रेसमा आन्तरिक एकताको लागि 7 बुधे प्रस्ताव, अध्यावधि गर्न छुटेका क्रियाशील सदस्यले असार 20 गतेभित्र आवेदन दिन सक्ने। भारतले कडाई गरेपछि चिया उद्योग समस्यामा, भारतीय बजारमा पुगेको 3 लाख किलो भन्दा धेरै चिया अलपत्र। सन् 2022 यता युक्रेनको सार्वजनिक ऋण झण्डै 3 गुणाले बढ़्यो। युरोपेली संघले युक्रेनका लागि 90 अर्ब युरो ऋण निकासा गर्दै। र विश्वकप फुटबलमा हाइटीलाई हराउँदै स्कटल्याण्डको विजय शुरूआत, ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले बराबरी खेले। नेपाल खबरमा अब पूरा खबर। परराष्ट्र मन्त्री शिशिर खनाल चीनको 4 दिने भ्रमणका लागि आज बेजिङ प्रस्थान गर्नु भएको छ। हालै भारतको 3 दिने भ्रमण सकेर फर्किनुभएका मन्त्री खनाल 4 दिने भ्रमणका लागि आज बिहान चीन जानुभएको हो। चीनका विदेश मन्त्री वाङगीको निमन्त्रणामा उहाँ बेजिङ जानुभएको हो। मन्त्रालयका अनुसार मन्त्री खनालले बेजिङमा भोलि आफ्ना चिनिया समकक्षी वाङगीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै नेपाल चीन सम्बन्धलाई अझ सुदृढ़ पार्न र आपसी सहयोगलाई अगाडि बढ़ाउन पारस्परिक हितका विषयमा छलफल केन्द्रित हुनेछ। मन्त्री खनालले चीनका उच्चस्तरीय विशिष्ट व्यक्तिसँग पनि भेट गर्ने कार्यक्रम तय छ। भ्रमणका क्रममा मन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्धन गर्न बेजिङमा रहेको नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनुहुनेछ। उहाँले चिनिया व्यापारिक समुदायसँग अन्तर्क्रिया समेत गर्नुहुनेछ। परराष्ट्र मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनुहुनेछ र नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुहुने मन्त्रालयले जनाएको छ। मन्त्री खनाल असार 3 गते स्वदेश फर्कनुहुनेछ। यसअघि मन्त्री खनालले गएको जेठ 22 गतेदेखि 24 गतेसम्म 3 दिन भारत भ्रमण गर्नुभएको थियो। नेपाली भूमि लिपुलेख क्षेत्रबाट भारत र चीनले व्यापारिक मार्ग खोलेको विषय चीन भ्रमणका बेला नेपालको तर्फबाट एजेण्डा बन्न सक्ने अनुमान गरिएको छ। नेपाली कंग्रेसमा आन्तरिक एकताका लागि संस्थापन पक्षले पूर्व सभापति शेरबहादुर देउवा तथा डाक्टर शेखर कोइराला समूहलाई 7 बुधे प्रस्ताव पठाएको छ। पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहित थप 5 जना नेताहरूलाई गगन थापा पक्षले पठाएको 7 बुधे प्रस्तावमा विधानको धारा 17(2) बमोजिम सम्पन्न विशेष महाधिवेशन, निर्वाचन आयोगले गरेको अध्यावधि, सर्वोच्च अदालतको फैसला समेतलाई अर्कोले आत्मसात गर्नुपर्ने लगायत छ। उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको असन्तुष्ट पक्षलाई आन्तरिक रूपमा पठाएको 7 बुधे सहमतिको प्रस्ताव सार्वजनिक गर्नुभएको हो। गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको सक्रियतामा गएको पुष 27 देखि माघ 1 गतेसम्म काठमाडौँमा विशेष महाधिवेशन भएको थियो। यो विशेष महाधिवेशन प्रति देउवा पक्षले विमति राखेको छ। यसैबीच नेपाली कंग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्न तोकिएको समय सीमाभित्र विविध कारणले ओडाबाट नवीकरण र अध्यावधि गर्न छुटेका क्रियाशील सदस्य ल्याउँदो असार 20 गतेभित्र निवेदन दिन सक्ने जनाएको छ। कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको हिजोको बैठकले छुटेका निरन्तरता सहित अध्यावधि गर्न चाहने क्रियाशील सदस्यले असार 20 गतेभित्र केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने निर्णय गरेको छ। कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि अभियान अन्तर्गत डिजिटल प्रणालीमा रहेका कुल 7,82,209 क्रियाशील सदस्य मध्ये यही जेठ 28 गते राति 12 बजेसम्म कुल 6,87,931 क्रियाशील सदस्यहरूको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भएको समितिले जनाएको छ। तर पूर्व सभापति शेरबहादुर देउवा सहित कतिपय शीर्ष नेताहरूले सदस्यता अध्यावधि गर्नुभएको छैन। गएको पुष्सम्म नवीकरण गरेका सबैलाई आउँदो महाधिवेशनमा सहभागी गराउनुपर्ने देउवा कोइराला पक्षको अडान कायमै छ। भारतले नेपाली चियामा कडाई गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग समस्यामा परेका छन्। 53 उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोडक्सन एसोसिएशन नेपालले भोलि असार 1 गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ। संस्थाका अनुसार भारतीय बजारमा पुगेको 3 लाख किलो भन्दा बढ़ी नेपाली चिया गुणस्तर परीक्षणका नाममा अल्पत्र छ भने उद्योगमा 7 लाख किलो भन्दा बढ़ी तयारी चिया थन्किएको छ। भण्डारण क्षमता भरिएपछि उद्योग सञ्चालन गर्न नसकिएको एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले बताउनुभयो। किसानबाट खरिद गरिएको हरियो पत्ती प्रशोधन गरेर तयारी चिया बनाएको तर बजारमा बिक्री हुन नसकेको उहाँको भनाई छ। किसानलाई भुक्तानी रोक्न नमिल्ने भएकाले उद्योग बन्द गर्नु बाहेक अर्को विकल्प नरहेको उद्योगीको गुनासो छ। भारतले सन् 2026 मे एकदेखि नेपालबाट आयात हुने चियामा स्ट्याण्डर्ड अपरेटिङ प्रोड्युसर ओएसएसओपी लागू गरेको छ। यस अनुसार हरेक गाड़ीको चिया छुट्टा छुट्टै परीक्षण गर्नुपर्ने, प्रतिवेदन आउँदो 20 दिनभन्दा बढ़ी लाग्ने र नतिजा नआएसम्म बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ। परीक्षणमा असफल भए चिया नष्ट गर्नुपर्ने वा फिर्ता गर्नुपर्ने बाध्यता छ। नेपाली चियाको निर्यात समस्या समाधान गर्न संघीय सरकारले प्रभावकारी रूपमा पहल गर्नुपर्ने एसोसिएशनका अध्यक्ष श्रेष्ठले बताउनुभयो। अवरोध हटाउन पहल नभए अर्बौं रूपियाँको नेपाली चियाको बजार गुम्ने खतरा छ। उद्योग बन्द हुँदा हजारौं किसान प्रभावित भएका छन्। एसोसिएशनका अनुसार सूर्योदय नगरपालिकामा 2,995 चिया किसान छन्। उद्योग बन्द भयो भने आमदानी नै रोकिने किसान राजन भट्टराईले गुनासो गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबर खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी प्रदेशका केही ठाउँ तथा देशका हिमाली र पहाड़ी भेगका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना छ। यस्तै बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक दुई ठाउँमा तथा मधेस प्रदेशका केही क्षेत्रमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। यस वर्ष मनसून भित्रिन ढिलाइ भएको छ। मनसून भित्रिने सरदर मिति हिजो जून 13 तारीक भए पनि मनसून नेपाल भित्रिएको छैन। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आज मौसम सफा छ। पानी पर्ने क्रम कम भएसँगै गर्मी थप बढ़नेछ। महाशाखाका अनुसार भोलि र पर्सी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा तातो दिन हुने सम्भावना छ। आज विश्व रक्तदाता दिवस, मानवताका लागि एक थोपा रगत, रक्तदान गरौं जीवन बचाऊ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सुरक्षित रगत तथा रगत जन्य पदार्थको आवश्यकताबारे जनचेतना बढ़ाउने साथै स्वैच्छिक तथा निशुल्क रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जून 14 यो दिवस मनाइन्छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार पछिल्लो दशकमा सुरक्षित रगत आपूर्तिमा उल्लेखनीय सुधार भए पनि विश्वभर यसको पहुँचमा अझै ठूलो असमानता कायम छ। 132 देशबाट संकलित तथ्याङ्क अनुसार सन् 2013 देखि 2023 विश्वव्यापी रक्त संकलन झण्डै 19% वृद्धि भएको छ। सन् 2023 अनुमानित 12 करोड़ रक्तदान मध्ये 85% भन्दा बढ़ी योगदान स्वैच्छिक तथा निशुल्क रक्तदाताबाट प्राप्त भएको थियो। तर सुरक्षित रगतको उपलब्धता सबै क्षेत्रमा समान भने छैन। विशेष गरी कम आय भएका देशहरूमा प्रसूतिको समयमा अत्यधिक रक्तस्राव हुने, महिला, गम्भीर रक्त अल्पताबाट पीड़ित बालबालिका, दुर्घटना तथा आगजनीका घाइते, त्यसैगरी शल्यक्रिया गराइरहेका बिरामी तथा थालासेमिया, हेमोफिलिया, रोग प्रतिरोधात्मक क्षमता कमजोर र क्यान्सर जस्ता रोगबाट प्रभावित बिरामीहरूले आवश्यकता अनुसार समयमा रगत नपाउने समस्या अझै गम्भीर रूपमा देखिएको छ। झापाको मेचीनगरमा हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानका अनुसार मेचीनगर नगरपालिका चारका 62 वर्षीय पद्मा पौडेलको आज बिहान हात्तीको आक्रमणबाट ज्यान गएको हो। अब विदेशको खबर। युक्रेनको सार्वजनिक ऋण सन् 2022 हालसम्म 110 अर्ब डलर भन्दा बढ़ीले वृद्धि भएको रूसी समाचार संस्था तासले जनाएको छ। यसमा बाह्य र घरेलु दुवै दायित्व समावेश छन्। सन् 2022 शुरूदेखि अहिलेसम्म सार्वजनिक ऋण दोब्बर भन्दा बढ़ी भएको हो। युक्रेनी अर्थ मन्त्रालयको तथ्याङ्कमा आधारित रिपोर्ट अनुसार युक्रेनको सार्वजनिक ऋण 97.96 अर्ब अमेरिकी डलरबाट 208.97 अर्ब डलर पुगेको छ। युक्रेनको बाह्य ऋणमा वृद्धि सन् 2022 57.2 अर्ब डलरबाट 162.73 अर्ब डलर पुगेको छ। यो लगभग 3 गुणा वृद्धि हो। यस रकम मध्ये युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोषलाई लगभग 10 अर्ब डलर तिर्नुपर्ने बाँकी छ। बाँकी विभिन्न सहयोगी देशहरूलाई पनि तिर्नुपर्नेछ। किएवको ऋणमा तीव्र वृद्धि सैन्य सहायता र अनुदानको रूपमा पश्चिमा सहयोग प्राप्त गरेपछि आएको हो। अनुमानित कुल 2.80 करोड़ जनसंख्या रहेको युक्रेनमा जनसंख्याको आधारमा हरेक नागरिकले अब सार्वजनिक ऋणमा लगभग 7,500 डलर ऋणभार बोक्नुपर्नेछ। युरोपेली संघले हाल युक्रेनको लागि 90 अर्ब युरो ऋण प्याकेजको घोषणा गरेको छ, जुन निकासा हुने तयारीमा छ। यो ड्रोनको लागि छुट्याएको पहिलो किस्ता रहेको खबरमा उल्लेख छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा स्कटल्याण्डले विजय शुरूआत गरेको छ। समूह सीको खेलमा स्कटल्याण्डले हाइटीलाई 1 गोलले पराजित गरेको हो। अमेरिकाको बोस्टनमा भएको खेलमा उसका जोन म्याकगिननले खेलको 28 मिनटमा गोल गरेका छन्, जुन निर्णायक बन्यो। स्कटल्याण्डले विश्वकपमा 28 वर्षपछि खेलेको हो। जितसँगै उसले महत्वपूर्ण 3 अंक जोड़ेको छ। अहिले पाउने 10 बजे समूह डीको अस्ट्रेलिया र टर्कीले खेल्दैछन्। यस्तै आज बिहान भएका खेलमा ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले भने बराबरी खेलेका छन्। मोरक्कोसँगको खेलमा ब्राजिलका स्टार खेलाड़ी नेमारले खेलेनन्। मोरक्कोका स्माइल साइबरीले 21 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए, तर ब्राजिलका भिनिसियस जुनियरले 32 मिनटमा गोल गर्दै खेललाई 1-1 बराबरीमा ल्याए। त्यसपछि थप गोल हुन सकेन र दुवै टोलीले 1-1 अंक बाँडेका छन्। यस्तै स्विजरल्याण्ड र कतारले पनि बराबरी खेल्दै अंक बाँडेका छन्। खेलको 17 मिनटमा ब्रेल एम्बोलोले स्विजरल्याण्डलाई अग्रता दिलाएका थिए, तर खेलको इन्जुरी समयमा कतारका बौलेम खौखीले गोल गर्दै खेल बराबरीमा ल्याए। उनको गोलले कतारलाई हारबाट जोगाउनका साथै विश्वकप इतिहासमा पहिलो अंक समेत दिलाएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। परराष्ट्र मन्त्री खनाल 4 दिने भ्रमणका लागि चीन प्रस्थान। भोलि चिनिया समकक्षी वाङगीसँग द्विपक्षीय वार्ता हुने। कांग्रेसमा आन्तरिक एकताको लागि 7 बुधे प्रस्ताव अध्यावधि गर्न छुटेका क्रियाशील सदस्यले असार 20 गते भित्र आवेदन दिन सक्ने। भारतले कड़ाई गरेपछि चिया उद्योग समस्यामा। भारतीय बजारमा पुगेको 3 लाख किलो भन्दा धेरै नेपाली चिया अलपत्र। सन् 2022 यता युक्रेनको सार्वजनिक ऋण झण्डै 3 गुणाले बढ़्यो। युरोपेली संघले युक्रेनका लागि 90 अर्ब युरो ऋण निकासा गर्दै। र विश्वकप फुटबलमा हाइटीलाई हराउँदै स्कटल्याण्डको विजय शुरूआत। ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले बराबरी खेले।

0: भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59960 र 97-678-84-566।
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
4: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत मोबाइल नम्बर 98-585-40-519 र 98-585-51-715।
5: इन द हार्ट अफ द सिटी वेयर ड्रीम्स टेक शेप एन्ड फ्युचर्स बिगिन स्ट्यान्ड्स अ प्लेस अफ एक्सलेन्स चाणक्य पाठशाला previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
4: सूचना वीरेन्द्र नगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्र नगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
6: बिहान

0: 6.9 इंचको शानदार डिस्प्ले, AI powered camera, 2 वर्षको वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि भएको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97498 60840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
6: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज।

0: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
1: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडी खुट्टा लुलो र कमजोर भएको
2: डाक्टरले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै

0: सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: me a
1: extreme energy drink.
2: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारी रोग कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्।
3: यदि छन् भने वीरेन्द्रनगर 3 एल चौकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्छ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ। सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
5: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
5: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
7: सबैको मन छुने
6: रेडियो भेरी FM।

0: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
1: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीसी एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री सेग्रोभेट सेन्टर, बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
1: लौ है हजुर, सिरिज एग्रोभेट है, सिरिज एग्रोभेट।
4: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सुर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गएर के हो कसो?
5: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
3: सूचना, विधेयनगर नगरपालिकाबाट विभिन्न समयमा अनुमति लिए सञ्चालनमा रहेका सम्पूर्ण संस्थागत निजी लगानीमा सञ्चालित विद्यालय तथा निजी शैक्षिक संस्थाहरू, ट्युसन तथा कोचिङ सेन्टर, छात्रावास, मोन्टेश्वरी आदि समेतलाई आफ्नो शैक्षिक संस्था र विद्यालयको हकमा 3 वर्षको एकपटक र ट्युसन तथा कोचिङ सेन्टर र निजी शैक्षिक संस्थाको हकमा वार्षिक नवीकरण गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालय वा संस्थाले नवीकरण नगरेको पाइएकाले असार 15 गतेभित्र अनिवार्य नवीकरण गर्न हुन अनुरोध गर्दछौ। कागजातहरू, नगरपालिकाबाट जारी गरिएको शैक्षिक संस्थाको अनुमति पत्रको प्रमाणित प्रतिलिपि, विद्यालयको हकमा तहगत र कक्षागत सबै कम्पनी वा गुठी वा सहकारी दर्ता घरेलु उद्योग व्यवसाय प्रमाण पत्रका प्रमाणित प्रतिलिपि, शैक्षिक संस्थाको विधानको प्रमाणित प्रतिलिपि, कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सकल भौचर, सम्बन्धित वडा कार्यालयको सिफारिश र पासपोर्ट साइजको फोटो 1 प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ।
6: शिक्षा युवा तथा खेलकुद शाखा, वीरेन्द्रनगर नगरपालिका, वीरेन्द्रनगर, सुर्खेत।
7: रेडियो भेरी एफएम

0: यसै उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्भिस टेक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाइ कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582 3999, 98584072 र 98448-61175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एसजीआरसी अस्पताल नेपालगंज चारबाई रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
1: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्थान चारबाइनी रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 98455-3698-4।

0: Media, Extreme Energy Drink.
1: बर्खा लाग्न सुरु भइसक्यो. तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके. डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हिँडिरहेको छु के. भर्खरै म श्री श्री हजुर भेटमा गएर आएँ के. यो देखेनौ यत्रो सामान त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु. भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ.
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ.
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता. साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ.
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर, बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत.
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ. फोन नम्बर 083-590-872. सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430.
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट.
5: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
6: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज.
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ.
8: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.

0: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथछरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपा क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840044631।
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114, मोबाइल 98-585-91-960 र 97-688-84-566।
4: वेल्डिङ, ड्रिल, ग्रेडर, मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 98025-24-200।

0: Mania. Extreme energy drink.
1: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत

0: 6.9 इंच को शानदार डिस्प्ले AI पावर्ड कैमरा 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यही असार 6 गते शनिबारका दिन सुपर पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगञ्जमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मञ्जु पिसी शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र IVFका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत, फोन 083-521-987 र मोबाइल 98550-13956।
3: रेडियो भेरी FM।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 98856545।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
5: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
7: यदि छन् भने वीरेन्द्रनगर 3 एरीचोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0385906993।
8: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
7: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
7: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584519 र 98581715।
0: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
7: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ?
0: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
7: या त मदिरा, चुरोट तथा लागू औषधको लतबाट छुटकरा पाउन चाहनुहुन्छ?
0: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ, अब तपाईँको सेवामा।
7: हजुर, यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
0: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता। आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
9: रेडियो भेरी एफएम

0: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
1: यही असार 6 गते पहिलो शनिबारका दिन
2: नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
0: शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण, उपचार, पुनस्थापना।
3: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौं।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अंगहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अंगको आवश्यकता भएकाहरू।
3: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56606।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
4: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू: दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने। कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-678-84-566।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छ, तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: एफई सकियो, अब रमाइलो सुरु भयो।
7: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
6: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
7: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
6: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
8: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: मलाई त कस्तो भोक लागेको छ टेकराज, कहीँ जाउँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97490 60840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
5: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज।
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: जोड्छौं सबैलाई बिहान 11 बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा हुम्ला र बाजुरा सीमा विवाद फेरि बल्झियो, सशस्त्र प्रहरीको टोली लामपाटा पुग्यो, कर्णाली प्रदेशमा छुट्टै बाल अदालत र बाल सुधार गृह तत्काल स्थापना गर्न कानून व्यवसायको माग, र फिफा विश्वकप फुटबलमा स्कटल्याण्डको विजय शुरूआत, ब्राजिल र मोरक्को तथा स्विजरल्याण्ड र कतारले बराबरी खेल्दै अंक बाँडे, अहिले अस्ट्रेलिया र टर्की भिड्दै। बाजुरा र हुम्लाको सीमा विवाद टुंगिएपछि यस क्षेत्रमा सशस्त्र प्रहरीको बल तैनात गरिएको छ। विवाद नटुंगिएपछि सशस्त्र प्रहरी बलको टोली तैनात गरिएको हो। गत जेठ 27 गते लामपाटाका लागि हिँडेको सशस्त्र प्रहरी टोली हिजो बल्ल सम्बन्धित स्थानमा पुगेको छ। यो स्थानमा अब अस्थायी सुरक्षा बेस क्याम्प स्थापना गरिनेछ। अस्थायी सुरक्षा बेस क्याम्पमा खटिएको टोलीलाई सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाटै आवश्यक निर्देशन दिइने र आवश्यकता अनुसारको समन्वय पनि प्रधान कार्यालयबाटै हुने भएको छ। सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा टोली खटाइएको हो। केही दिन यता यस क्षेत्रमा सीमा विवाद चर्किएको छ। गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले दुई जिल्लाको सीमा विवाद रहेको सीमा स्थित बाजुराको हिमाली गाउँपालिका वडा नम्बर 3 लामपाटामा नेपाल प्रहरी र सशस्त्रको केन्द्रीय संयुक्त सुरक्षा बेस क्याम्प राख्ने निर्णय गरेको हो। कर्णाली प्रदेशका कानून व्यवसायीहरूले कर्णाली प्रदेशमा छुट्टै बाल अदालत र बाल सुधार गृहको अभाव भएकाले तत्काल स्थापना गर्न कर्णाली प्रदेश सरकारसँग माग गरेका छन्। उनीहरूले बाल बालिकाहरूले गरेको बाल विजयका कारण न्याय दिन र अनुसन्धान गर्न छुट्टै बाल अदालत र बाल इजलास कक्ष स्थापना हुनुपर्ने र बाल सुधार गृह पनि आवश्यक भएकाले हालसम्म स्थापना नभएको हुँदा तत्काल स्थापना गर्न माग गर्दै प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएका छन्। 13 बुधे ज्ञापन पत्र बुझाउँदै बाल अदालत, बाल इजलास कक्ष र बाल सुधार स्थापनाको माग गरिएको उनीहरूले बताएका छन्। फिफा विश्वकप फुटबलमा स्कटल्याण्डले विजय शुरूआत गरेको छ। समूह डीको खेलमा स्कटल्याण्डले हाइटीलाई 1 गोलले पराजित गर्दै विश्वकप इतिहासमै पहिलो जीत दर्ता गरेको हो। अमेरिकाको बोस्टनमा भएको खेलमा जोन म्याकगिनलले खेलको 28 मिनटमा गरेको गोल नै निर्णायक बन्यो। विश्वकपमा 28 वर्षपछि खेलेको स्कटल्याण्डले जीतसँगै महत्वपूर्ण 3 अंक पनि जोडेको छ। अहिले समूह डीमा रहेका अस्ट्रेलिया र टर्की खेलिरहेका छन्। पहिलो हाफ सकिँदा अस्ट्रेलियाले 1-0 अग्रता बनाएको छ। खेलको 27 मिनटमा अस्ट्रेलियाले गोल गर्दै अग्रता लिन सफल भएको हो। यस अघि आजै बिहान भएको खेलमा विश्वकपकै सर्वाधिक 5 पटकको विजेता ब्राजिल मोरक्कोसँग बराबरीमा रोकिएको छ। न्यूयोर्कको मेटलाइफ रंगशालामा बिहान 1 गोलले पछि परेको अवस्था उल्ट्याउँदै ब्राजिलले खेल बराबरी गरी अंक बाँड्न सफल भएको हो। शुरूआती अग्रता 21 मिनटमा मोरक्कोले लिएको थियो। इब्राहिम डियाजको पासलाई सदुपयोग गर्दै इस्माइल साइबरीले गरेको गोलपछि मोरक्कोले अग्रता लिएको थियो। ब्राजिलले अग्रता धेरै समय रहन दिन चाहेन र 32 मिनटमा खेलमा पुनरावगन गर्न सफल भए। बुन्रो गुमेरेसको उत्कृष्ट पासमा भिनिसियस जुनियरले आकर्षक गोल गर्दै टोलीलाई हारबाट जोगाउनुभयो। पहिलो हाफ बराबरी भएको खेलमा दोस्रो हाफमा दुवै टोलीले केही जीत निकाल्ने प्रयास गरे पनि गोल गर्न भने सकेनन्। खेलमा सर्वाधिक विजेता ब्राजिललाई मोरक्कोले निकै दबावमा राखेको थियो। यसअघि आजै बिहान भएको अर्को खेलमा स्विजरल्याण्ड र कतारले पनि 1-1 बराबरी खेल्दै अंक बाँडेका छन्। सन फ्रान्सिस्कोको रंगशालामा सम्पन्न खेलमा स्विजरल्याण्ड र कतारले 1-1 गोलको बराबरी खेले अंक बाँडेका हुन्। हस्तहरीलाई बिहान 11 बजेको फेरि हाइलाइट सकियो। दिउँसो 4 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरि सुन्दै गर्नुहोला। नमस्ते। एसई र कक्षा बाह्रको परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्रामा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
0: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
1: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-483-3309, 98-585-5160 र 98-481-5499।

0: یا هم اگه نینا همین که الیفانیه
1: اکستریم انرژی درینک.
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
4: ए म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
5: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
6: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
5: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क श्री सेग्रोभेट सेन्टर विरेन्द्रनगर 6 लक्ष्मी चलचित्र लाइन सुर्खेत।
5: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 0383-590-872। सम्पर्क फोन नम्बर 0383-521-956 र मोबाइल 9840-50-430।
4: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
3: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेज, रेडियम फिलेज, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
3: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
4: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर 6 बुद्धपथ लाइन गरिमा विकास मैकमुनि सुर्खेत। फोन नम्बर 0383-521-179, मोबाइल नम्बर 9858-54-899 र 9769-044-43।
7: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दुक्ता भइसक्यो।
8: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
7: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले?
2: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
9: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
9: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि।
9: हो, त्यही गएर सूर्जन रोकायलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
2: ल टिपिराख, फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
10: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
11: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33-975 र 98-145-84-031।
11: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
7: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
7: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले?
2: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
9: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
9: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि।
9: हो, त्यही गएर सूर्जन रोकायलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
2: ल टिपिराख, फोन नम्बर 9820-29-93-48 9820-29-93-48।

0: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्।
1: यदि छन् भने वीरेन्द्रनगर 3L चौकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क
0: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्

0: 6.9 inch standard display, AI powered camera, 2 years ko warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath, thap atyadhunik visheshta harule, tapai ko man jitcha barambar.
1: यही असार 6 गते शनिबार का दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगञ्जमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मञ्जु विशेष शाहद्वारा सशुल्क प्रेमी जाँच हुने जानकारी गराउँदछौ.
2: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा.
1: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर 6, हुलाक नजिक सुर्खेत. फोन 083-521-987 र मोबाइल 98550-13956.
3: एसई सकियो, अब रमाइलो सुरु भयो.
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस.
3: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस.
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म.
3: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्.
5: नेपाल टेलिकम, राष्ट्रको संचार.
6: सबैको मन छुने
5: रेडियो भेरी एफएम.

0: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
1: यही असार 6 गते पहिलो शनिबारका दिन
2: नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
0: भर्ना खुल्यो
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
4: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
6: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
7: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
1: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेड क्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
8: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकादो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक्स सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98-484-44-935, 98-582-44-935।
9: 32389 98580 40792 र 98448 61175। सिप सिकौ, आत्मनिर्भर बनाऊ। प्राविधिक शिक्षा सफल भविष्यको आधार।
10: रेडियो भेरी एफएम

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: Media.
1: Extreme energy drink.
2: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारु र कसरु भएको छ मेरा दिनेशै बाइजना भयो
3: तै तै काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
2: के हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिनँ क्या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
4: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथ्रोको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97 84 36 175 र 98 84 39 576
7: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई बिस्तार भइसक्यो
8: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
7: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो दाजु मैले
8: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
7: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
8: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि
7: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
8: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
7: हो
8: त्यही गएर सुरजन रोकाईलाई भेट
7: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो
8: लटिपिराग फोन नम्बर 98 20 29 93 48 98 20 29 93 48
9: सूचना
10: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ
9: आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायु गोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
11: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्।
2: यदि छन् भने वीरेन्द्रनगर 3 एल चौकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ। सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693। के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ,
3: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ,
2: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ,
3: या त मदिरा, चुरोट तथा लागु औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
2: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ, अब तपाईँको सेवामा।
3: हजुर, यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
2: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
4: रेडियो भेरी एफएम
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
7: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पानी पर्ने क्रम केही कम, गर्मी फेरि बढ़न थाल्यो, पानी नपर्दा बाँकेमा धानको ब्याड राख्न ढिलाई। असारका लागि अधिकांश बैंकहरूको ब्याज दर स्थिर, 6 वटाले घटाए, आज सुन चाँदीको भाव बढ़्यो। कैलालीमा वनका कर्मचारीले टेम्पो भीरबाट खसालिदिए, हटाउनुभन्दा अटेर गरेको कार्यालयको दावी। G7 शिखर सम्मेलन भोलिदेखि फ्रान्समा शुरू हुँदै नयाँ विश्व व्यवस्थाको आधार निर्माण गर्ने अवसर रहेको नेताहरूको धारणा। र विश्वकप फुटबलमा अस्ट्रेलिया र स्कटल्याण्डको विजय शुरूआत। नेपाल खबरमा अब पूरा खबर। मनसून भित्री नसकेको र पानी पर्ने क्रम पनि केही कम भएसँगै गर्मी फेरि बढ़न थालेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि र पर्सी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा तातो दिन हुने सम्भावना छ। अस्ति शुक्रबारसम्म देशका विभिन्न ठाउँमा पानी परेपछि गर्मी निकै घटेको थियो। आज दिउँसो कोशी प्रदेशको केही ठाउँ तथा देशका हिमाली र पहाड़ी भागका केही ठाउँमा मध्यम वर्षासम्मको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आज मौसम सफा छ। मनसूनी वायु नेपालको सीमा क्षेत्र आसपास आएको तर नेपालभित्र न ढिलाइ भएको मौसमविदले बताएका छन्। नेपालमा सरदर जून 13 तारीकमा मनसून भित्रने गरेकोमा आज जून 14 तारीक भइसकेको छ। गएको वर्ष सरदरभन्दा 15 दिन अगाडि जेठ 16 नै मनसून नेपाल भित्रिएको थियो, तर चाँडै नेपाल भित्रिए पनि लामो समय पूर्वी भागमै बसेको थियो। मौसम पूर्वानुमान महाशाखाले अवस्थाबारे अध्ययन गरिरहेको जनाएको छ। मनसूनी वायुको मापदण्ड पूरा भएपछि मात्र मनसून भित्रिएको आधिकारिक घोषणा गर्ने महाशाखाको तयारी छ। नेपालमा मनसून अवधिमा वर्षभरको झण्डै 80% वर्षा हुन्छ। मनसून भित्रिएपछि बाहिरिने असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ। यस वर्ष मनसूनमा कम वर्षा र धेरै गर्मी हुन सक्ने प्रक्षेपण गरिएको छ। जेठको अन्तिम भइसक्दा पनि पर्याप्त पानी नपर्दा बाँकेमा धानको ब्याड राख्न ढिलाइ भएको छ। आकाशे पानीको भरमा धान खेती गर्दै आएका धेरैजसो किसानले धानको ब्याड राख्न नपाएको नेपालगंज 19 सुइया गाउँका ललवा महतुले बताउनु भएको छ। पर्याप्त सिंचाईको व्यवस्था नभएकोले किसानले धान रोप्न आकाश हेरेर बस्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ। बाँकेमा सिंचाई सुविधा नपुगेको क्षेत्रमा कतिपयले घरायसी प्रयोजनका लागि राखिएका मोटर र खानेपानीको धाराको पानी प्रयोग गरेर धानको ब्याड राखिरहेका छन्। बाँकेमा सिंचाईको सुविधा पुगेको र वैकल्पिक उपाय गरेर अहिलेसम्म झण्डै 40% किसानले मात्रै धानको ब्याड राखेको कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माले जानकारी दिनुभयो। जिल्लामा झण्डै 36,500 हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। सिंगटा सिंचाई आयोजनाको नहरबाट कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिकाका र राप्ती सुनारी गाउँपालिकाका केही वडामा सिंचाईको व्यवस्था भए पनि अधिकांश किसान अहिले पनि आकाशे पानीको भरमा धान खेती गर्न बाध्य रहेको राष्ट्रिय समाचार समितिले जनाएको छ। असार महिनाका लागि अधिकांश बैंकहरूले ब्याजदर स्थिर राखेका छन्। संचालनमा रहेका 20 मध्ये 17 वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार 11 व्यक्तिगत निक्षेपमा दिने अधिकतम ब्याजदरलाई स्थिर राखेका हुन्। त्यस्तै 6 बैंकले ब्याजदर घटाएका छन्। ब्याजदर घटाउनेमा लक्ष्मी सनराइज, एनआईसी एसिया, स्ट्याण्डर्ड चार्टर, प्राइम, हिमालयन र एनएमबी बैंक रहेका छन्। असारमा वाणिज्य बैंकहरूबाट व्यक्तिगत मुद्दतीमा अधिकतम 4.75% ब्याज पाइने भएको छ। एनएमबी र राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै ब्याजदर दिने भएका छन्। जेठमा औसत ब्याजदर 4.34% रहेकोमा असारमा यस्तो औसत ब्याजदर 4.27% छ। स्ट्याण्डर्ड चार्टर बैंकबाट सबैभन्दा कम 3.95% माझदरी ब्याजदर पाइने भएको हो। नबिल कुमारी र नेपाल एसबीआई बैंकको विवरण प्राप्त भएको छैन। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव आज तोलामा 1200 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन आज तोलाको 2,93,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,92,000 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदी तोलामा 55 रूपियाँले बढ़ेको छ। अस्ति शुक्रबार तोलाको 4,840 रूपियाँमा कारोबार भएको चाँदी आज तोलाको 4,895 रूपियाँ पुगेको महासंघले जनाएको छ। कैलालीमा अतिक्रमित वन क्षेत्र खाली गर्ने क्रममा वनका कर्मचारीले टेम्पो भीरबाट खसालिदिएका छन्। गोदावरी नगरपालिका चारकी धनादेवी धामीको टेम्पो कर्मचारीले धकेलेर भीरसम्म पुर्याउँदै खसालेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। धनादेवीले बासपानी क्षेत्रमा सड़क छेउमा खुद्रा सामान बिक्री गर्न टेम्पो प्रयोग गर्दै आउनुभएको थियो। टेम्पोको सामान झारेपछि घर लैजान्छु भन्दा कर्मचारीले नमानेर सड़कबाट धकेलिदिएको उहाँको गुनासो छ। तर डिभिजन वन कार्यालय धनगढ़ीका प्रमुख रामविचारी ठाकुरले पटक पटक हटाउन ताकेता गर्दा नमानेको र कर्मचारीलाई गाली गरेपछि धकेला धकेलको अवस्था आएको बताउनु भएको छ। जिल्ला प्रहरीकारले कैलालीले घटनाबारे छानबिन भइरहेको जनाएको छ। डिभिजन वन कार्यालयले अतिक्रमित वन क्षेत्र खाली गर्ने अभियान सञ्चालन गरेको छ। अहिलेसम्म भीमदत्त राजमार्ग क्षेत्रमा अतिक्रमण गरी बनाइएका 47 कच्ची तथा पक्की संरचना भत्काएको ठाकुरले बताउनुभयो। भ्यागुते पानी, बासपानी र गोदावरी क्षेत्र आसपासको वन क्षेत्रमा लामो समयदेखि अवैध रूपमा निर्माण गरिएका संरचना हटाएको र वन क्षेत्रलाई अतिक्रमण मुक्त बनाएको उहाँले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पालिका र प्रदेश तहको चुनावलाई केन्द्रित गरी एमालेको मिशन जागरण अभियान लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला
8: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
9: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
8: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
9: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
8: थप जानकारीका लागि फोन नम्बर 0153591990 3551990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले पानी पर्ने क्रम केही कम, गर्मी फेरि बढ़न थाल्यो, पानी नपर्दा बाँकेमा धानको ब्याड राख्न ढिलाइ, असारका लागि अधिकांश बैंकहरूको ब्याजदर स्थिर, 6 वटाले घटाए लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। एमाले पालिका र प्रदेश तहको चुनावलाई केन्द्रित गरी केन्द्रीय सदस्यलाई मिशन जागरणका लागि परिचालन गरेको छ। पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार नागरिक संघको सम्बन्ध सुधारका लागि एमाले 6 जको नीति प्रस्तुत गर्दै जनतामा जाउँ, जनताका कुरा सुनौ, जनप्रिय बनौ, जनसंगठन परिचालन गरौं, जबजालाई आत्मसात गरौं र जनमत सर्वेक्षणको आधारमा योग्य र सक्षम नेतृत्व तयार गरौं भन्ने आह्वान सहित कार्य योजनाको विवरण पठाएको हो। यही नीतिमा आधारित भएर एमाले अबको चुनाव केन्द्रित मिशन जागरण अभियान चलाउने उहाँको भनाई छ। एमाले डिजिटल संगठन र प्रभावकारी प्रचारलाई पनि प्राथमिकतामा राखेको छ। पार्टीले सामाजिक सञ्जालको व्यापक प्रयोग गर्न कार्यकर्तालाई निर्देशन जारी गरेको छ। 31 पृष्ठको अवधारणा पत्रमा पार्टीका नेताहरूको जिम्मेवारी तोकिएको छ। अब विदेशको खबर। G7 शिखर सम्मेलन फ्रान्समा शुरू हुँदैछ। भोलिदेखि शुरू हुने सम्मेलनले नयाँ विश्व व्यवस्थाको आधार निर्माण गर्न सक्ने नेताहरूले बताएका छन्। फ्रान्सको इमियन लेन्सबेन्समा जुन 15-17 अर्थात भोलिदेखि शुरू हुने 52 जी शिखर सम्मेलन अघि एक अन्तर्क्रियात्मक कार्यक्रममा क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले बदलिदो विश्व परिवेशमा बहुपक्षीय सहकार्यको आवश्यकता अझ बढ़ेको धारणा राख्नुभयो। सम्मेलन फ्रान्सको अध्यक्षतामा आयोजना हुँदैछ र यसले विश्व अर्थतन्त्र, सुरक्षा, कृत्रिम बौद्धिकता तथा भू राजनीतिक चुनौतीहरूबारे व्यापक छलफल गर्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्री कार्नीले यसपटकको G7 शिखर सम्मेलन परम्परागत सदस्य राष्ट्रहरूको सीमाभन्दा बाहिर फैलिएको बताउनुभयो। भारत, ब्राजिल, इजिप्ट, केन्या, दक्षिण कोरिया तथा खाड़ी देश क्षेत्रका देशहरूबाट विशेष आमन्त्रित प्रतिनिधिहरूको सहभागिताले निर्णय प्रक्रियामा फराकिलो दृष्टिकोण थप्ने उहाँको विश्वास छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा अस्ट्रेलियाले टर्कीलाई 2 गोलले हराउँदै विजय शुरूआत गरेको छ। भ्यानकुभरमा भएको खेलमा अस्ट्रेलियाले खेलको पहिलो हाफ र दोस्रो हाफमा 1-1 गोल गर्यो। अस्ट्रेलियाका नोस्टोरी इरान कुण्डाले खेलको 27 मिनटमा गोल गरे। कोनर मेटकाल्फले 75 मिनटमा अर्को गोल थपे। जितसँगै समूह डीको अस्ट्रेलियाले महत्वपूर्ण 3 अंक जोड़ेको छ। त्यस्तै विश्वकप फुटबलमा स्कटल्याण्डले पनि विजय शुरूआत गरेको छ। समूह सीको खेलमा स्कटल्याण्डले हैटीलाई 1 गोलले पराजित गरेको हो। मा भएको खेलमा उसका जोन म्याकगिननले खेलको 28 मिनटमा गरेको गोल नै निर्णायक भयो। स्कटल्याण्डले विश्वकपमा 28 वर्षपछि खेलेको हो। जितसँगै उसले 3 अंक जोड़ेको छ। आज बिहान भएका अन्य खेलमा ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले बराबरी खेल्दै अंक बाँडेका छन्। विश्वकप फुटबलमा आज राति नेपाली समयअनुसार पाउने 11 बजे जर्मनी र कुराकाओले खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पानी पर्ने क्रम केही कम, गर्मी फेरि बढ़न थाल्यो, पानी नपर्दा बाँकेमा धानको ब्याड राख्न ढिलाइ, असारका लागि अधिकांश बैंकहरूको ब्याजदर स्थिर, 6 वटाले घटाए, आज सुन चाँदीको भाव बढ़्यो, कैलालीमा वनका कर्मचारीले टेम्पो भीरबाट खसालिदिए, हटाउनुभन्दा अटेर गरेको कार्यालयको दावी, G7 शिखर सम्मेलन भोलिदेखि फ्रान्समा शुरू हुँदै नयाँ विश्व व्यवस्थाको आधार निर्माण गर्ने अवसर रहेको नेताहरूको धारणा र विश्वकप फुटबलमा अस्ट्रेलिया र स्कटल्याण्डको विजय शुरूआत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858 56455।

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: के तपाईँमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
2: यदि छन् भने वीरेन्द्रनगर 3 एलचोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ। सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ, के गर्ने गर्ने मलाई दिक्दा भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
4: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकायलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
4: लटिपिराग फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
2: के तपाई वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ? या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ? कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ? या त मदिरा, चुरोट तथा लागु औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ? यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
5: हजुर, यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक नगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
2: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 9862-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
6: Radio Bini FM, Radio Bini FM,
7: Radio Bini FM, 98.6, 102.7 MHz.

0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण सम्वर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौ। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौ र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेत। शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण, उपचार, पुनस्थापना।
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू। जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56 छ।

0: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
1: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म कृषि एग्रो बेडमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि
0: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ?

0: गराउँदछौ।
1: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
0: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क श्री सेग्रोभेट सेन्टर बिरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
0: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430। लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
2: रेडियो भेरी एफएम।

0: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो एस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकादो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक्स सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर इलेक्ट्रिसियन मेसन जियो इन्जिनियरिङ ल्याब टेक्निसियन हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी हेल्थ असिस्टेन्ट एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने निर्माण व्यवसाय कन्सल्टेन्सी सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने नोट शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935 98583 89 98584072 र 98448 61175 सिप सिकौ आत्मनिर्भर बनाऊ प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702। मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
4: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
4: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
4: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
6: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
5: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
6: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। भर्ना खुल्यो
7: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा विशेषताहरू: दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
7: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51960 र 97-678-84-566।
8: एसई सक्यो, अब रमाइलो सुरु भयो।
9: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
8: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
9: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
8: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
10: नेपाल टेलिकम, राष्ट्रको संचार।
11: सबैको मन छुने
10: रेडियो भेरी एफएम

0: Mania.
1: Extreme energy drink.
2: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
3: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
4: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
3: यो सोलर बलियो र भरपर्दो छ।
2: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
5: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
6: यही असार 6 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजु विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
7: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
6: सम्पर्क सुफत मेडिकल हल, वीरेन्द्र नगर 6, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
8: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
9: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
8: हाम्रा सेवाहरू
9: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथछरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
8: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार क्षेत्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98-480-44-631।
10: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
8: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ट्ज।
11: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजेको छ।
12: Extreme energy drink. Taste the difference. Feel the energy.

0: hello.
1: Let's go. 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2. सर्वजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन. यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ. रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा. श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.
3: यही असार 6 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजु विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ.
4: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफ का माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतीहरूका लागि विशेष परामर्श सेवा.
3: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर 6, हुलाक नजिक सुर्खेत. फोन 083-521-987 र मोबाइल 98550-13956.
5: रेडियो भेरी FM.

0: पारस्परिक साथ सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
1: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर
2: यही असार 6 गते पहिलो शनिबारका दिन
3: नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ
1: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने कान दुख्ने कम सुन्ने कान कराउने तथा रिङ्गटा लाग्ने पिनाश नाकबाट रगत बग्ने नाकमा मासु पलाएको तथा एलर्जी घाँटी दुख्ने आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ
4: सम्पर्क गुरुङ हस्पिटल प्रारी गुरुङ फार्मेसी गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-520-402 र 522-148
1: भर्ना खुल्यो
5: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
5: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59-960 र 97-678-84-566
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
7: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला
8: के तपाईँ वा तपाईँको परिवारमा तनाव चिन्ता वा डर बढ्दै गएको छ
1: या त मन उदास हुने एक्लोपन महसुस हुने निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ
8: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या
7: एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फन्ड

0: डाक्टर संजय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
1: हजुर, यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
0: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
2: रेडियो भेरी एफएम।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55455।
0: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
3: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
3: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर 6 बुद्धपथ लाइन, गरिमा विकास बैंक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-5854-899 र 97-679-044-43।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, हामी गर्ने गर्ने मलाई दुख्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
6: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
6: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
5: लकिपिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
7: रेडियो भेरी एफएम

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
1: झाडा पखाला,
0: दादुरा,
1: पोलियो,
0: कुपोषण,
1: एनिमिया,
0: मम्स,
1: दम,
0: टाइफाइड
1: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
2: एसई र कक्षा बाह्रको परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्रामा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
2: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
3: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-483-3390, 98-551-560 र 98-481-5499।
4: सूचना।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
4: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
5: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
4: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
6: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
5: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
5: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-719 र 98-580-551-715।

0: me a extreme energy drink.
1: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्।
2: यदि छन् भने वीरेन्द्रनगर 3 एल चोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्छ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ। सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693। के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
3: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ?
2: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
3: या त मदिरा, चुरोट तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
2: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ, अब तपाईँको सेवामा।
3: हजुर, यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक नगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
2: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
4: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33975 र 98145-84031।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: रेडियो भेरी FM।

0: चाहिन्छ।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराइरहन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
5: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्री बेडमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
6: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीज एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
7: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
6: US 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
7: सम्पर्क श्री सेग्रोभेट सेन्टर बिरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
6: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
5: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
8: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसहरू भएको छ मेरा दिनेशै बाइजना भया
9: तै तै काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
8: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्या, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारू त आफै भन्दिन क्या।
9: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाया आरोग्यमा जानु पर्दो छ त।
10: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथ रोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
11: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
12: रेडियो भेरी FM।

0: लामो समयदेखि नाक कान घाँटी तथा थाइरोइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
1: यही असार 6 गते पहिलो शनिबारका दिन
2: नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइरोइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।

0: शानदार डिस्प्ले एआई पावर्ड क्यामेरा दुई वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर
2: सुरजन रोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गएर के हो कसो।
2: लकी पिराक फोन नम्बर 9820293948 9820293948।
3: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
5: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
4: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
5: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
6: के तपाईलाई पोली हाउस, स्प्रिङ कलर, स्प्रे पम्प, टिमो टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, आल्मुनियमका सामानहरू चाहिएको छ
7: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट चल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान,
6: किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ
7: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
8: एसई सकियो, अब रमाइलो सुरु भयो।
9: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
10: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस
11: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
10: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
12: नेपाल टेलिकम राष्ट्रको संचार
13: सबैको मन सुने
12: रेडियो भेरी FM

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।

0: Extreme energy drink.
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ. नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्. सब एकदम खुसी हुन्छन्. तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ. रेडियो सुन्दै गर्नुहोस्. अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल.
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ.
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ.
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी. मोबाइल नम्बर 9840444631.
4: सूचना.
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ. उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ.
4: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860.
5: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ. साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है.
4: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय, विरेन्द्र नगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत,

0: Redmi A7 र A7 Pro आजै हेलो लेट्स गो 6.9 इन्चको स्टान्डर्ड डिस्प्ले AI पावर्ड क्यामेरा 2 वर्षको वारन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ नि विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्कत भइसक्यो
2: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
1: के गर्नु दाजु यहाँ बसेर के कामदाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो दाजु मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
1: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
2: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
1: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए म्यान पावर सप्लायर चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि हो त्यही गएर सूर्जन रोकाईलाई भेट
1: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
2: ल टिपिराग फोन नम्बर 98202993 98202993

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580-40519 र 98580-51715।
5: यही असार 6 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगञ्जमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मन्जु विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू तल्लोपेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लोपेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
5: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13956।
7: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर छ, बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
8: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145084031।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
9: रेडियो भेरी FM
10: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
11: Extreme energy drink. Taste the difference. Feel the energy.
12: सबैभन्दा पहिले मुख्य खबर। उद्योगमा वित्तीय क्षेत्रको लगानी पाउने 18 खर्ब रूपियाँ नाघ्यो। 72% हिस्सा बागमतीमा केन्द्रित हुँदा कर्णालीमा 0.25% मात्रै। वर्षासँगै इलाममा सड़क सम्पर्क विच्छेद हुने जोखिम उच्च। संघीय सरकारले पुननिर्माणलाई व्यवस्था गरेको गुनासो। कैलालीमा सड़कमा टेम्पो खसालेको घटनाबारे प्रहरीको अनुसन्धान शुरू। भिडियोमा हुत्याएर खसालेको दृश्य पनि मिलाउन खोज्दा दुर्घटनावश खसेको वनका कर्मचारीको जिकिर। चीनको राजधानी बेजिङमा बाढ़ी नियन्त्रणका लागि 5 विशाल जलाशय निर्माण गर्ने योजना। जलाशय बनेपछि पहाड़ी क्षेत्र मध्ये 84% भूभागको बाढ़ी नियन्त्रण हुने। र पुरा काओले 4 विजेता जर्मनीसँग खेलेर विश्वकप फुटबलमा डेब्यू गर्दै। नेपाल खबरमा अब पूरा खबर। बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा मध्ये 72% भन्दा बढ़ी हिस्सा बागमती प्रदेशमा केन्द्रित रहेको पाइएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 2082 साल पुष मसान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाहित कुल कर्जा 17.78 अर्ब पुगेको छ। कुल बैंक कर्जा मध्ये औद्योगिक क्षेत्रको हिस्सा 30.82% रहेको छ। बागमतीमा 72% भन्दा बढ़ी हिस्सा रहँदा कर्णाली प्रदेशमा जम्मा 0.25% मात्र औद्योगिक कर्जा पुगेको छ। प्रदेशगत रूपमा हेर्दा कोशी प्रदेशमा 9.22%, लुम्बिनी प्रदेशमा 7.91%, मध्य प्रदेशमा 7.22%, गण्डकीमा 1.62% र सुदूरपश्चिममा 1.55% कर्जा प्रवाह भएको छ। औद्योगिक कर्जा मध्ये गैर खाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगले सबैभन्दा बढ़ी 35.67% हिस्सा ओगटेको छ। विद्युत ग्यास तथा पानी सम्बन्धी उद्योगमा 26.62% र कृषि तथा पेय पदार्थ उद्योगमा 20.64% कर्जा गएको छ। राष्ट्र बैंकको सर्वेक्षण अनुसार उद्योगको औसत क्षमता उपयोग 42% सीमित छ। चालू आर्थिक वर्षको पहिलो 6 महिनामा देशभर 461 नयाँ उद्योग दर्ता भएका छन्, जस मार्फत 22,000 भन्दा बढ़ी जनालाई रोजगारी सिर्जना हुने अनुमान छ। वर्षा शुरू भएसँगै इलाममा सड़क सम्पर्क विच्छेद हुने जोखिम बढ़ेको छ। गएको वर्षको अत्याधिक वर्षाका कारण क्षति पुगेका राजमार्गका पुल र पहिरो गएका ठाउँको पुननिर्माण हुन सकेको छैन। भत्किएका सड़क र पुलहरू बेलैमा मरमत हुन नसक्दा यस वर्ष इलामको उत्पादन बाहिर पठाउन नसकिने र जिल्लाकै सम्पर्क विच्छेद हुन सक्ने खतरा रहेको इलाम नगरपालिकाका मेयर केदार थापाले बताउनुभयो। मेची राजमार्ग अन्तर्गत राजदा दुवाली क्षेत्रमा ठूलो पहिरोका कारण सड़क पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन। गएको वर्ष विपद प्राधिकरणबाट जम्मा 60,00,000 रूपियाँ प्राप्त भएको र त्यसले कुल क्षतिको 0.5% काम पनि नधान्ने मेयर थापाले बताउनुभयो। केन्द्रबाट पर्याप्त सहयोग नआएपछि नगरपालिकाले आन्तरिक रूपमा 2 करोड़ रूपियाँको आकस्मिक कोष व्यवस्थापन गरी अवरूद्ध बाटो खोल्ने र पीड़ितहरूलाई राहत वितरण गरेको थियो। इलामको भौतिक पूर्वाधार निर्माणका लागि संघीय सरकारले चालू बजेटमा रकम विनियोजन नगरेपछि स्थानीय जनप्रतिनिधिहरूले गुनासो गरेका छन्। काठमाडौँ प्रवेश गर्ने मुख्य मार्गका रूपमा रहेको नागढुङ्गा नौबिसे मलेखु सड़क खण्ड अन्तर्गत धादिङको धार्के बजार क्षेत्रमा रोकिएको कालोपत्र गर्ने काम पुनः शुरू भएको छ। मध्यपूर्वको तनावका कारण नेपालमा अलकत्रा आयात रोकिएपछि यो महत्वपूर्ण सड़क विस्तार र पुल निर्माणको काम समयदेखि प्रभावित बनेको थियो। सड़क निर्माण व्यवसायी सहदेव खड्काका अनुसार अलकत्रा अर्थात बिटुमिनको आयातमा भएको सामान्य सुधारसँगै काम पनि शुरू गरिएको हो। अहिले संवेदनशील र गाड़ीको चाप बढ़ी हुने क्षेत्रहरूलाई प्राथमिकतामा राखेर कालो पत्र गर्ने काम भइरहेको छ। यो सड़क खण्ड संघीय राजधानी काठमाण्डुलाई देशको पूर्वी र पश्चिमी भागसँग जोड्ने सबैभन्दा व्यस्त मार्ग हो। दैनिक हजारौं गाड़ी गुड्ने यस सड़कमा कालो पत्र नहुँदा हिउँदमा धुलो र वर्षायाममा हिलोको समस्याले यात्रु तथा स्थानीय बासिन्दा आक्रान्त थिए। कैलालीमा सड़क किनारमा व्यापार गरेको आरोपमा एउटा टेम्पो धकलेर भीरबाट खसालेको भिडियोको घटनाबारे प्रहरीले अनुसन्धान शुरू गरेको छ। टेम्पो धकलेर सड़कबाट खसाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारेमा अनुसन्धान शुरू गरेको हो। अस्ति शुक्रबार दिउँसो कैलालीको गोदावरी नगरपालिका वडा नम्बर 4 भीमदत्त राजमार्ग अन्तर्गत पर्ने बाँस पानीमा डिभिजन वन कार्यालयका कर्मचारीले सड़क किनारमा बसेर व्यापार गरेको आरोपमा एकजना स्थानीय महिलाको टेम्पो धकेल्दै भीरबाट खसाली दिएका थिए। टेम्पो गोदावरीकै 44 वर्षीय धनमाया धनादेवी धामीको थियो। उहाँले आफूमाथि अन्याय भएको हुँदा न्याय पाउनुपर्ने माग गर्नुभएको छ। यो घटनाबारे तीव्र आलोचना हुन थालेपछि डिभिजन वन कार्यालय धनगढ़ी कैलालीका प्रमुख राम विचारी ठाकुर सहित 20 कर्मचारीले आज संयुक्त रूपमा हस्ताक्षर गरी एउटा वक्तव्य निकालेर टेम्पो जानाजान भीरबाट नखसालिएको दावी गरेका छन्। अतिक्रमण हटाउन बल प्रयोग गर्ने क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण टेम्पो खसेको उनीहरूको जिकिर छ। भिडियोमा भने टेम्पोलाई धकेल्दै भीरबाट खसालेको प्रष्ट देखिन्छ। यस्तै वन कार्यालयको कर्मचारीहरूले चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएको टेम्पो खसेको दावी गरेका छन् भने धामी परिवारले टेम्पो चल्ने अवस्थामै रहेको बताएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
13: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
14: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
15: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
14: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
16: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
17: फोन 0556943334955।
12: सीधा कुरा प्रष्ट विचार यो हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू। भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायब शोभा ज्ञानराज कण्डेल 40,000 रूपियाँ घुसै पक्राउ परेका छन्। जग्गा रोका गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग 40,000 रूपियाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो। उनको साथबाट स्रोत नखुलेको थप 21,070 रूपियाँ समेत बरामद गरेको अख्तियारका प्रमुख प्रवक्ता सुरेश निरूपानेले जानकारी दिनुभयो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब विदेशको खबर। चीनको राजधानी बेजिङले पहाड़ी क्षेत्रमा बाढ़ी नियन्त्रणका लागि पाँचवटा जलाशय निर्माण गर्ने योजना अघि सारेको छ। चीनीय राजधानीले 50 वर्ष यता पहिलो पटक यस्तो ठूलो पहल शुरू गरेको बेजिङ जलस्रोत प्राधिकरणले जानकारी दिएको छ। यी जलाशयहरू युङदिङ, जुमा, दासी र बन्यु नदीहरूको माथिल्लो तटीय क्षेत्रमा रहनेछन्। बाढ़ीको पानी रोक्न र बहाव कम गर्न माथिल्लो क्षेत्रमा जलाशय निर्माण मध्ये भागमा नदी सफाई र तटबन्ध शुद्धिकरण तथा तल्लो तटीय क्षेत्रमा ढल निकास र पानी फर्काउने प्रणालीको स्तरोन्नति गरिँदैछ। यी प्रयासहरूले वर्षायाममा सुरक्षालाई अधिकतम बनाउन सहयोग गर्नेछन्। अहिले बेजिङमा 80 जलाशय छन् जसले शहरको 68% पहाड़ी क्षेत्र नियन्त्रण गर्दछ। पाँच नयाँ जलाशय निर्माण सम्पन्न भएपछि यो अनुपात 84% पुग्नेछ। जस्तै बेजिङको उत्तरी र पश्चिमी पहाड़हरूमा बाढ़ी नियन्त्रणको मजबूत आधार तयार हुने चीनिया समाचार संस्था सिन्हुआले जनाएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ खेल्दैछन्। समूह ईको यो खेल राति पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकप फुटबलमा जर्मनी सबैभन्दा सफल टोली मध्ये एक हो। जर्मनीले अहिलेसम्म सन् 1954, 1974, 1990 र 2014 गरी 4 उपाधि जितेको छ। विश्वकपमा जर्मनीको यो 21 सहभागिता हो। कुराकाओले भने पहिलो पटक विश्वकप खेल्न लागेको हो। कुराकाओ क्षेत्रफल र जनसंख्या दुवैको हिसाबले प्रतियोगिताका लागि छनौट हुने सबैभन्दा सानो देश हो। कुराकाओको क्षेत्रफल 444 वर्ग किलोमिटर र जनसंख्या झण्डै 1,58,000 मात्र रहेको छ। फिफा वरियतामा जर्मनी 10 र कुराकाओ 82 स्थानमा छ। यस्तै आज राति समूह एफ का नेदरल्याण्ड्स र जापान खेल्दैछन्। यो खेल राति पाउने 2 बजे अमेरिकाको डलास रंगशालामा शुरू हुनेछ। विश्वकप फुटबलमा भोलि बिहान 3 खेल हुँदैछन्। बिहान पाउने 5 बजे फिलाडेल्फिया रंगशालामा समूह ई का आइवरी कोस्ट र इक्वेटर खेल्दैछन्। यस्तै बिहान पाउने 8 बजे मेक्सिको मोन्टेरी रंगशालामा समूह एफ का स्वीडेन र ट्युनिसिया खेल्दैछन्। चार भन्साङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। उद्योगमा वित्तीय क्षेत्रको लगानी पाउने 18 खर्ब रूपियाँ नाग्यो। 72% हिस्सा बागमतीमा केन्द्रित हुँदा कर्णालीमा 0.25% मात्रै। वर्षासँगै इलाममा सड़क सम्पर्क विच्छेद हुने जोखिम उच्च। संघीय सरकारले पुनर्निर्माणलाई व्यवस्था गरेको गुनासो। कैलालीमा सड़कबाट टेम्पो खसालेको घटनाबारे प्रहरीको अनुसन्धान शुरू। भिडियोमा हुताएर खसालेको देखिए पनि मिलाउन खोज्दा दुर्घटनावश खसेको वनका कर्मचारीको जिकिर। चीनको राजधानी बेजिङमा बाढ़ी नियन्त्रणका लागि 5 विशाल जलाशय निर्माण गर्ने योजना। जलाशय बनेपछि पहाड़ी क्षेत्र मध्ये 84% भूभागको बाढ़ी नियन्त्रण हुने। र कुराकाओले 4 विजेता जर्मनीसँग खेलेर विश्वकप फुटबलमा डेब्यू गर्दै।
17: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
18: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी शुरू गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
19: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
20: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकीमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू, गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचए का कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। हाम्रा अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक, नेपालगंज 18 कारकाँदो बाँके, सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582399, 98584792 र 98448161175। सिप सिकौ, आत्मनिर्भर बनौ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227। बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन कीटनाशक औषधि सिसाको एक्वेरियममा राखेको माछाको दाना जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर छ लक्ष्मी चलचित्र लाइन सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है सिरिस एग्रोभेट।
5: के तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
0: हाम्रा सेवाहरू

0: विशेषज्ञ दन्त चिकित्सक द्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श। हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
1: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84013।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: Hello.
1: Let's go.
2: 6.9 inch standard display, AI powered camera, 2 years ago warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshta harule tapai ko man jitna barambar.
3: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ,
4: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ,
3: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ,
4: या त मदिरा चुरोट तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
3: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ, अब तपाईँको सेवामा।
4: हजुर, यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
3: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
4: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
5: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
4: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
5: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
4: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैङ्क मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-59-899 र 97-679-044-43।
6: एसई सकियो, अब रमाइलो सुरु भयो।
7: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
6: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
7: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
6: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
8: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
9: रेडियो भेरी एफएम

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55455।
3: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
4: यदि छन् भने वीरेन्द्रनगर 3 एरीचोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्छ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
5: यही असार 6 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजु विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
5: सम्पर्क सुफत मेडिकल हल वीरेन्द्रनगर 6 हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
7: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
8: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
7: हाम्रा सेवाहरू
8: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
7: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपास भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-480-44-631।
9: रेडियो भेरी एफएम 98.6 RX 2.7
10: मेगाहर्ज। अहिले ठीक 4 बजेको छ।
11: Extreme energy drink. Taste the difference. Feel the energy.

0: हिमाल पहाड़ तराई जोड़छौ सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो फात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरहरूमा बालेन शाह नेतृत्वको सरकारको आयु लामो जान नसक्ने कर्णालीका मुख्यमन्त्री कणेलको भनाई, कर्णाली प्रदेशमा छुट्टै बाल अदालत र बाल सुधार गृह तत्काल स्थापना गर्न कानून व्यवसायहरूको माग, सरकारलाई 13 बुधे माग पत्र पेश, र विश्वकप फुटबलमा चारपटकको विजेता जर्मनीसँग खेलेर कुरकावले विश्वकपमा डेब्यू गर्दै। कर्णालीका मुख्यमन्त्री रामलाल कणेलले वर्तमान बालेन शाह नेतृत्वको सरकारको आयु लामो नरहेको तर्क गर्नुभएको छ। प्रतिनिधि सभा निर्वाचन भएको 3 महिना मात्र भएको र सरकारका गतिविधि हेर्दा अवधि धेरै लामो जान सक्ने नदेखिएको उहाँको भनाइ छ। आज वीरेन्द्रनगरमा आयोजित पत्रकार महासंघ सुर्खेतको कार्यक्रममा बोल्दै उहाँले अहिले जनताले मत धेरै दिएको सरकारका प्रधानमन्त्रीको कुरा हेर्दा इतिहासमा कहिले कसैले नबोलेको अभिव्यक्ति आएको बताउनुभयो, तर अहिलेका युवा तन्नेरीहरूले त्यसलाई मन पराइरहेको अवस्था रहेको भन्दै सत्य कुरा बुझाउन आवश्यक रहेको औल्याउनुभयो। कणेलले प्रधानमन्त्री शाहले नेपालले पनि भारतीय भूमि मिचेको भन्ने अभिव्यक्ति दिएकोमा गलत भएको टिप्पणी गर्नुभएको छ। कर्णाली प्रदेशका कानून व्यवसायीहरूले कर्णाली प्रदेशमा छुट्टै बाल अदालत र बाल सुधार गृहको माग गर्दै तत्काल स्थापना गर्न कर्णाली प्रदेश सरकारसँग माग पत्र पेश गरेका छन्। उनीहरूले बालबालिकाहरूले गरेको बाल विज्याका कारण न्याय दिन र अनुसन्धान गर्न छुट्टै बाल अदालत र बाल इजलास कक्ष स्थापना हुनुपर्ने र बाल सुधार गृह पनि आवश्यक भए पनि हालसम्म स्थापना नभएको हुँदा त्यसको स्थापना गर्न कानून व्यवसायहरूले प्रदेश सरकारलाई मागपत्र बुझाएका हुन्। बाल अधिकारका लागि साझा अभियान सीसीआर कर्णाली प्रदेशले आयोजना गरेको बाल अधिकार बाल न्याय र कानूनी प्रक्रियाको बायोरेमा आयोजित कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका कानून सचिव निधिराज नेपानेलाई 13 बुधे मागपत्र बुझाउँदै बाल अदालत बाल इजलास कक्ष र बाल सुधार गृह स्थापनाको माग गरिएको हो। र फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ खेल्दैछन्। समूह ई को यो खेल राति 11:15 अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकप फुटबलमा जर्मनी सबैभन्दा सफल टोली मध्येको एक हो। जर्मनीले अहिलेसम्म सन् 1954, सन् 1974, 1990 र 2014 गरी 4 पटक उपाधि जितेको छ। विश्वकपमा जर्मनीको यो 21औं सहभागिता हो। कुराकावले भने पहिलो पटक विश्वकप खेल्न लागेको हो। कुराकाओ क्षेत्रफल र जनसंख्या दुवै हिसाबले प्रतियोगिताका लागि छनौट हुने सबैभन्दा सानो देश हो। कुराकाओको क्षेत्रफल 444 वर्ग किलोमिटर र जनसंख्या झण्डै 1,58,000 मात्र रहेको छ। फिफा वरियतामा जर्मनी 10औं र कुराकाओ 82औं स्थानमा छ। यस्तै आज राति समूह एफका नेदरल्याण्ड्स र जापान खेल्दैछन्। यो खेल राति 2:15 अमेरिकाको डलास रंगशालामा शुरू हुनेछ। विश्वकप फुटबलमा भोलि बिहान 3 खेल हुँदैछन्। बिहान 4:45 फिलाडेल्फिया रंगशालामा समूह ईका आइभरी कोस्ट र इक्वेडोर खेल्दैछन्। यस्तै बिहान 8:15 मेस्किकोको मोन्टेरी रंगशालामा समूह एफका स्वीडेन र ट्युनिसिया खेल्दैछन्। हवस् त, दिउँसो 4 भेरी हाइलाइट्स सकियो। साँझ 5 भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित टेकराज केसी विदा हुन्छु। नमस्कार।
1: खुशीको खबर,
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
2: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र, सम्पर्क स्थान चारबाहिनी रोड नेपालगंज बाँके, सम्पर्क मोबाइल नम्बर 98455369484।

0: me a extreme energy drink.
1: यह रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारो र कसोहरू भएको छ मेरा दिन यसै बाइजना भयो
2: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
1: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिनँ क्या
2: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
3: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हाखुटाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489376
6: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
7: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454333975 र 98145804031
7: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
4: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एसडीआरसी अस्पताल नेपालगंज चारबानी रोडमा यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ
7: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने डिम्बाशयको सिस्ट बाँझोपन समस्या पाठेघर झर्ने पिसाब चुहिने पाठेघरको क्यान्सर उपचार महिनावारी अनियमितता गर्भावस्थाको जटिलता सुरक्षित सामान्य प्रसूति तथा सिजरियन गर्भपतन सेवा एन्डोमेट्रियोसिस बच्चा नबस्ने समस्या डिम्बाशय ट्युमर गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ
4: सफा वातावरण अत्याधुनिक उपकरण अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित महिलाको स्वास्थ्य परिवारको भविष्य स्वस्थ रहनुहोस् समयमै जाँच गराउनुहोस् स्वान चारबानी रोड नेपालगंज सम्पर्क मोबाइल नम्बर 98455368
8: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
9: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज

0: नाकान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
1: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
0: नाक बन्द हुने समस्या,
1: नाकबाट रगत बग्ने,
0: नाकभित्र मासुको गिर्खा पलाएको,
1: घ्राण शक्ति गुम्ने,
0: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
1: कानको संक्रमण,
0: कान सुन्न गाह्रो हुने,
1: कान बज्ने समस्या,
0: चक्कर लाग्ने,
1: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
0: घाँटी दुख्ने,
1: आवाज बन्द हुने,
0: निल्न गाह्रो हुने,
1: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
0: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
3: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB Bank को शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
5: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ?
4: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
5: या त मदिरा, चुरोट तथा लागू औषधको लतबाट छुटकरा पाउन चाहनुहुन्छ?
4: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नसा तथा मनोरोग विशेषज्ञ, अब तपाईँको सेवामा।
5: हजुर, यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक नगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
4: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले राख्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएको हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: लामो समयदेखि नाक, कान, घाँटी तथा थाइरोइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
9: यही असार 6 गते पहिलो शनिबारका दिन
10: नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक, कान, घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक, कान, घाँटी तथा थाइरोइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
5: डाक्टरद्वारा दिइने सेवाहरू: कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
11: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 5221-48।
12: सबैको मन रेडियो भेरी एफएम

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यौन हिंसाबाट बचौं र बचाऊ। यौन जन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौन जन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार वा जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्नो छोराछोरीको व्यवहार ख्याल गरौं। बालबालिकाको चालचलन, बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित संवाद गर्ने गरौं।
2: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्य वीरेन्द्रनगर सुर्खेत।
3: यही असार 6 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा SCRC अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्धानपन विशेषज्ञ डाक्टर मंजु विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र IVFका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतीहरूका लागि विशेष परामर्श सेवा।
3: सम्पर्क सुफत मेडिकल हल, वीरेन्द्रनगर 6, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13956।
5: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
6: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने, कोलाई भेट्ने।

0: चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तिनथान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
0: ल टिपिराख, फोन नम्बर 9820293948, 9820293948।
3: शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण, उपचार, पुनस्थापना।
0: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
0: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 0383590038, मोबाइल 9858820935, 9862829133 र 9855556।
4: रेडियो भेरी FM।

0: भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-678-84-566।
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कसो
4: हामी कहाँ एलजी सामसुङ औरा स्काईओर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसुङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत मोबाइल नम्बर 98-585-4519 र 98-585-5715।
5: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
6: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
5: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
6: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाया आरोग्यमा जानु पर्दो छ त
7: तपाईँलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हाखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
1: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
2: एसई र कक्षा 12 परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्रामा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: अध्यापन हुने विषयहरू विज्ञान व्यवस्थापन शिक्षा मानविकी
2: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
0: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत सम्पर्क मोबाइल नम्बर 98-84-30-3-9 98-585-51-560 र 98-481-56-499।
9: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज
10: Extreme energy drink. Time check. Oily take. 5 बजेको छ।
11: energy drink. Taste the difference. Feel the energy.

माल पहाड़ तराई जोड्छौ सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरहरूमा अहिले देशको परिस्थिति सही ट्र्याकमा नरहेको कर्णालीका मुख्यमन्त्री कणेलको भनाई, कर्णाली प्रदेशमा छुट्टै बाल अदालत र बाल सुधार गृह स्थापना गर्न कानून व्यवसायको माग, सरकारलाई 13 बुधे माग पत्र पेश, र फिफा विश्वकप फुटबलमा चारपटकको विजेता जर्मनीसँग खेलेर कुराकावले विश्व सामु विश्वकपमा डेब्यू गर्दै। कर्णाली प्रदेशका मुख्यमन्त्री रामलाल कणेलले अहिले देशको परिस्थिति सही ट्र्याकमा नरहेको बताउनु भएको छ। परिवर्तनको नाममा अराजकता फैलिएको भन्दै देशको स्वाधीनतामा खतरा उत्पन्न भएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभएको हो। नेपाल पत्रकार महासंघ सुर्खेतको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कणेलले वर्तमान सरकार र प्रधानमन्त्रीको अभिव्यक्तिका कारण देशले कहिले नभोगेको परिस्थिति सिर्जना भइरहेको बताउनु भएको छ। उहाँले वर्तमान बालेन शाह नेतृत्वको सरकारको आयु खासै लामो नरहेको संकेत देखिएको बताउनु भएको छ। प्रतिनिधि सभा निर्वाचन भएको 3 महिना मात्र भएको र सरकारको गतिविधि हेर्दा धेरै लामो समय जान सक्ने अवस्था नरहेको जिकिर उहाँले गर्नुभएको हो। कर्णाली प्रदेशका कानून व्यवसायहरूले कर्णाली प्रदेशमा छुट्टै बाल अदालत र बाल सुधार गृहको अभाव भएकाले तत्काल स्थापना गर्न कर्णाली प्रदेश सरकारसँग माग गरेका छन्। उनीहरूले बाल बालिकाहरूले गरेको बाल विजयका कारण न्याय दिन र अनुसन्धान गर्न छुट्टै बाल अदालत र बाल इजलास कक्ष स्थापना हुनुपर्ने र बाल सुधार गृह पनि आवश्यक भए पनि हालसम्म स्थापना नभएको हुँदा त्यसको स्थापना गर्न कानून व्यवसायहरूले प्रदेश सरकारलाई माग पत्र बुझाएका हुन्। बाल अधिकारका लागि साझा अभियान सीसीआर कर्णाली प्रदेशले आयोजना गरेको बाल अधिकार बाल न्याय र कानूनी प्रक्रियाको बारेमा आयोजित कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका कानून सचिव निधिराज नेपानेलाई 13 बुधे माग पत्र बुझाउँदै बाल अदालत बाल इजलास कक्ष र बाल सुधार गृह स्थापनाको माग गरिएको हो। बाजुरा र हुम्लाको सीमा विवाद नटुंगिएपछि त्यो क्षेत्रमा सशस्त्र प्रहरी बलको टोली तैनाथ गरिएको छ। गत जेठ 27 गते लामपाटाको लागि हिँडेको सशस्त्र प्रहरी बलको टोली सम्बन्धित स्थानमा पुगेको हो। त्यो स्थानमा अब अस्थायी सुरक्षा बेस स्थापना गरिने जनाइएको छ। अस्थायी सुरक्षा बेसमा खटिएको टोलीलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट नै आवश्यक निर्देशन दिइने र आवश्यकता अनुसारको समन्वय समेत प्रधान कार्यालयबाट हुनेछ। सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा टोली त्यो ठाउँमा खटिएको हो। केही दिन यता त्यो क्षेत्रमा सीमा विवाद चर्किएको छ। र फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ खेल्दैछन्। समूह ई को यो खेल राति 11:15 अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकप फुटबलमा जर्मनी सबैभन्दा सफल टोलीमध्ये एक हो। जर्मनीले अहिलेसम्म 1954, 1974 र 1990 र 2014 गरी 4 पटक उपाधि जितेको छ। विश्वकपमा जर्मनीको यो 21 सहभागिता हो। कुराकावले भने पहिलो पटक विश्वकप खेल्न लागेको हो। कुराकाओ क्षेत्रफल र जनसंख्या दुवैको हिसाबले प्रतियोगिताका लागि छनौट हुने सबैभन्दा सानो देश हो। कुराकाओको क्षेत्रफल 444 वर्ग किलोमिटर र जनसंख्या करिब 1,58,000 रहेको छ। फिफा वरियतामा जर्मनी 10 र कुराकाओ 82 स्थानमा छ। यस्तै आज राति समूह एफ का नेदरल्याण्ड्स र जापान खेल्दैछन्। यो खेल राति 14:45 अमेरिकाको डलास रंगशालामा शुरू हुनेछ। विश्वकप फुटबलमा भोलि बिहान 3 खेल हुँदैछन्। बिहान 4:45 फिलाडेल्फिया रंगशालामा समूह ई का आइभरी कोस्ट र इक्वेडर खेल्दैछन्। यस्तै बिहान 8:00 मेस्किको मोन्टेरी रंगशालामा समूह एफ का स्वीडेन र ट्युनिसिया खेल्दैछन्। हवस् त साँझ 5 बजेको भेरी हाइलाइट सकियो। साँझ 6:30 बजेको भेरी खबरमा तपाईँ हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित टेकराज केसी बिदा हुन्छु। नमस्कार।

0: Radio.
1: Extreme energy drink.
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा पढ्ने स्मार्ट तरिका.
4: एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.
5: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
6: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ?
5: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
6: या त मदिरा, चुरोट तथा लागु औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
5: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्. डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ, अब तपाईँको सेवामा.
6: हजुर, यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ.
5: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 4 खजुरा सुर्खेत. सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535. फोनबाट पनि नाम टिपाउन सकिन्छ. तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता. आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्.
6: सूचना
5: विधेयनगर नगरपालिकाबाट विभिन्न समयमा अनुमति लिए सञ्चालनमा रहेका सम्पूर्ण संस्थागत निजी लगानीमा सञ्चालित विद्यालय तथा निजी शैक्षिक संस्थाहरू, ट्युसन तथा कोचिङ सेन्टर, छात्रावास, मोन्टेश्वरी आदि समेतलाई आफ्नो शैक्षिक संस्था र विद्यालयको हकमा 3 वर्षको एकपटक र ट्युसन तथा कोचिङ सेन्टर र निजी शैक्षिक संस्थाको हकमा वार्षिक नवीकरण गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालय वा संस्थाले नवीकरण नगरेको पाइएकाले असार 15 गतेभित्र अनिवार्य नवीकरण गर्न हुन अनुरोध गर्दछौ. कागजातहरू: नगरपालिकाबाट जारी गरिएको शैक्षिक संस्थाको अनुमति पत्रको प्रमाणित प्रतिलिपि, विद्यालयको हकमा तहगत र कक्षागत सबै कम्पनी वा गुठी वा सहकारी दर्ता घरेलु उद्योग व्यवसाय प्रमाण पत्रका प्रमाणित प्रतिलिपि, शैक्षिक संस्थाको विधानको प्रमाणित प्रतिलिपि, कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सकल भौचर, सम्बन्धित वडा कार्यालयको सिफारिश र पासपोर्ट साइजको फोटो 1 प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ. साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ.
6: शिक्षा युवा तथा खेलकुद शाखा वीरेन्द्रनगर नगरपालिका वीरेन्द्रनगर सुर्खेत.
7: यही असार 6 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजु विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ.
8: डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा.
7: सम्पर्क सुफत मेडिकल हल वीरेन्द्रनगर 6 हुलाक नजिक सुर्खेत. फोन 083-521-987 र मोबाइल 98-550-13-956.

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लाग्यो बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97498640।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
4: के तपाईँमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
5: यदि छन् भने वीरेन्द्रनगर 3 एल चोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
6: अब सुन्नुहोस् श्री स्टिज रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
7: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
8: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
7: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
8: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
7: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
8: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
7: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
8: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
7: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
8: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
9: रेडियो भेरी FM।

0: पारस्परिक साथ, सहयोग र दृढ़ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
1: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच
2: सेवाद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया।

0: सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-0045।
1: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रो भेटमा गएर आएँ के। यो देखेनौ, यत्रो यो सामान त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने।
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
0: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकरधाम सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क श्री सेग्रोभेट सेन्टर, विरेन्द्रनगर 6, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-9556 र मोबाइल 98-480-50-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
4: रेडियो भेरी एफएम।

0: एसटीयू उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो एस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582389, 98584072 र 98448611175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्नु, मलाई दुख भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
2: ल टिपिराख, फोन नम्बर 98209943, 98209943।
3: के तपाईलाई थाहा छ, सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
4: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12-16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
5: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र सेटिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नु पर्दछ।
3: जनचेतना अभियानको लागि मानिकेज ऊर्जा सुर्खेत, फोन 0383-522-360।
6: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
7: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
6: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 0385-21-250, 0385-23-755, मोबाइल नम्बर 98480-50-227। खुसीको खबर।
7: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको IVF टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको HCRC अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
6: हाम्रा विशेष सेवाहरू IVF, IUI, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
7: HCRC अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। HCRC अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455 36984।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश दिवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधार शुरू गरेको अर्थमन्त्री वाग्लेको भनाई। साना उद्यमीलाई आम माफी र डिजिटल सेवामा जोड।
0: भोलिदेखि उद्योग बन्द गर्ने इलामका चिया उद्योगीहरूको घोषणा। भारतीय अवरोधले 10 लाख किलो तयारी चिया थन्किँदा किसानलाई भुक्तानी दिनै नसकेको भनाई।
1: पश्चिम तराईमा गर्मी फेरि बढ़्यो, केही दिन गर्मी हुने सम्भावना। यसपालिको मनसून आजसम्म पनि नेपाल भित्रिएन।
0: स्विजरल्याण्डको जनसंख्या 1 करोड़मा सीमित गर्ने विषयमा मतदान चल्दै प्रस्ताव पारित भएमा यूसँगको सम्बन्ध कमजोर हुन सक्ने, व्यापार तथा रोजगारीमा असर पार्ने चिन्ता।
1: र कुराकाओले 4 पटकको विजेता जर्मनीसँग खेलेर विश्वकप फुटबलमा डेब्यू गर्दै।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लीले देशको अर्थतन्त्रलाई औपचारिकरण गर्न र युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न सरकारले कर प्रणाली तथा सार्वजनिक सेवा प्रवाहमा आमूल परिवर्तन शुरू गरेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित युवा उद्यमशीलता सम्मेलन 2083 सम्बोधन गर्दै उहाँले दशकौंदेखि चर्चामा सीमित कर सुधारको एजेण्डालाई वर्तमान सरकारले कार्यान्वयनमा लगाएको दावी गर्नुभयो। करको बोझ र कानूनी झन्झटका कारण व्यवसाय बन्द गरेर बसेका वा लुकेर बसेका बस्न बाध्य भएका साना उद्योगीहरूका लागि सरकारले विशेष आम माफीको योजना ल्याएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार विगतमा बकौता कारण ठूलो दायित्व बोकेका झण्डै 2-3 लाख साना कम्पनी तथा व्यक्तिहरूले अब 1% प्रशोधन शुल्क तिरेर आफ्नो व्यवसाय पुनः वैधानिक रूपमा सञ्चालन गर्न सक्नेछन्। युवाहरूमा रहेको यो देशमा केही हुँदैन भन्ने नकारात्मक भाष्यलाई चिर्न सरकारले जग बसाल्ने काम गरिरहेको उहाँको जिकिर छ।
1: इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीहरूले भोलिदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन्। भारतीय चिया बोर्डले नेपाली चिया आयातमा अवरोध गरेपछि सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशनमा आबद्ध 51 उद्योगले यो निर्णय गरेका हुन्। एसोसिएशनका अनुसार तयारी चिया बिक्री हुन नसकेको, गोदाममा भरिएको र किसानलाई हरियो चियापत्तीको भुक्तानी दिन नसकिने अवस्था सिर्जना भएकोले उद्योग बन्द गर्न बाध्य भएको हो। भारतीय चिया बोर्डले गएको मे 1 लागू गरेको नयाँ मापदण्ड अनुसार नेपालबाट निर्यात हुने चियाको हरेक खेपको अनिवार्य गुणस्तर परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ। परीक्षण प्रतिवेदन अनुसार 2 हप्तासम्म लाग्ने र यसबीच चिया बिक्री गर्न नपाइने भएकाले अहिले भारतीय बजारमा पुगिसकेको 3 लाख किलो भन्दा बढ़ी नेपाली चिया रोकिएको छ। यस्तै उद्योगहरूमा थप 7 लाख किलो तयारी चिया थन्किएको छ। एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठका अनुसार चिया बिक्री नहुने र भण्डारण गर्ने ठाउँ नभएपछि उद्योग बन्द गर्नुको विकल्प छैन। उद्योग बन्दले सूर्योदय नगरपालिकाका झण्डै 3,000 चिया किसान प्रत्यक्ष प्रभावित हुनेछन्। यसैबीच सूर्योदय नगरपालिकाले भारत सरकारसँग उच्च स्तरीय कूटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ। नेपालले वार्षिक झण्डै 4.25 अर्ब रूपियाँ बराबरको चिया निर्यात गर्दै आएको छ, जसको 90% भन्दा बढ़ी भारतीय बजारमा पठाइन्छ।
0: देशको औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव एउटा प्रमुख समस्याका रूपमा देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको अर्थ आर्थिक प्रतिवेदनले कच्चा पदार्थ र उत्पादित वस्तुका लागि उपयुक्त बजारको अभाव, पर्याप्त पूँजीको कमी, उच्च उत्पादन लागत र प्राविधिक पछौटेपनसँगै दक्ष जनशक्तिको अभावलाई पनि प्रमुख चुनौतीका रूपमा देखाएको हो। प्रतिवेदन अनुसार युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम जारी रहेकाले उद्योगका लागि आवश्यक प्राविधिक जनशक्तिको व्यवस्थापन गर्नु चुनौतीपूर्ण बनेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूँजी अभाव, बजारीकरणको समस्या र भारतसँगको खुल्ला सीमा नाका मार्फत हुने अवैध आयातले स्थानीय उद्योगलाई थप कठिनाई पारेको छ, तर अध्ययनले देशको औद्योगिक क्षेत्रमा उल्लेख्य सम्भावना रहेको पनि देखाएको छ। जलविद्युत उत्पादनमा भइरहेको विस्तार, कृषि उपज, जड़ीबुटी तथा खानीजन्य पदार्थको उपलब्धता र बढ़दो सूचना प्रविधिको प्रयोगले सफ्टवेयर विकास तथा आउटसोर्सिङ उद्योगको विकासका लागि अनुकूल वातावरण बनाएको छ। मध्य प्रदेशमा कृषिमा आधारित उद्योग, खाद्य प्रशोधन र पर्यटनसँग सम्बन्धित उद्योगको सम्भावना प्रबल रहेको प्रतिवेदनमा भनिएको छ। बागमती प्रदेशमा दुग्ध, मासु तथा जड़ीबुटी प्रशोधनका साना तथा मझौला उद्योगको विकास गर्न सकिने पनि अध्ययनले देखाएको छ। राष्ट्र बैंकले न्यून ब्याज दर, बैंक तथा वित्तीय संस्थामा उपलब्ध लगानी योग्य रकम र सरकारको नीतिगत सहयोगको अधिकतम उपयोग गरी औद्योगिक उत्पादन र रोजगारी बढ़ाउन सक्नुपर्नेमा जोड़ दिएको छ।
1: बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा मध्ये 72% भन्दा बढ़ी हिस्सा बागमती प्रदेशमा केन्द्रित रहेको पाइएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 2082 साल पुष मसान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाहित कुल कर्जा 17,87,30,00,00,00 पुगेको छ। कुल बैंक कर्जा मध्ये औद्योगिक क्षेत्रको हिस्सा 30.82% रहेको छ। बागमतीमा 72% भन्दा बढ़ी हिस्सा रहँदा कर्णाली प्रदेशमा जम्मा 0.25% मात्र औद्योगिक कर्जा पुगेको छ। राष्ट्र बैंकको सर्वेक्षण अनुसार उद्योगको औसत क्षमता उद्योग 42% मात्र सीमित छ।
0: वाणिज्य बैंकहरूले असार महिनाका लागि पनि औसत ब्याज दर घटाएका छन्। बैंकहरूले असार महिनाका लागि नयाँ ब्याज दर सूची आज सार्वजनिक गरेका हुन्। यसको तुलनामा असारमा 7 बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याज दर घटाएका छन् भने 13 स्थिर रहेका छन्। कुमारी, स्ट्याण्डर्ड चार्टर्ड, एनआईसी एसिया, लक्ष्मी सनराइज, हिमालयन प्राइम कमर्सियल र एनएमबी बैंकले जेठको तुलनामा असारमा ब्याज दर घटाएका हुन्। धेरै बैंकले ब्याज दर स्थिर राखे पनि केहीले घटाएसँगै औसत ब्याज दर घटेको छ। जेठमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याज दर औसत 4.343% रहेकोमा असारमा 4.265% नझरेको छ। धेरैसो बैंकले व्यक्तिगत मुद्दतीमा तोकेको अधिकतम ब्याज दर 3.9-4.5% रहेको छ। व्यक्तिगत मुद्दती निक्षेपको ब्याज दर घट्दा बचत तथा संस्थागत मुद्दतीको ब्याज पनि घट्न जान्छ। निक्षेपको ब्याज दर घटेपछि आधार दर घट्न गई कर्जाको ब्याज दर पनि स्वतः घट्छ। बैंकहरूमा लगानी योग्य रकम पर्याप्त रहेको तथा कर्जा प्रवाह अति न्यून भएपछि ब्याज दर घटिरहेको छ। राष्ट्र बैंकले पछिल्लो समय लामो अवधिका लागि समेत तरलता खिचिरहेको छ।
1: प्रतिनिधि सभामा भोलि र पर्सी विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने भएको छ। यस्तै मन्त्रालयगत छलफलका क्रममा जेठका उठेको प्रश्नको आउँदो असार 3 र 4 सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ। सरकारले जेठ 15 आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान अर्थात बजेट प्रस्तुत गरेको थियो। प्रतिनिधि सभामा यसअघि बजेटमाथिको सामान्य छलफल सम्पन्न भई अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिइसक्नु भएको छ।
0: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल भ्रमणमा सड़क मार्ग हुँदै आउने विदेशी पर्यटकका लागि पालना गर्नुपर्ने नियम, सुरक्षा र आचरण सम्बन्धी गर्न हुने र नहुने नियम सार्वजनिक गरेको छ। नेपाल भ्रमणलाई सुरक्षित, व्यवस्थित र पर्यटक मैत्री बनाउने उद्देश्यले मन्त्रालयले सामाजिक सञ्जाल मार्फत निर्देशनहरू जारी गरेको हो। नेपाल भ्रमणलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन प्रवेशदेखि यात्रा, स्वास्थ्य, संस्कृति र सुरक्षा सम्बन्धी सबै नियम पालना गर्न मन्त्रालयले आग्रह गरेको छ।
1: परराष्ट्र मन्त्री शिशिर खनाल चीनको 4 भ्रमणका लागि बेजिङ पुग्नु भएको छ। चिनिया विदेश मन्त्री वाङ यी को निमन्त्रणामा चीन जानुभएका मन्त्री खनाललाई बेजिङमा रहेको विमानस्थलमा चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल र चीनको विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गर्नुभएको छ। चीनमा रहँदा परराष्ट्र मन्त्रीले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझै सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुने तालिका छ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा नेपाल आउँदै गरेको मनसुनको अवस्था बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
5: सुन त मेरो कपड़ा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इण्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो यस्तो सुविधा रहेछ, ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333 493-555।
9: एयरटेल अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
10: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधार शुरू गरेको अर्थमन्त्री वाग्लेको भनाई, साना उद्यमीलाई आम माथि र डिजिटल सेवामा जोड, भोलिदेखि उद्योग बन्द गर्ने इलामका चिया उद्योगीहरूको घोषणा, देशको औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव पनि एउटा प्रमुख समस्या रहेको राष्ट्र बैंकको निष्कर्ष, बैंकहरूको औसत ब्याज दर असार महिनाका लागि पनि घट्यो लगायतका खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। पश्चिम तराईमा आज फेरि गर्मी केही बढ़ेको छ। पानी परेका कारण केही दिन शीतल अनुभव भएकोमा आज फेरि पश्चिम तराईका धेरै ठाउँमा गर्मी महसुस भएको हो। तुलनात्मक रूपमा पूर्वी तराईमा केही शीतल रहे पनि पश्चिम तराईमा अधिकतम तापक्रम 35 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी पनि पुगेको छ। मौसम पूर्वानुमान महाशाखाले पश्चिम तराईमा अझै केही दिन गर्मी बढ़ने बताएको छ। यसैबीच यस वर्षको मनसून अहिलेसम्म पनि नेपाल प्रवेश गरेको छैन। नेपालमा मनसून प्रवेश गर्ने औसत मिति अर्थात जून 13 तारीक हिजो हो। औसत मितिभन्दा 10 दिन सम्म ढिलो वा चाँडो हुनुलाई सामान्य मान्न सकिन्छ। तर यस वर्ष नेपालको सीमा क्षेत्रमा केही दिन अघि नै मनसून आइसकेको भारतीय मौसम विभागले जनाएको थियो। तर नेपालमा आउन ढिलाइ भइरहेको छ। यस्तो किन भएको हो भनेर साथी हृदय रिमालले जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकाललाई सोध्नु भएको छ।
11: जुन 13 मै मनसून भित्रिन्छ भन्ने होइन, अर्को वर्ष अलिकति अगाडि मनसून भित्रिएको छ। यो वर्ष चाहिँ अहिलेसम्म पनि सबै चाहिँ काटेर फुल भएको देखिँदैन। अरू कुरो मनसून भित्रिँदैमा या मनसून आउँदैमा तातो नहोला भन्न चाहिँ सकिँदैन। बेसी गरी मनसून पूर्वबाट भित्रेर पश्चिमतिर फैलन समय लाग्ने हुन्छ। त्यसो गर्दाखेरि पूर्वतिर मनसून भित्रिँदै गर्दा पश्चिमतिर तातो दिन हुन्छ भन्ने सम्भावना पनि रहने नै गर्छ।
1: पहिलेसम्म चाहिँ मनसून नेपाल भित्रिन्छ भन्ने अनुमान गर्न सकिन्छ?
11: हामीले पूर्वानुमान चाहिँ गरेका छैनौ स्रोत साधनले गर्दाखेरि। पूर्वानुमान भन्दा पनि हामी चाहिँ यसलाई अवलोकन गर्ने र अनि त्यसरी डिक्लेयर गर्ने गर्छौँ। त्यो आधारमा चाहिँ ठ्याक्कै यति गति भित्रिन्छ यही नै भित्रिन्छ भन्ने कन्फर्म चाहिँ अहिले देखिँदैन।
1: के छ अब यसको बाह्य गतिविधि हेर्दाखेरि होइन, नेपालमा कहाँबाट आउँछ र त्यो चाहिँ त्यहाँ अहिले के भइरहेको छ भन्ने
12: भन्नेसम्मको अध्ययन त्यस्तो छ कि छैन सामान्य
11: मनसुन चाहिँ नेपालको नै पूर्वको दक्षिण भूभागतिर चाहिँ मनसुन आगमन भएको जस्तो देखिन्छ त्योभन्दा अगाडिको स्टेपहरूमा चाहिँ नेपालको चाहिँ भूभागमा चाहिँ आइसकेको जस्तो देखिँदैन
12: अनुमान गरेको समयमा यो मनसुन नभित्रिँदाखेरि के देखिन्छ असर
11: यसो छ मनसुन भित्रमा चाहिँ बढी वर्षा हुन्छ भन्ने कुरो पनि आउन सक्छ होइन अघिल्लो वर्ष पनि मनसुन भित्रिसकेपछि चाहिँ केही समय चाहिँ अलिकति कम वर्षा गतिविधि भएको नै थियो होइन अब यो वर्ष पनि मनसुन वर्षा लगातार होला भन्ने किसिमको चाहिँ त्यस्तो देखिँदैन अस्तितिर पनि वर्षा गतिविधिहरू चाहिँ भइरहेको देखिन्छ त्यसैले गर्दाखेरि चाहिँ यो मनसुन भित्रिँदैमा या मनसुन नभित्रिँदैमा त्यस्तो धेरै असर गर्ने जस्तो परिवर्तनलाई देखिँदैन
12: पानी पनि अलिकति कम पर्ने भन्ने थियो अहिले त्यो सिनारियो त्यही अवस्थामा छ अथवा केही परिवर्तन फेरबदल भएको देखिन्छ अथवा पानी परेको पनि देखियो बीचमा होइन योभन्दा पहिले यसलाई कसरी लिन
11: सक्छ मौसम विज्ञान विभागले चाहिँ यो वर्षको मनसुन आउटलुक भनेर चाहिँ वैशाखको 25 गते सार्वजनिक गरेको थियो जसलाई अध्यावधि गरेर जेठको 25 गते फेरि अर्को अपडेटेड वर्जनमा चाहिँ आकलन सार्वजनिक गरेको छ जस अनुसार पनि यो वर्ष विशेष गरी देशको सम्पूर्ण भूभागहरूमै वर्षा चाहिँ सरकार भन्दा कम हुने नै प्रक्षेपण छ होइन तापक्रम पनि सरकार भन्दा माथि नै रहने प्रक्षेपण छ यसो भन्दै गर्दाखेरि चाहिँ सरकार भन्दा कम वर्षा हुन्छ भन्दै गर्दाखेरि चाहिँ यसले चाहिँ लामो समयसम्म खडेरी हुन सक्छ भन्ने अनुमान चाहिँ गर्दैन होइन यसले चाहिँ अब थोरै थोरै पानी परेर हरेक समय चाहिँ हरेक दिन जस्तो थोरै थोरै पानी परेर चाहिँ सरकार भन्दा कम हुन सक्ने सम्भावना पनि रह्यो साथसाथै लामो समयसम्म पानी नपरेर एकैचोटि चाहिँ ठुलो पानी परेर चाहिँ सरकार भन्दा कम हुन सक्ने सम्भावना पनि रह्यो त्यो दुइटै सम्भावनालाई चाहिँ यो चाहिँ चार महिनाको अवधिको आकलन भएको कारणले दुइटै सम्भावनालाई चाहिँ यसले व्यक्त गर्ने भयो
12: वर्षा त्यसै गरी तापक्रम तातो दिन यो समग्र हिसाबले चाहिँ के छ मौसमको अवस्था देशभित्रको आज भोलि
11: आज भोलिको विश्लेषण अनुसार चाहिँ आज भोलि नै वर्षा गतिविधिहरू चाहिँ जस्तै हिजो आज वर्षा गतिविधि भएकै देखिन्छ विशेष गरी कोशी प्रदेश केन्द्रित चाहिँ वर्षा गतिविधि भएको देखिन्छ भने यो वर्षा चाहिँ गण्डकी प्रदेशसम्म नै भएको देखिन्छ आजको दिनमा पनि उसले चाहिँ सम्भावना देखिन्छ भोलिदेखिबाट चाहिँ वर्षा गतिविधि अलिकति कम हुन्छ जस्तो देखिन्छ भने तापक्रमको कुन गर्नु पर्दाखेरि पनि अब बिस्तारै वर्षा गतिविधि कम हुने भएपछि थोरै तापक्रमहरू चाहिँ अलिकति बढ्न सक्ने जस्तो देखिन्छ विशेष सुदूरपश्चिम प्रदेशको तराई भूभाग अनि लुम्बिनी प्रदेशको तराई भूभागमा चाहिँ भोलि र पर्सिको दिनमा चाहिँ अलिकति तातो पनि हुन सक्ने जस्तो सम्भावना देखिन्छ
0: हुनुहुन्थ्यो मौसमविद डेभिड ढकाल नेपाल दर्पणमा खबरको सिलसिला वर्षा शुरू भएसँगै इलाममा सड़क सम्पर्क विच्छेद हुने जोखिम बढ़ेको छ गएको वर्षको अत्यधिक वर्षाका कारण क्षति पुगेका राजमार्गका पुल र पहिरो गएका ठाउँको सड़कको पुननिर्माण हुन सकेको छैन भत्किएका सड़क र पुलहरू बेलैमा मर्मत हुन नसक्दा यस वर्ष इलामको उत्पादन बाहिर पठाउन नसकिने र जिल्लाकै सम्पर्क विच्छेद हुन सक्ने खतरा रहेको इलाम नगरपालिकाका मेयर केदार थापाले बताउनुभयो मेची राजमार्ग अन्तर्गत राजदुवाली क्षेत्रमा ठूलो पहिरोका कारण सड़क पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन गएको वर्ष विपद प्राधिकरणबाट जम्मा 60 लाख रूपियाँ प्राप्त भएको र यसले कुल क्षतिको 0.5% मात्र काम धानेको मेयर थापाले बताउनुभयो केन्द्रबाट पर्याप्त सहयोग नआएपछि नगरपालिकाले आन्तरिक रूपमा 2 करोड़ रूपियाँको आकस्मिक कोष स्थापना गरी अवरोध बाटो खोल्ने र पीड़ितहरूलाई राहत वितरण गर्ने काम गरेको थियो इलामको भौतिक पूर्वाधार पुननिर्माणका लागि संघीय सरकारले चालू बजेटमा रकम विनियोजन नगरेपछि स्थानीय जनप्रतिनिधिहरूले गम्भीर गुनासो व्यक्त गरेका छन्
1: कैलालीमा सड़क किनारमा व्यापार गरेको आरोपमा एउटा टेम्पो धकेलेर भीड़बाट खसालेको भिडियोको घटनाबारे प्रहरीले अनुसन्धान शुरू गरेको छ टेम्पो धकेलेर सड़कबाट खसाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारेमा अनुसन्धान शुरू गरेको हो अस्ति शुक्रबार दिउँसो कैलालीको गोदावरी नगरपालिका वड़ा नम्बर 4 भीमदत्त राजमार्ग अन्तर्गत पर्ने बाँसपानीमा डिभिजन वन कार्यालयका कर्मचारीले सड़क किनारमा बसेर व्यापार गरेको आरोपमा एकजना स्थानीय महिलाको टेम्पो धकेल्दै भीड़ बाट खसाली दिएका थिए टेम्पो गोदावरीकै 44 वर्षीय धनादेवी धामीको थियो उहाँले आफूमाथि अन्याय भएको हुँदा न्याय पाउनुपर्ने माग गर्नुभएको छ यो घटनाबारे तीव्र आलोचना हुन थालेपछि डिभिजन वन कार्यालय धनगढ़ी कैलालीका प्रमुख राम विचारी ठाकुर सहित 20 जना कर्मचारीले आज संयुक्त रूपमा हस्ताक्षर गरी एउटा वक्तव्य निकालेर टेम्पो जानाजान भीड़बाट नखसालिएको दावी गरेका छन् अतिक्रमण हटाउन बल प्रयोग गर्ने क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण टेम्पो खसेको उनीहरूको जिकिर छ भिडियोमा भने टेम्पोलाई धकेल्दै भीड़बाट खसालेको प्रष्ट देखिन्छ यस्तै वनका कर्मचारीहरूले चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएको टेम्पो खसेको दावी गरेका छन् भने धामी परिवारले टेम्पो चल्ने अवस्थामै रहेको बताएका छन्
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: पारस्परिक साथ, सहयोग र दृढ़ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
14: भर्ना खुल्यो
15: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
14: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
15: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ, अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-688-84-566।
16: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
17: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन
18: सक्छौँ।
17: स्त्रीहरूको महिनावारीमा गडबडी, दुख्ने, सेतो पानी खाने,
1: पार्टी फुटाउन सक्ने चेतावनी दिनुभएको छ। बागमती प्रदेशका नेताहरूसँग पुनर्गठन कार्य दलको छलफल पछि अध्यक्ष ओलीले आज गुण्डुमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी अधिकारीहरूलाई बोलाएर ब्रिफिङ लिनुभएको थियो। त्यहाँ उहाँले उपाध्यक्ष पौडेल र महासचिव पोखरेल प्रति कड़ा असन्तुष्टि जनाउनु भएको हो। ओलीले पुनर्गठन र विशेष महाधिवेशन जस्ता गतिविधिले पार्टी फुट्न सक्ने बताउँदै यस्ता क्रियाकलापमा सक्रिय नहुन निर्देशन दिनुभएको छ। ओलीले आफूलाई हटाउन खोजिएको छ तर आफ्नो अपराध के हो भन्ने थाहा नभएको बताउनु भएको नेताहरूले जनाएका छन्। एमाले सचिवालयले बैठकले जेठ 10 गते रामबहादुर थापा बादलको नेतृत्वमा गठन गरेको पुनर्गठन कार्यदलको विषय पार्टीभित्र झन पेचिलो बन्दै गएको छ।
0: नेपाली कांग्रेसका पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टी अत्यन्त कमजोर अवस्थामा पुगेको बताउँदै एकता नै एकमात्र विकल्प रहेको बताउनु भएको छ। नेपाली कांग्रेसको इतर समूहले विराटनगरमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै डाक्टर कोइरालाले पार्टी दुई टुक्रा भएकोमा गहिरो चिन्ता व्यक्त गर्नुभयो। उहाँले सभापति गगन थापाको कार्यशैलीप्रति प्रश्न उठाउँदै सबै नेताहरूलाई पन्छाएर एक्लै हिँड्न खोज्नु भ्रम मात्र रहेको बताउनुभयो। डाक्टर कोइरालाले सर्वोच्च अदालतले गगन थापालाई आधिकारिक सभापति घोषणा गरेको निर्णय गलत भएको र यसकै सजाय पार्टीले भोगिरहेको बताउनुभयो। 80 वर्षको इतिहास बोकेको पार्टी फुट्दा लोकतन्त्र र राष्ट्रमै नकारात्मक असर परेको उहाँको भनाइ छ।
1: भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज खडेल 40,000 रूपियाँ घुस सहित पक्राउ परेका छन्। जग्गा रोका गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग 40,000 रूपियाँ घुस लिइसकेको अवस्थामा अख्तियार उपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो। उनको साथबाट स्रोत नखुलेको थप 21,070 रूपैयाँ समेत बरामद गरेको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: काठमाण्डु प्रवेश गर्ने मुख्य मार्गका रूपमा रहेको नागढुङ्गा नौबिसे मलेखु सड़क खण्ड अन्तर्गत धादिङको धार्के बजार क्षेत्रमा रोकिएको कालो पत्र गर्ने काम पूर्ण शुरू भएको छ। मध्य पूर्वको तनावका कारण नेपालमा अलकत्रा आयात रोकिएपछि यो महत्वपूर्ण सड़क विस्तार र पुल निर्माणको काम लामो समयदेखि प्रभावित बनेको थियो। सड़क निर्माण व्यवसायी सहदेव खड्काका अनुसार अलकत्रा अर्थात बिटुमिनको आयातमा भएको सामान्य सुधारसँगै काम पनि शुरू भएको हो। अहिले संवेदनशील र गाड़ीको चाप बढ़ी हुने क्षेत्रलाई प्राथमिकतामा राखेर कालोपत्र गर्ने काम भइरहेको छ। यो सड़क खण्ड संघीय राजधानी काठमाण्डुलाई देशको पूर्वी र पश्चिमी भागसँग जोड्ने सबैभन्दा व्यस्त मार्ग हो। दैनिक हजारौं गाड़ी गुड्ने यस सड़कमा कालोपत्र नहुँदा हिउँदमा धुलो र बर्खायाममा हिलोको समस्याले यात्रु तथा स्थानीय बासिन्दा पीड़ित बनेका थिए।
1: काठमाण्डु महानगरपालिकाले आउँदो आर्थिक वर्ष 2083-84 लागि मानवीयताको शहर बनाउने संकल्प सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरसभाको 1900 अधिवेशनमा आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कार्यवाहक मेयर सुनिता डंगोलले काठमाण्डुलाई समावेशी र सहृदय शहरका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभयो। ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर अभियान अन्तर्गत चिकित्सक र स्वास्थ्य प्राविधिकहरू परामर्श तथा औषधि सहित वृद्ध वृद्धा र अशक्त नागरिकको घर दैलोमै पुग्नेछन्। साथै गैर सरकारी संस्थाहरूसँग समन्वय गरी काठमाण्डुलाई सड़क आश्रित मानव मुक्त शहर घोषणा गर्ने लक्ष्य राखिएको छ। भित्री सागुरा सड़कमा स्वास्थ्य सेवा पुर्याउन बाइक एम्बुलेन्स संचालन, वृद्धहरूलाई निमोनिया खोप र मानसिक स्वास्थ्यका लागि कल सेन्टर स्थापना जस्ता कार्यक्रम पनि समावेश गरिएका छन्। कार्यवाहक मेयर सुनिता डंगोलले महानगरको मानवीयता पशुपक्षी र प्रकृतिको सह अस्तित्वसम्म विस्तार गरिने बताउँदै चराचुरुङ्गीका लागि हजारौं पानीका भाडा राखिने जानकारी दिनुभयो।
0: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको द्वन्द अन्त्य गर्ने सम्झौतामा आज औपचारिक हस्ताक्षर हुने तालिका रहेको बताउनु भएको छ। उहाँको यो वक्तव्यले इरानले तालिका दिएको तालिकाप्रति शंका व्यक्त गर्दै केही समयपछि आएको हो। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल मार्फत सम्झौतामा सहमति जुटेपछि अन्तर्राष्ट्रिय व्यापारको प्रमुख मार्ग मान्ने हर्मुज जलमार्ग सधैँका लागि खुल्ला गरिने पनि उल्लेख गर्नुभएको छ। सम्झौताका लागि मध्यस्थका तर्फको भूमिका निर्वाह गरिरहेको पाकिस्तानले पनि सम्झौता आउँदो 24 घण्टाभित्र अन्तिम रूप दिने र इलेक्ट्रोनिक हस्ताक्षरको प्रक्रियाका लागि तयारी अघि बढ़ेको हिजो बेलुका नै बताएको थियो। यसअघि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागाईले हस्ताक्षरको सही मितिबारे प्रतिक्रिया दिँदै समझदारी ज्ञापनमा हस्ताक्षर आज नहुन पनि सक्ने र त्यसको ठ्याक्कै समय भने पर्खनुपर्ने बताउनु भएको छ।
1: स्विजरल्याण्डको जनसंख्या 1 करोड़मा सीमित गर्ने कि नगर्ने भन्ने विषयमा मतदान चलिरहेको छ। देशको सबैभन्दा ठूलो राजनैतिक दल स्विस पीपुल्स पार्टीले दिगो पहल नाम दिएको यो प्रस्ताव मार्फत तीव्र जनसंख्या वृद्धिले आवास पूर्वाधार सामाजिक सेवा र जीवनशैलीमा दबाव बढ़ाएको तर्क गरेको छ। विशेष गरी युरोपेली संघका देशहरूबाट आउने आप्रवासी कामदारको बढ़दो संख्याप्रति दलले लामो समयदेखि चिन्ता व्यक्त गर्दै आएको छ। तर प्रस्तावका आलोचकहरूले यसलाई स्विजरल्याण्डकै अर्थतन्त्र विरूद्धको कदमका रूपमा चित्रण गरेका छन्। स्वास्थ्य सेवा, वित्त, औषधि र प्रविधि जस्ता क्षेत्रमा विदेशी दक्ष जनशक्तिको महत्वपूर्ण योगदान रहेको र प्रस्ताव पारित भएमा ईयूसँगको सम्बन्ध कमजोर भई व्यापार तथा रोजगारीमा असर पर्ने चिन्ता व्यक्त भएको छ। प्रस्ताव पारित भएमा सन् 2050 सम्ममा जनसंख्या 1 करोड़ भन्दा माथि जान नदिने नीति लागू गर्नुपर्नेछ। जनसंख्या 95 लाख पुगेपछि शरणार्थी नीति, परिवार पुनर्मिलन तथा बसोबास अनुमतिका नियम कड़ा बनाउनु पर्नेछ र आवश्यक परे ईयूसँगको स्वतन्त्र आवागमन सम्झौता पनि रद्द हुन सक्नेछ। युरोपभर आप्रवासन लामो समयदेखि संवेदनशील राजनैतिक मुद्दा बनेको छ, जहाँ वृद्ध जनसंख्या, श्रम अभाव र बढ़दो विदेश विरोधी भावनाबीच धेरै देशहरू सन्तुलन खोजिरहेका छन्।
0: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराका आओ खेल्दैछन्। समूह ईको यो खेल राति पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकप फुटबलमा जर्मनी सबैभन्दा सफल टोलीमध्ये एक हो। जर्मनीले अहिलेसम्म सन् 1954, 1974, 1990 र 2014 गरी 4 पटक उपाधि जितेको छ। विश्वकपमा जर्मनीको यो 21 सहभागिता हो। कुराकाओले भने पहिलो पटक विश्वकप खेल्न लागेको हो। कुराकाओ क्षेत्रफल र जनसंख्या दुवैको हिसाबले प्रतियोगिताका लागि छनौट हुने सबैभन्दा सानो देश हो। कुराकाओको क्षेत्रफल 144 वर्ग किलोमिटर, जनसंख्या झण्डै 158,000 मात्रै रहेको छ। फिफा वरियतामा जर्मनी 10 र कुराकाओ 82 स्थानमा छन्। यस्तै आज राति समूह एफका नेदरल्याण्डस र जापान खेल्दैछन्। यो खेल राति 2:15 अमेरिकाको डलास रंगशालामा शुरू हुनेछ। विश्वकप फुटबलमा भोलि बिहान 3 खेल हुँदैछन्। बिहान 5:00 फिलाडेल्फिया रंगशालामा समूह ईका आइभरी कोस्ट र इक्वेडर खेल्दैछन्। यस्तै बिहान 8:00 मेक्सिको मोन्टेडी रंगशालामा समूह एफका स्वीडेन र ट्युनिसिया खेल्दैछन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि पटक।
1: कर प्रणाली र सार्वजनिक सेवामा आवूल सुधार शुरू गरेको अर्थमन्त्री वाग्लेको भनाई, साना उद्यमीलाई आम माफी र डिजिटल सेवामा जोड़।
0: भोलिदेखि उद्योग बन्द गर्ने इलामका चिया उद्योगीहरूको घोषणा। भारतीय अवरोधले 10,00,000 किलो तयारी चिया थन्किँदा किसानलाई भुक्तानी दिनै नसकेको भनाई।
1: पश्चिम तराईमा गर्मी फेरि बढ़्यो, केही दिन गर्मी हुने सम्भावना। यसपालिको मनसून आजसम्म पनि नेपाल भित्रिएन।
0: स्विजरल्याण्डको जनसंख्या 1 करोड़मा सीमित गर्ने विषयमा मतदान चल्दै, प्रस्ताव पारित भएमा यूसँगको सम्बन्ध कमजोर हुन सक्ने, व्यापार तथा रोजगारीमा असर पर्ने चिन्ता।
1: र कुराकाओले 4 पटकको विजेता जर्मनीसँग खेलेर विश्वकप फुटबलमा डेब्यू गर्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश देवाली र भजेन्द्र बसित पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: Media.
1: Extreme energy drink.
2: सूचना विजयनगर नगरपालिकाबाट विभिन्न समयमा अनुमति लिए संचालनमा रहेका सम्पूर्ण संस्थागत निजी लगानीमा संचालित विद्यालय तथा निजी शैक्षिक संस्थाहरू ट्युसन तथा कोचिङ सेन्टर छात्रावास मोन्टेसरी आदि समेतलाई आफ्नो शैक्षिक संस्था र विद्यालयको हकमा तीन वर्षको एकपटक र ट्युसन तथा कोचिङ सेन्टर र निजी शैक्षिक संस्थाको हकमा वार्षिक नवीकरण गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालय वा संस्थाले नवीकरण नगरेको पाइएकाले असार 15 गतेभित्र अनिवार्य नवीकरण गर्न हुन अनुरोध गर्दछौ। कागजातहरू नगरपालिकाबाट जारी गरिएको शैक्षिक संस्थाको अनुमति पत्रको प्रमाणित प्रतिलिपि विद्यालयको हकमा तहगत र कक्षागत सबै कम्पनी वा गुठी वा सहकारी दर्ता घरेलु उद्योग व्यवसाय प्रमाण पत्रका प्रमाणित प्रतिलिपि शैक्षिक संस्थाको विधानको प्रमाणित प्रतिलिपि कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सक्कल भौचर सम्बन्धित वडा कार्यालयको सिफारिश र पासपोर्ट साइजको फोटो एक प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ।
3: शिक्षा युवा तथा खेलकुद शाखा वीरेन्द्रनगर नगरपालिका वीरेन्द्रनगर सुर्खेत।

0: कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट भोलि सार्वजनिक गर्ने 33-34 अर्ब हाराहारीमा बजेटाउने तयारी।
1: बाजुराको हिमाली गाउँपालिका 3 लामपाटामा सशस्त्र र नेपाल प्रहरीको संयुक्त अस्थायी बेस क्याम्प स्थापना, सीमा विवाद समाधान गरिने।
0: पानी पर्ने क्रम कम भइसकै गर्मी फेरि बढ्न थाल्यो, मनसुन भित्र नढिलाई।
1: र फिफा विश्वकप फुटबलमा आज राति 4 खेल हुँदै 19 वर्ष मुनिको राष्ट्रिय क्रिकेटको उपाधिका लागि मधेस र सुदूरपश्चिम भिड्ने। हिमाल पहाड तराई जोड्छौं सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट भोलि ल्याउने भएको छ। भोलि दिउँसो 3 बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले बजेट प्रस्तुत गर्नुहुनेछ। प्रदेश सरकारले सीमित स्रोत साधन, बढ़दो दायित्व तथा विकास निर्माणका अपूरा कामलाई मध्यनजर गर्दै दायित्व भुक्तानी, प्रदेश गौरवका आयोजना, बहुवर्षीय तथा क्रमागत योजनालाई उच्च प्राथमिकतामा राखेर बजेटको तयारी गरेको जनाएको छ। अब खबर विस्तारमा। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट भोलि ल्याउने भएको छ। भोलि दिउँसो 3 बस्ने प्रदेशसभा

0: तथा सामाजिक न्याय केन्द्रित हुने सरकारको तयारी छ। आगामी आर्थिक वर्षको बजेट 33 अर्ब 34 अर्ब हाराहारीमा आउने गरी बजेट सिलिङ यसअघि नै वितरण गरिएको थियो। त्यही आकारको बजेटका लागि आयोजना भने हजारौं सिफारिश भएर आइसकेका छन्। कर्णाली सरकारले आयोजना छनौटका लागि आयोजनाको प्रस्ताव तथा छनौट प्रक्रिया सम्बन्धी कार्यविधि बनाएको छ। त्यही कार्यविधि अनुसार 10 वटै जिल्लाबाट आगामी बजेटका लागि साना ठूला गरी झण्डै 17,000 आयोजना जिल्लाबाट सिफारिश भएर आएका छन्। कार्यविधि अनुसार प्रदेश सरकारले सड़क पूर्वाधार तर्फका आयोजनाको सीमा 50 लाख र अन्यका लागि 20 लाख तय गरेको छ। यस्तै सारासित आयोजनालाई यो सीमाबाट बाहिर राखिएको छ। गत वर्ष कर्णाली प्रदेश सरकारले 32 अर्बको बजेट ल्याएको थियो। संघ सरकारले जेठ 15 गते, प्रदेश सरकारले असार 1 गते र स्थानीय सरकारले असार 10 गते आफ्नो बजेट कार्यक्रम ल्याउने प्रावधान रहेको छ।
1: बाजुराको हिमाली गाउँपालिका 3 लामपाटामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना भएको छ। बाजुरा र हुम्ला बीच उत्पन्न विवादले अशान्त बनेको बाजुराको हिमाली गाउँपालिका 3 लामपाटामा संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरिएको हो। लामपाटा क्षेत्र बाजुरा सदरमुकाम मार्थडीबाट कम्तीमा 3 दिनको दूरीमा रहेको छ। यसअघि जेठ 27 गते सदरमुकाम मार्थडीबाट हिँडेको सुरक्षाकर्मीहरूको टोली 3 दिन लगाएर शनिबार त्यहाँ पुगिसकेको छ। लामपाटामा सुदूरपश्चिम प्रदेश सरकारले अस्थायी प्रहरी चौकी स्थापना गर्न शुरू गरेपछि विवाद शुरू भएको थियो। पछिल्लो समय विवाद झन सतहमा आएपछि सरकारले सुरक्षाका लागि संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरेको हो। केही दिन अघि हुम्लाका बासिन्दाहरूले बाजुराका भोटे समुदायमाथि कुटपिट तथा दुर्व्यवहारसँगै गोठमा आगजनी गरेको घटना समेत बाहिरिएको थियो। त्यसपछि केन्द्रीय सुरक्षा समितिको बैठकले नै विवादित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको केन्द्रीय संयुक्त सुरक्षा बेस स्थापना गर्ने निर्णय गरेको थियो। त्यही निर्णय अनुसार दुवै सुरक्षा निकायको संयुक्त उपस्थिति मार्फत विवादित क्षेत्रमा शान्ति सुरक्षा र समन्वय कायम गर्दै परिस्थितिलाई नियन्त्रणमा राख्ने तयारी गरिएको छ। यस्तै लामपाटामा स्थापना गरिएको संयुक्त अस्थायी सुरक्षा बेसमा सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक जनक पौडेलको कमाण्डमा 21 जना र नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक मिट्टु बहादुर बोहराको कमाण्डमा 7 जना गरी 28 जनाको टोली बसेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो। 3 महिनासम्म सुरक्षा बेस स्थापना गरेर लामपाटा सहित रानी स्वाइन क्षेत्रमा सुरक्षामा उक्त टोली नियमित गस्ती गर्ने उहाँले बताउनु भएको छ।
0: नेपाल पत्रकार महासंघ सुर्खेतको 2 कार्यकालका अध्यक्ष मधुवन देशीले आइतबार आजदेखि पदभार ग्रहण गर्नुभएको छ। महासंघ सुर्खेतले आज आयोजना गरेको पत्रकार सम्मान तथा पद हस्तान्तरण कार्यक्रममा देशीले 2 कार्यकालको अध्यक्ष पदको पदभार ग्रहण गर्नुभएको हो। पहिलो कार्यकालका अध्यक्ष सुशील शर्माले 2 कार्यकालका अध्यक्ष देशीलाई माइन्योट हस्तान्तरण समेत गर्नुभएको छ। अध्यक्ष देशीसँगै सहसचिव गीता थापा र सदस्य मान बहादुर खड्काले समेत 2 कार्यकालको पदभार ग्रहण गर्नुभएको छ। महासंघ सुर्खेतको गत निर्वाचनमा बराबर मत ल्याएपछि अध्यक्ष सहसचिव र सदस्य पदको कार्यकाल बाँधिएको थियो। अध्यक्ष सुशील शर्मा, सहसचिव नवीन सुवेदी र सदस्य अमर कार्कीले पहिलो कार्यकाल सम्हाल्नु भएको थियो। उहाँको कार्यकाल शनिबार सकिएपछि 2 कार्यकालको जिम्मेवारी अध्यक्षमा बीसी, सहसचिवमा थापा र सदस्यमा खड्काले सम्हाल्नु भएको हो। अध्यक्षको सम्हालेपछि बीसीले महासंघको 2 कार्यकालमा पत्रकारहरूको हकहितको पक्षमा रचनात्मक कार्यक्रमहरू गर्ने प्रतिबद्धता जनाउनु भएको छ। साथै उहाँले अग्रजहरूको सल्लाह सुझाव अनुसार मर्यादित पत्रकारिताका लागि महासंघले आफ्नो गतिविधिहरू संचालन गर्ने उल्लेख गर्नुभएको छ। यसैबीच त्यही अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने 10 जना पत्रकारलाई पुरस्कृत गर्नुका साथै सुर्खेतको पहिलो पत्रिका जुन किरीका संस्थापक जनकराज शर्मालाई सम्मानित गरिएको छ। प्रेस स्वतन्त्रता सम्मानबाट दुर्गा थापा, डम्बर आचार्य र माया थापा, विकास तथा शान्ति पत्रकारिता पुरस्कारबाट रमेश कुमार पाण्डे, करिश्मा चौधरी, युवा पत्रकारिता पुरस्कारबाट टेकराज केसी, नन्दु गेलाङ, स्मृति पत्रकारिता पुरस्कारबाट सुरेश आचार्य, सक्रिय पत्रकारिता पुरस्कारबाट तृप्ति शाही, खानेपानी तथा सरसफाई पत्रकारिता पुरस्कारबाट विवश कुमार सेजुवाल र वर्ष पत्रकारिता पुरस्कारबाट ईश्वर राज अधिकारीलाई नगद पुरस्कार सहित पुरस्कृत गरिएको छ।
1: यसैबीच कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कणेलले अहिले देशको परिस्थिति ट्र्याक भन्दा बाहिर जान खोजेको बताउनु भएको छ। अराजकता फैलिएको भन्दै देशको स्वाधीनतामा खतरा उत्पन्न हुन खोजेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो। मुख्यमन्त्री कणेलले वर्तमान सरकार र प्रधानमन्त्रीको अभिव्यक्तिका कारण देशले कहिले नभोगेको परिस्थिति सिर्जना भइरहेको बताउनु भएको छ। यही तरिकाले अगाडि बढ़े वर्तमान सरकार वर्तमान बालेन शाह नेतृत्वको सरकारको आयु खासै लामो नरहने संकेत देखिएको

0: उल्लेख गर्नुभयो। निर्वाचन भएको तीन महिना मात्र भएको र सरकारका गतिविधि हेर्दा अवधि धेरै लामो नजाने वहाँको भनाई छ। कणेलले प्रधानमन्त्री शाहले नेपालले पनि भारतीय भूमि मिचेको भन्ने अभिव्यक्ति गलत भएको टिप्पणी गर्नुभयो। साथै अहिलेको सरकारका गतिविधि हेर्दा समाचार लेख्ने पत्रकारहरू पनि सुरक्षित नरहेको अवस्था आएको उहाँले उल्लेख गर्नुभएको छ। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्याय, प्रदेश उपाध्यक्ष लक्ष्मण केसी, पुरस्कृत पत्रकार दुर्गा थापा र सुर्खेतका पहिलो पत्रिकाका संस्थापक जनकराज शर्माले आफ्नो भनाई राख्नु भएको थियो।
1: भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भने यो छोटो विश्राम।
2: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
3: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
2: नाक बन्द हुने समस्या,
3: नाकबाट रगत बग्ने,
2: नाकभित्र मासुको गिर्खा पलाएको,
3: घ्राण शक्ति गुम्ने,
2: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
3: कानको संक्रमण,
2: कान सुन्न गाह्रो हुने,
3: कान बज्ने समस्या,
2: चक्कर लाग्ने,
3: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
2: घाँटी दुख्ने,
3: आवाज बन्द हुने,
2: निल्न गाह्रो हुने,
3: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
2: चारवाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081538150, 081535151।
4: एसई र कक्षा बाह्रको परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्राममा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
4: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
5: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98483339, 98551560 र 98481546499।
6: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
5: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
6: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
5: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
7: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
5: भोक लागे बेला मिठाई खाने कुरा खानु पर्यो नि।
7: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
6: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
5: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
7: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
5: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
8: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट भोलि सार्वजनिक गर्ने, 33-34 अर्ब हाराहारीमा बजेट ल्याउने तयारी, बाजुराको हिमाली गाउँपालिका 3 लामपाटामा सशस्त्र र नेपाल प्रहरीको संयुक्त अस्थायी बेस क्याम्प स्थापना, सीमा विवाद समाधान गरिने लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। पर्यटकीय सिजन शुरू भइसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थल भएर हिल्सा हुँदै मानसरोवर कैलाश यात्रा गर्ने पर्यटकको संख्या 3700 भन्दा बढ़ी पुगेको छ। यस वर्षको मानसरोवर कैलाशको दर्शन गर्ने काम शुरू भएपछि भारतीय धार्मिक पर्यटकहरू हवाई मार्गबाट आउन थालेपछि संख्या बढ़दै गएको हो। हालसम्म 3780 जना भारतीय पर्यटकहरू नेपालगंजबाट सिमकोटदेखि हिल्सा भएर चीनको ताक्लाकोटतर्फ मानसरोवर कैलाशको दर्शन गर्न जाने गरेको प्रहरी निरीक्षक विष्णु श्रेष्ठले बताउनु भएको छ। यस वर्ष वैशाख 30 गतेदेखि भारतीय पर्यटकहरू जिल्लामा आउन शुरू भएको छ। यो पर्यटक आगमन संख्या 233 दिनको हो। हालसम्म हुम्ला आइपुग्नु भएका पर्यटकहरू जिल्लामा आउन शुरू भएको हो। यो पर्यटक आगमन संख्या 233 दिनको हो। यस्तै हालसम्म जुम्ला हुम्ला आइपुग्नु भएका भारतीय पर्यटकमा 1892 महिला र 1888 जना पुरूष रहेका छन्। सिजन शुरू भएसँगै दैनिक 80-200 जना भारतीय पर्यटकहरू हवाई मार्गबाट हुम्ला पुग्ने गरेका हुन्। यसले गर्दा होटल विजय कैलाश, मानसरोवर कर्णाली रिसोर्ट, हुम्ला रिसोर्ट होटल, पोतला होटल, त्यस्तै एलिसा लगायतका होटलहरूमा पर्यटकहरू भरिभरा हुने गरेका छन्। यसबाट होटल व्यवसायको आमदानी पनि राम्रो हुन थालेको छ।
0: एक दशकदेखि जटिल समस्या भएका गर्भवतीको शल्यक्रिया हुँदै आएको जिल्ला अस्पताल सल्यानमा विशेषज्ञ चिकित्सकको अभावमा रोकिएको हाड जोड्ने, हर्निया, हाइड्रोसिल, एपिन्डेक्सका बिरामीको शल्यक्रिया सेवा पुनः सञ्चालनमा आएको छ। एमडीजीपी विशेषज्ञ चिकित्सक डाक्टर रहिस कोजु आएपछि जिल्ला अस्पताल सल्यानमा 3 वर्षदेखि रोकिएको हाड जोड्ने, भाँचिएको एपिन्डेक्स, हर्निया, हाइड्रोसिलको शल्यक्रिया सेवा पुनः सञ्चालनमा ल्याइएको हो। यी सँगै अस्पतालले रोकिएको मिनी ल्याप र स्थायी वन्ध्याकरण सेवालाई पनि निरन्तरता दिएको छ। जटिल समस्या भएका गर्भवतीको शल्यक्रियाबाट सुत्केरी गराउने लगायत अन्य सुविधा भएपछि नागरिकहरूलाई सहज भएको छ। सामान्य खालका शल्यक्रियाका लागि दाङ, नेपालगंज, सुर्खेत र काठमाडौँ जानुपर्ने बाध्यता अब अन्त्य भएको छ। रोकेको शल्यक्रिया सेवा पुनः सञ्चालन आउँदा रोल्पा र रूकुमका बासिन्दा पनि लाभान्वित हुनेछन्। स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जुन बुढा मगरले विशेषज्ञ चिकित्सक आएपछि हाड जोड्ने, भाँचिएका 2 र एपेन्डिक्सका 2 गरी 4 जनाको शल्यक्रिया भइसकेको बताउनुभयो। 5 वर्ष अघि एमडीजी डाक्टर प्रदीप शर्माले हाड जोड्ने, भाँचिएका, हर्निया, हाइड्रोसिल, एपेन्डिक्स भएकाको शल्यक्रिया सेवा शुरू गर्नुभएको थियो। त्यसपछि आएका एमडीजीपी डाक्टर अभिषेक सिंहले त्यसलाई निरन्तरता दिनुभएको थियो।
1: सल्यानको श्रीनगर बजारमा बसको ठक्करबाट 1 महिलाको मृत्यु भएको छ। शारदा नगरपालिका वडा नम्बर 1 श्रीनगर स्थित बस पार्क नजिकै राप्ती राजमार्गमा बसको ठक्करबाट महिलाको मृत्यु भएको हो। आज दिउँसो करिब 12 बजे दाङबाट कुमाक तर्फ जाँदै गरेको N3X6616 नम्बरको बसले पैदल यात्री छत्रेश्वरी गाउँपालिका 7 निवासी 46 वर्षीय उमा रेउलेलाई ठक्कर दिएको थियो। ठक्करबाट रेउलेको टाउको तथा दुवै खुट्टामा गम्भीर चोट लागेको थियो। उहाँलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सल्यान लगेको भए पनि चिकित्सकले दिउँसो मृत घोषणा गरेका हुन्। बस तारकुमा गाउँपालिका 3 का करिब 30 वर्षीय डेल्ले बुढा रहेको प्रहरीले जनाएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढ़ाएको जनाएको छ।
0: कैलालीमा सड़क किनारामा व्यापार गरेको आरोपमा एउटा टेम्पू धकेलेर भीरबाट खसालेको भिडियोको घटनाबारे प्रहरीले अनुसन्धान शुरू गरेको छ। टेम्पू धकेलेर सड़कबाट खसाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारेमा अनुसन्धान शुरू गरेको हो। अस्ति शुक्रबार दिउँसो कैलालीको गोदावरी नगरपालिका वडा नम्बर 4 भीमदत्त राजमार्ग अन्तर्गत पर्ने बासपानीमा डिभिजन वन कार्यालयका कर्मचारीहरूले सड़क किनारामा बसेर व्यापार गरेको आरोपमा एकजना स्थानीय महिलाको टेम्पू धकेलेर भिरेबाट खसालिदिएका थिए। टेम्पू गोदावरीकै 44 वर्षीय धनादेवी धामीको थियो। उहाँले आफूमाथि अन्याय भएको हुँदा न्याय पाउनुपर्ने माग गर्नुभएको छ। यो घटनाबारे तीव्र आलोचना हुन थालेपछि डिभिजन वन कार्यालय धनगढ़ी कैलालीका प्रमुख राम विचारी ठाकुर सहित 20 कर्मचारीले आज संयुक्त रूपमा हस्ताक्षर गरी एउटा वक्तव्य निकालेर टेम्पू जानाजान भीरबाट नखसालिएको दावी गरेका छन्। अतिक्रमण हटाउन बल प्रयोग गर्ने क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण टेम्पू खसेको उनीहरूको जिकिर छ। भिडियोमा भने टेम्पूलाई धकेल्दै भीरबाट खसालेको देखिन्छ। यस्तै वन कर्मचारीहरूले चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएकाले टेम्पू खसालेको दावी गरेका छन् भने धामी परिवारले टेम्पू चल्ने अवस्थामै रहेको बताएका छन्।
1: भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अल्लाहनहरुको छोटो विश्राम।
9: एसई सक्यो, अब रमाइलो शुरू भयो।
10: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
9: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
10: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
9: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
11: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: मलाई त कस्तो भोक लाग्छ त्यस, कहीँ जाम न खाजा खान।
0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
5: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
6: त्यहाँ त स्पेशल बप मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बप चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बप खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बप सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बप ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
5: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
0: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498840।
5: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
1: सूचना
0: कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र, अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
0: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
1: भर्ना खुल्यो।
12: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
13: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-688-84-566।
14: के तपाईँमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
1: यदि छन् भने वीरेन्द्रनगर 3 एरीचोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।

0: रेडियो भेरी एफएम।
1: तपाईं अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा कर्णाली प्रदेशको प्रथम अधिवेशन वीरेन्द्रनगरमा शुरू गरिएको छ। रासोपा महामन्त्री भूपदेव शाहले अधिवेशन उद्घाटन गर्नुभयो। रासोपा कर्णाली अधिवेशनको शुरूमै प्रतिनिधि छनौटमा विवाद देखिएको छ। 530 जना प्रतिनिधि भनिएकोमा करिब 300 नक्कली प्रतिनिधि खड़ा गरिएको भन्दै विवाद उत्पन्न भएको हो। सभापतिका आकांक्षी एनके बस्नेत र स्नेहा उपाध्यायले त्यसमा विरोध जनाउनु भएको छ। अहिले प्रतिनिधि छनौटको विवादका विषयमा निर्वाचन समितिले छानबिन गरिरहेको छ। वर्तमान सभापति मदन खड्का, कोषाध्यक्ष स्नेहा उपाध्याय, प्रेम बहादुर बोहरा र नन्दकिशोर बस्नेतले सभापतिको आकांक्षा राखेको बताइएको छ।
2: मनसून भित्रिसकेको र पानी पर्ने क्रम केही कम भएसँगै गर्मी फेरि बढ़न थालेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखा का अनुसार भोलि र पर्सि लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको छ। अस्ति शुक्रबारसम्म देशका विभिन्न ठाउँमा पानी परेपछि गर्मी निकै घटेको थियो। आज दिउँसो कोशी प्रदेशका केही ठाउँमा तथा हिमाली भेगका केही ठाउँमा र पहाड़ीका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आज मौसम सफा छ। मनसूनी वायु नेपालको सीमा क्षेत्र आसपास आएको तर नेपाल भित्र नढिलाइ भएको मौसमविदले बताएका छन्। नेपालमा सरदर जून 13 तारीकमा मनसून भित्रिने गरेकोमा आज 14 तारीक भइसकेको छ र गएको वर्ष सदरभन्दा 15 दिन अगाडि जेठ 16 गते नै मनसून नेपाल भित्रिएको थियो। तर चाँडो नेपाल भित्रिए पनि लामो समय पूर्वी भेगमै बसेको थियो।
1: हेरी खबरमा अब केही खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ खेल्दैछन्। समयको यो खेल राति 11:15 अमेरिकामा हुँदै अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकप फुटबलमा जर्मनी सबैभन्दा सफल टोली मध्ये एक हो। जर्मनीले अहिलेसम्म सन् 1954, 1974, 1990 र 2014 गरी 4 पटक उपाधि जितिसकेको छ। विश्वकपमा जर्मनीको यो 21 सहभागिता हो। कुराकाओले भने पहिलो पटक विश्वकप खेल्न लागेको हो। कुराकाओ क्षेत्रफल र जनसंख्या दुवैको हिसाबले प्रतियोगिताका लागि छनौट हुन सबैभन्दा सानो देश हो। कुराकाओको क्षेत्रफल 444 वर्ग किलोमिटर र जनसंख्या करिब 1,58,000 मात्रै छ। फिफा वरियतामा जर्मनी 10 र कुराकाओ 82 स्थानमा छन्। यस्तै आज राति समूह एफका नेदरल्याण्ड्स र जापान खेल्दैछन्। यो खेल राति 12:45 अमेरिकाको डलास रंगशालामा शुरू हुनेछ। विश्वकप फुटबलमा भोलि बिहान 3 खेल हुँदैछन्। बिहान 12:45 फिलाडेफिया रंगशालामा समूह ईका आइभरी कोस्ट र इक्वेडर खेल्दैछन्। यस्तै बिहान 8:15 मेक्सिको मोन्टेरुई रंगशालामा समूह एफका स्वीडेन र ट्युनिसिया खेल्दैछन्।
2: वीरेन्द्रनगरमा जारी 19 वर्ष उम्रेको महिला राष्ट्रिय क्रिकेटको उपाधि भिरन्त मधेस र सुदूरपश्चिम प्रदेश बीच पक्का भएको छ। समूह चरणको अन्तिम खेलमा मधेसलाई 7 विकेटले पराजित गर्दै सुदूरपश्चिमले पुनः फाइनलमा मधेसलाई नै प्रतिस्पर्धीका रूपमा पाएको हो। आइतबार नै भएको समाचारको आफ्नो अन्तिम खेलमा कर्णालीलाई हराउँदै फाइनल पुग्ने झिनो सम्भावना कायम राखेको गण्डकी भने मधेसमाथि सुदूरपश्चिमले जित निकालेसँगै निराशा नपुगेको छ। अघिल्ला 6 खेलमा अपराजित रहँदै आएको मधेस प्रतियोगिताकै पहिलो हार बिहोर्ने क्रममा सुदूरपश्चिम विरूद्धको खेलमा स्तब्ध भएपछि भए पनि उपाधि दावेदारको रूपमा फाइनल पुगेको हो।
1: खेल खबरसँगै साँझको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
2: कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट भोलि सार्वजनिक गर्ने। 33-37 अर्ब हारिमा बजेट ल्याउने तयारी।
1: बाजुराको हिमाली गाउँपालिका 3 लामपाटामा सशस्त्र र नेपाल प्रहरीको संयुक्त अस्थायी बेस क्याम्प स्थापना। सीमा विवाद समाधान गरिने।
2: पानी पर्ने क्रम रोकिएसँगै गर्मी बढ्न थाल्यो। मनसून भित्र नढिलाइ।
1: र फिफा विश्वकप फुटबलमा आज राति 4 खेल हुँदै 19 वर्ष मुनिको राष्ट्रिय क्रिकेटको उपाधिका लागि मधेस र सुदूरपश्चिम भिड्ने। हवस् त, तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
0: रेडियो भेरी एफएम।
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ। Extreme energy drink. Taste the difference. Feel the energy.
4: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर
1: यही असार 6 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ
4: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने कान दुख्ने कम सुन्ने कान कराउने तथा रिङ्गटा लाग्ने पिनास नाकबाट रगत बग्ने नाकमा मासु पलाएको तथा एलर्जी घाँटी दुख्ने आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ
5: सम्पर्क गुरुङ हस्पिटल प्राली गुरुङ फार्मेसी गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-520-402 र 522-148
6: मरेको के हो
7: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
6: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
7: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
6: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
7: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
8: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
8: नेपाल सरकार विज्ञापन बोर्ड
10: इन द हार्ट अफ द सिटी वेयर ड्रीम्स टेक शेप एन्ड फ्युचर्स बिगिन स्ट्यान्ड्स अ प्लेस अफ एक्सलेन्स चाणक्य पाठशाला previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
11: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो

0: सूचना
1: विजयनगर नगरपालिकाबाट विभिन्न समयमा अनुमति लिए संचालनमा रहेका सम्पूर्ण संस्थागत निजी लगानीमा संचालित विद्यालय तथा निजी शैक्षिक संस्थाहरू ट्युसन तथा कोचिङ सेन्टर छात्रावास मोन्टेश्वरी आदि समेतलाई आफ्नो शैक्षिक संस्था र विद्यालयको हकमा तीन वर्षको एकपटक र ट्युसन तथा कोचिङ सेन्टर र निजी शैक्षिक संस्थाको हकमा वार्षिक नवीकरण गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालय वा संस्थाले नवीकरण नगरेको पाइएकाले असार 15 गतेभित्र अनिवार्य नवीकरण गर्न हुन अनुरोध गर्दछौ। आवश्यक कागजातहरू नगरपालिकाबाट जारी गरिएको शैक्षिक संस्थाको अनुमति पत्रको प्रमाणित प्रतिलिपि विद्यालयको हकमा तहगत र कक्षागत सबै कम्पनी वा गुठी वा सहकारी दर्ता घरेलु उद्योग व्यवसाय प्रमाण पत्रका प्रमाणित प्रतिलिपि शैक्षिक संस्थाको विधानको प्रमाणित प्रतिलिपि कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सक्कल भौचर सम्बन्धित वडा कार्यालयको सिफारिश र पासपोर्ट साइजको फोटो एक प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ।
0: शिक्षा युवा तथा खेलकुद शाखा वीरेन्द्रनगर नगरपालिका वीरेन्द्रनगर सुर्खेत
2: रेडियो भेरी एफएम।

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
0: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
1: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत मोबाइल नम्बर 9858404519 र 9858551715।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स रेडियम फ्लेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट
1: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर 6 बुद्धपथ लाइन गरिमा विकास मैकमुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 9858054899 र 9769-044443।
3: यही असार 6 गते शनिबारका दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगञ्जमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मञ्जु विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने महिनावारी अनियमितता हुने पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने अनियमित वा निरन्तर रगत बग्ने विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर 6 हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 9855-13-956।
5: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन के गर्ने
6: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
5: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन। अब इन्डिया तिर जाने सुर कस्यो हौ दाजु मैले।
7: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृतसर पञ्जाबमा जा।
8: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
7: हो त नि, अमृतसर पञ्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
8: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
7: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
8: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
7: लकी पिराक फोन नम्बर 9820293948 9820293948।
9: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भाइनेटको साम्बा प्याकसँग, जसमा पाइन्छ अल्ट्रा 300 एमबिपिएस सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् भाइनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भाइनेट साम्बा प्याक, अल्ट्रा फास्ट अल्ट्रा फन।
10: रेडियो भेरी एफएम

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारबाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455 36984।

0: sip on ya. Extreme energy drink.
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-688-84-566।
3: के तपाईँ वा तपाईँको परिवारमा तनाव चिन्ता वा डर बढ्दै गएको छ
1: या त मन उदास हुने एक्लोपन महसुस हुने निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ
3: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ
1: या त मदिरा चूर्ण तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ
3: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस् डाक्टर सञ्जय रिसाल नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा
1: हजुर यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
3: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता। आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
4: रेडियो भेरी एफएम
5: एउटा जिल्लाको निर्णय अथवा दुई जिल्लाको सम्झौता भन्दा पनि नेपाल सरकारको राष्ट्रिय सुरक्षा समितिले निर्णय गरेर राखेको हो।
6: पारेते पर्यटकका लागि स्थल मार्ग प्रवेशमा अनुमति पत्र अनिवार्य। सड़कमै खाना पकाउने र फोहोर गर्ने प्रवृत्ति रोक्न पर्यटन मन्त्रालयको कड़ाई। अलैंची निर्यातमा ऐतिहासिक उछाल। 10 महिनामै 11 अर्ब।
7: पहिला हाम्रो चाहिँ कत्तामा जान्थ्यो, अहिले पछिल्लो चरणमा हामीले फुल्ली सबै जति पनि हामी प्रोसेसिङ गरेर पठाउँछौँ नेपालबाट।
6: र लेबनानमा इजरायली आक्रमणपछि अमेरिका र इरान सम्झौतामा अन्यलता बढ़्यो। विश्वकप फुटबलमा आज जर्मनी र कुआकाओ भेट्दै नेदरल्याण्ड्स र जापानको खेल पनि आजै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
6: बजारमा पाइने तरकारी फलफूलमा प्रयोग भएका विषादीले स्वास्थ्यमा गम्भीर असर पारे पनि त्यसलाई रोक्ने काम हुन सकेको छैन। किसानलाई सजग र सावधान बनाउने र विषादी प्रयोगपछि निश्चित अवधि पूरा नगरी बाली बजारमा पठाउन हुँदैन भन्ने जानकारीका साथै त्यसो गरीमा कार्यवाही गर्ने चेतावनी मात्र दिए पनि आधा समस्या समाधान हुन्छ। साथै विषादी प्रयोग गर्ने किसानलाई विकल्प दिने कार्य सरकारले गर्नुपर्दछ।
8: नेपालको प्रमुख नगदे बाली अलैचीको निर्यात चालू आर्थिक वर्षमा करिब 72% बढ़ेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो 10 महिनामा नेपालबाट 57,03,774 किलो अलैची निर्यात भएको छ। उक्त परिणामको अलैचीबाट 11,42,44,45,000 रूपियाँ आमदानी भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने 36,86,695 किलो अलैची निर्यात हुँदा 6,67,22,14,000 रूपियाँ आमदानी भएको थियो। निर्यात परिणाम र मूल्य दुवैमा भएको उच्च वृद्धिले नेपाली अलैचीको अन्तर्राष्ट्रिय बजार विस्तार हुँदै गएको देखिएको छ। तथ्याङ्कलाई तुलना गर्दा चालू आर्थिक वर्ष अलैची निर्यातको मूल्य 4,75,22,31,000 रूपियाँले बढ़ेको देखिन्छ। प्रतिशतका आधारमा यो वृद्धि करिब 71.3% हो। निर्यात परिणाम पनि 20,17,079 किलोले बढ़ेको छ। जून अघिल्लो वर्षको तुलनामा करिब 54.7% बढ़ी हो। अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैचीको माग बढ़नुको कारणबारे सीआईएनसँग कुरा गर्दै अलैची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराईले भन्नुभयो,
7: उच्च मूल्य भएको कारणले किसानहरूले होल्ड गर्नु भएन, होल्ड नभएपछि त्यो अलैचीहरू बिक्री वितरण भइरह्यो, भइसकेपछि अब अहिले चाहिँ भनौँ न इण्डियाको मार्केटहरूमा जुन होल्ड भएको थियो त्यो मालहरू पनि बिक्री वितरण भइसक्यो। अब नेपालमा माल छैन, नयाँ सिजन हुन अझै 2-3 महिना लाग्छ, नयाँ माल आउनलाई टाइम लाग्ने भएकोले अहिलेको समयमा चाहिँ अहिले चाहिँ मालको सर्टेज भएको कारणले अलिकति डिमान्ड बढायो। 5 वर्षदेखि हामीले गुणस्तरीय अलैची बनाएर पठाइरहेको छौँ, प्रोसेसिङ गरेर मात्रै। पहिला हाम्रो चाहिँ कच्चामा जान्थ्यो, अहिले पछिल्लो चरणमा हामीले फुल्ली सबै जति पनि हामी प्रोसेसिङ गरेर पठाउँछौँ नेपालबाट।
8: विशेष गरी पूर्वी पहाड़ी जिल्लामा उत्पादन हुने अलैची नेपाली कृषि जन्य निर्यातको महत्वपूर्ण आधार मानिन्छ। पछिल्लो एक महिनामा देशभर मौसमी विपदका घटना 20.5% बढ़ी पनि मानवीय क्षति भने घटेको देखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको एक महिनामा विपदका 930 वटा घटना हुँदा 40 जनाको मृत्यु भएको छ भने 279 जना घाइते भएका छन्। यस्तै 32,20,00,000 रूपियाँ बराबरको आर्थिक क्षति भएको छ। गत वर्ष यही अवधिमा जम्मा 772 वटा विपदका घटना भएका थिए, जसमा 48 जनाको मृत्यु भएको थियो भने 193 जना घाइते भएका थिए। तथ्याङ्कको तुलना गर्दा पोहोरको तुलनामा विपदका घटना 158 वटाले बढ़ेका छन्। जून 20.5% बढ़ी हो, तर मृत्यु हुनेको संख्या 8 जनाले घटेको छ, अर्थात 16.7% कमी आएको छ। कारणबारे बताउनु हुँदै प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग भन्नुभयो, गत वर्ष यही अवधिमा जम्मा 772 वटा विपदका घटना भएका थिए, जसमा 48 जनाको मृत्यु भएको थियो भने 193 जना घाइते भएका थिए। तथ्याङ्कको तुलना गर्दा

0: गरी हामीले विशेष गरी यो अलिक ठूलो वर्षा हुन्छ भनिसकेपछि मुख्य असोजको 17-20 सम्मको समयमा चाहिँ हामीले यात्राहरू पनि लामो दूरीका सवारी साधनहरूलाई पनि हरि इन्टरभेन्सन गरेर उहाँहरूलाई पनि केही समय रोक लगायौँ यो कारणले पनि र सँगसँगै हामीले यो नदी किनारका बाटाहरू पनि बन्द गर्यौँ भनेपछि त्यो बढी वर्षा र बाढी आउने समयमा चाहिँ हामीले धेरै विशेष केयर गरेको भएर सँगसँगै हामीले जनचेतनाका कार्यक्रमहरू पनि अलि वृहत रूपमा सञ्चालन गर्ने मास मिडियाहरू सोसियल मिडिया युज गरेर गर्यौँ भने सबै मिडियाहरूले चाहिँ त्यसमा सहयोग गर्नुभएको छ समुदायले पनि सहयोग गर्नुभयो गत वर्ष त्यसैले पनि यो घटेको हो र यो वर्ष पनि हामीले गत वर्षकै सिकाइहरूलाई लिएर अझ त्योभन्दा पनि कम भन्दा कम क्षति होस् भन्ने किसिमले तयारीहरू गरिरहेका छौँ।
1: प्राधिकरणका अनुसार पछिल्लो एक महिनामा सबैभन्दा धेरै लेक लागेर 11 जनाको मृत्यु भएको छ। त्यस्तै सर्पको टोकाईबाट 9 जना, आगलागीबाट 5 जना, हावाहुरीका कारण 4 जना र भारी वर्षाका कारण 3 जनाको मृत्यु भएको छ। पोहोर सोही अवधिमा सर्पले टोकेर 19 जनाको मृत्यु भएको थियो भने हावाहुरीका कारण 7 जना, चट्याङका कारण 7 जना, आगलागीमा परेर 7 जना र लेक लागेर 6 जनाको मृत्यु भएको थियो। यस्तै जनावरको आक्रमणका कारण 2 जनाले ज्यान गुमाएका थिए। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थल मार्गबाट आउने भारतीय पर्यटकलाई लक्षित गरी विभिन्न नयाँ नियमहरू सार्वजनिक गरेको छ। स्थल मार्गबाट आउने भारतीय पर्यटकले सड़कमै खाना बनाउने, नदी किनारामा लुगा धुने, फोहोर गर्ने गरेको भन्दै मन्त्रालयले स्थल मार्गबाट आउने पर्यटकहरूका लागि नेपालको सीमामा आइपुगेपछि नेपाल सरकारको भन्सार विभाग मार्फत प्रवेश अनुमति पत्र अनिवार्य गर्न भनेको हो। मन्त्रालयले खाना पकाउनेहरूले ठाउँ भान्सा र अन्य बन्दोबस्तीका सामानहरू व्यवस्थापन गर्न सक्ने होटलहरूसँग अग्रिम रूपमा सम्पर्क गर्नुपर्ने, खाना पकाउनका लागि खुला ठाउँ प्रयोग गर्ने सन्दर्भमा अनुमति र आवश्यक सहयोगका लागि सम्बन्धित अधिकारीहरू सम्पर्क गर्न सकिने जस्ता नियमहरू सार्वजनिक गरेको मन्त्रालयका प्रवक्ता जय नारायण आचार्यले सीआईएनसँग बताउनुभयो। कैलालीको गुदावरी नगरपालिका 4 गाईबाधीमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनामा प्रहरीले 10 जना वन कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपूछ थालेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनामा संलग्न व्यक्तिको पहिचान र भूमिका बारे अनुसन्धान गर्न 10 जना वन कर्मचारीलाई नियन्त्रणमा लिएको हो। भीमदत्त राजमार्ग क्षेत्रमा धनादेवी धामीले खुद्रा पसलका रूपमा प्रयोग गर्दै आएको टेम्पो वन कर्मचारीले भीरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना विवादमा आएको हो। डिभिजन वन कार्यालय धनगढ़ीले भने टेम्पो कवाड भइसकेको र सड़क छेउमा छाप्रोका रूपमा प्रयोग भइरहेको दावी गरेको छ। बाजुरा र हुम्ला सीमा विवादका कारण तनावग्रस्त बनेको हिमाली गाउँपालिका 3 को लामपाटामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरिएको छ। सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलको नेतृत्वमा 21 जना र नेपाल प्रहरीका सहायक निरीक्षक मिठु बहादुर बोहराको नेतृत्वमा 7 जना गरी 28 सदस्यीय टोली परिचालन गरिएको छ। केन्द्रीय सुरक्षा समितिको निर्णय अनुसार स्थापना गरिएको सुरक्षा बेसले आगामी 3 महिनासम्म लामपाटा र रानीसेन क्षेत्रमा नियमित गस्ती गर्दै शान्ति सुरक्षा कायम गर्ने सीआईएनसँग कुरा गर्दै बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण बुढा सैनीले बताउनुभयो।
2: यो नेपाल सरकारले नै त्यहाँ अब आवश्यक देख्यो, जुन चौकी आवश्यक देख्यो तत्कालको लागि चाहिँ सुरक्षा कर्मी सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टिमलाई राखेको हो। अहिले चाहिँ यो एउटा जिल्लाको निर्णय अथवा दुईटा जिल्लाको सम्झौता भन्दा पनि नेपाल सरकारको राष्ट्रिय सुरक्षा समितिले निर्णय गरेर राखेको हो।
1: पछिल्लो समय कुटपिट दुर्व्यवहार तथा आगजनीका घटनापछि त्रसित बनेर गाउँ छाडेका स्थानीय बासिन्दा सुरक्षाकर्मी पुगेपछि पुनः गाउँ फर्किन थालेका छन्। नेपालको उद्योगको औसत क्षमता उपयोग निराशाजनक रहेको राष्ट्र बैंकले एक तथ्याङ्कले देखाएको छ। अध्ययनको उद्योगको औसत क्षमता उपयोग कमजोर रहेको बताइएको छ। बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा 2081 पुष मसान्तको तुलनामा 2082 पुष मसान्तमा 7.99% वृद्धि भई 17 खर्ब 78 अर्ब 30 करोड़ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो कर्जा 17.66% बढ़ेको थियो। कुल कर्जा मध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश 30.82% रहेको छ। साझा खबरमा अब विदेशका खबर। लेबनानको दक्षिणी बेरुतमा इजरायलले गरेको आक्रमणका कारण अमेरिका इरान बीच युद्ध अन्त्यका लागि हुने भनेको सम्झौता बिथोल्ने आकलन गरिएको छ। एक अध्ययनले जारी आक्रमणका कारण दुवै देश बीच हुन लागेको सम्झौतामा

0: अन्यल देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। विश्लेषकहरूका अनुसार बेरूतमा भइएको पछिल्लो आक्रमणले क्षेत्रीय तनाव फेरि चर्काउने सम्भावना बढ़ाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ बीच खेल हुँदैछ। समूह ईको यो खेल राति पौने 11 बजे अमेरिकामा हुनेछ। विश्वकप फुटबलमा जर्मनी सबैभन्दा सफल टोली मध्ये एक हो। फिफा वरियतामा जर्मनी 10 र कुराकाओ 82 स्थानमा छ। यस्तै आज राति समूह एफको नेदरल्याण्डस र जापान खेल्दैछन्। यो खेल राति पौने 2 बजे अमेरिकाको डलास रंगशालामा शुरू हुनेछ।
1: सन्तोषी रावल इन्टर्न र आवासीय चिकित्सकहरूको समस्यामा स्वास्थ्य मन्त्रालय गम्भीर।
2: यस्तो विषयमा अब स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने पाटो चाहिँ महत्वपूर्ण हुन्छ होला।
1: शिक्षा मन्त्रालयले पनि दायित्व पूरा गर्नुपर्ने कुराकानीसँगै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेको विभेद, संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
5: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। इन्टर्न र आवासीय चिकित्सकहरूले आफूहरूमाथि भइरहेको श्रम शोषण अन्त्य गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन्। चिकित्सकहरूलाई दैनिक 24 घण्टासम्म ड्यूटीमा खटाइने, सातामा एक दिन पनि विदा नदिने गरिएको उनीहरूले बताएका छन्। यस्तो अभ्यासले श्रमयन मात्र होइन मानव अधिकारको समेत उल्लंघन भएको उनीहरूको दावी छ। उहाँहरूको माग कतिको जाय छ स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीसँग साथी सन्तोष गन्धर्वले कुराकानी गर्नुभएको छ।
2: विभागीय मन्त्रालय चिकित्सकहरूको स्वास्थ्य कर्मीहरूको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय भएको हुनाले हामीले पनि आवश्यक सहजीकरण त्यसमा थप अरू विषयहरू बुझ्ने विषयहरू चाहिँ हामीले पनि गर्छौं। तर अहिलेको तत्कालको मैले ठ्याक्कै भन्न सक्ने अवस्था चाहिँ रहे।
7: पटक पटक यो मागहरू उठाउने अनि आन्दोलन गर्ने गरिरहनु भएको छ होइन, यो विषय मन्त्रालयलाई पनि जानकारी छ। त्यो हिसाबले पनि उहाँहरूको माग सम्बोधन गर्नका लागि चाहिँ के कुराको समस्या हुने हो? यहाँहरूले अन्य सरकारवाला निकायसँग छलफल गर्नुभएको छ छैन?
2: होइन, यो अध्ययनरत चिकित्सकहरूको अध्ययनरत विद्यार्थीहरूको भनौँ न अध्ययनरत विद्यार्थीहरूसँग जोडिएको विषय भएको हुनाले अब यो विशेष रूपमा इन्टर्न र रेजिडेन्टसँग बढी जोडिएको विषय भए हुनाले यसमा शिक्षा मन्त्रालय बढी प्रत्यक्ष जोडिने विषय भयो। थप अब स्वास्थ्य मन्त्रालय र अन्तर्गत निकायमा पनि अध्ययन अध्यापन हुने भए हुनाले त्यसमा पनि हामीले थप समन्वय गर्छौं।
7: पछिल्लो समय फेरि उहाँहरू आन्दोलनमा अगाडि बढ्ने भन्ने पनि छ र त्यो आन्दोलन गर्दै गर्दाखेरि पटक पटक आवश्यक चिकित्सकहरू आन्दोलनमा रहँदा स्वास्थ्य क्षेत्रमा पनि समस्याहरू पर्न सक्ला, नागरिकले स्वास्थ्य सेवा पाउने विषयमा, त्यो विषयमा त मन्त्रालयले पनि एउटा खालको गम्भीरता त देखाउनु पर्ला नि?
2: होइन, त्यो त देखाउँछ, स्वास्थ्य मन्त्रालयले गम्भीरता नदेखाउने भन्ने विषय भएन। त्यसमाथि पनि अध्ययन गरेर भोलि सेवामा आउँदा अथवा परिषदमा दर्ता भएपछि सेवा प्रवाहको विषयहरू स्वास्थ्य मन्त्रालयसँग जोडिने विषय हुन्छ, उहाँहरूलाई अहिले त्यसमा अलि उत्प्रेरित गरेर व्यवस्था गर्न नसकिएन भने भोलि सेवा पाउने कुरामा त चुनौती हुन्छ।
7: मन्त्रालयले पनि उहाँहरूसँग चाहिँ उहाँहरूका मागलाई सम्बोधन गराउने विषयमा सहकार्य गर्नुपर्ने या त त्यसको चाहिँ वकालत गरिदिनुपर्ने अवस्था चाहिँ हो, त्यो हिसाबले पनि पहिला भएका सहमति कार्यान्वयन नहुनुका पछाडि के देख्नुहुन्छ यहाँले चाहिँ?
2: अहिले पहिला विगतमा के भयो भन्ने भन्दा पनि अब अहिलेको इस्युलाई लिएर हामीले थप त्यसमा के गर्ने भन्ने हुन्छ। विगतमा भएको अब स्वास्थ्य मन्त्रालयको विगतका कागजातहरू हामीसँग केही पनि छैनन्, सबै कुरा जलेर हामी नै अब भनौँ न जुन अफिसमा काम गरेका छौँ त्यहाँबाट अन्त सरेर काम गरिरहनु भएको अस्थायी रूपमा गरिरहनु भएको अवस्था छ। हामीसँग विगतका सहमति अथवा कागजातहरू भएर अथवा त्यसको फलोअप हुँदाखेरि हामी यसरी भन्न सक्ने अवस्था रहन्थ्यो होला, मैले विगतसँग जोडेर अहिले ठ्याक्कै यस्तै भनेर भन्न सक्ने अवस्था भएन। अहिलेको सन्दर्भमा कसरी सहजीकरण गर्न सकिन्छ के गर्न सकिन्छ भने विशेष रूपमा उहाँहरूलाई दिनुपर्ने पैसाको माग भन्ने जस्तो लाग्छ र कामको श्रम ऐन अनुसारको कामको विषयहरू भनेर सार्वजनिक रूपमा आइरहेका विषयवस्तुहरू देखिन्छन्। यस्तो विषयमा अब स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै एक ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने पाटो चाहिँ महत्वपूर्ण हुन्छ होला।
7: मन्त्रालयले चाहिँ उहाँहरूका माग सम्बोधन गराउनका लागि कसरी भूमिका खेल्न सक्छ?
2: मन्त्रालयले अब स्वास्थ्य कर्मीको विषय भएको हुनाले स्वास्थ्य कर्मीका जायज मागहरू जायज विषयवस्तुहरूका सन्दर्भमा सुनिदिने त्यसलाई सहजीकरण गरिदिने सरकारका तर्फबाट सम्बन्धितहरूसँग के गरी गर्न सकिन्छ भन्ने कुराहरूमा नै पहल गर्ने कुराहरू रहन्छ। उहाँहरूले भन्नुभएको जस्तो विषयवस्तु ठ्याक्कै छ कि छैन अथवा भए कस्तो अवस्थासम्म छ भन्ने कुराहरूको जानकारी लिएर प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा जानकारी लिएर सम्बन्धितहरूसँग समन्वय गर्ने त्यसको कार्यान्वयनमा आइपरेका अप्ठ्याराहरूका केही त्यस्ता कानुनी सहजता गर्न सकिन्छ भने त्यसमा सहजीकरण गर्ने भूमिका स्वास्थ्य मन्त्रालयको रहन सक्छ।
1: अब बाँकी खबर, नेकपा एमालेका दोस्रो तहका नेताहरूले पार्टीलाई पुनर्गठन गर्नुपर्ने माग राखेका छन्। एमाले अध्यक्ष केपी ओलीले हिजो बेलुका आफ्नो निवास गुण्डुमा बागमती प्रदेशका नेताहरूलाई बोलाएर गरेको छलफलपछि उनीहरूले यस्तो कुरा बताएका हुन्। पार्टीभित्रैबाट पार्टी फुटाउन सक्ने भन्ने संकेत अध्यक्षबाट नै आइसकेकोले यसलाई लुकाउनु पर्दैन नेताहरूले बताएका छन्। पार्टीभित्र बढ़िरहेको असन्तुष्टिलाई सम्बोधन गर्नको लागि आफूहरूले प्रयत्न गरे पनि पार्टी फुटाउने आरोप आएकाले आफूहरूले त्यसतर्फ कुनै भन्नुपर्ने अवस्था नरहेको नेताहरूले बताएका हुन्। ओलीसँगको भेटमा सहभागी बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले पार्टी कमजोर बनाउने गतिविधि भइरहेको बताएको जानकारी दिनुभयो। विधि पद्धतिमा म नेतृत्वमा आएको हो, विधि पद्धतिबाटै नेतृत्व छाडिन्छ, केपी शर्मा ओलीले बताउनु भएको छ। अहिले भइरहेका गतिविधि पार्टी कमजोर बनाउन भएका छन्। उहाँलाई उद्धृत गर्दै पार्टी कमजोर बनाउने गतिविधिमा कसै पनि लाग्नु हुँदैन उहाँले बताउनुभयो। ओलीलाई भेट्न काठमाण्डौ ललितपुर भक्तपुर बाहेकका जिल्ला इन्चार्ज जिल्ला अध्यक्ष र सचिवहरू गुण्डु पुगेका थिए। यसअघि नेतृत्व परिवर्तनको माग गर्नेमाथि कार्यवाही गर्ने चेतावनी दिएपछि असन्तुष्टि झन चुलिँदै गएको छ। जेठ 20 काठमाण्डुमा भएको कार्यशालामा नेतृत्व पुनर्गठनको बारेमा नेताहरूले आवाज उठाएका थिए। नेतृत्व पुनर्गठनका लागि उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट, रघु पन्त, पृथ्वी सुब्बा गुरूङ, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई लगायतका नेताहरूले छलफल शुरू गरिरहेका छन् र तयारी पनि गरेका छन्। फागुनको प्रतिनिधि सभा निर्वाचनमा एमालेको कमजोर परिणाम आउनुको कारण ओलीको एकल निर्णय गर्ने कार्यशैली रहेको महासचिव र उपाध्यक्षहरूले निष्कर्ष निकालेका छन्। चुनाव लगत्तै महासचिव पोखरेलले पार्टी र नेतृत्व पुनर्गठन आवश्यक रहेको भन्दै अध्यक्ष ओलीलाई सम्मानपूर्वक नेतृत्व छाड्दा राम्रो हुने सुझाव दिँदै आउनु भएको थियो नेता तथा कार्यकर्ताहरूले बताएका छन्। तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेको विभेद
8: कुनै कारण नभइकन समाएर लगेपछि चाहिँ उनीहरूले त्यो उहाँहरूसँग लट्ठी हुन्छ होइन, अनि लट्ठीले चाहिँ हाम्रो साथीहरूको यौनाङ्गमा चाहिँ घोज्ने होइन।
1: सुरक्षा निकायदेखि कानून निकायसम्म सबैले बुझ्नुपर्ने, सरकारसँग समुदायको अपेक्षा ठूलो, हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ सम्वाद श्रृंखला हाम्रो पालो।
10: नमस्कार, म सुशीला। सम्वाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 306 खण्डमा छौं। नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, परिवार तथा सामाजिक जीवनमा बहिष्कार र भेदभावको अझै पनि सामना गर्नु परेको छ। समाजले उहाँहरूको अस्तित्व माथि नै प्रश्न गर्ने क्रम जारी रहेकाले धेरै व्यक्तिहरू आफ्नो लैंगिक पहिचान खुलाउन हिचकिचाउँछन्, जसले उनीहरूको मानसिक स्वास्थ्य, सुरक्षा र अवसरमा नकारात्मक प्रभाव पार्न सक्छ। आजको हाम्रो पालोमा हामी यस समुदायले अझै पनि कस्ता विभेद भोगिरहेका छन् उहाँहरूको अनुभव उहाँहरूको आवाजमा नै प्रस्तुत गर्दैछौ।
11: नमस्ते, मेरो नाम चाहिँ रुबिना तामाङ हो अनि म आफूलाई एउटा तेस्रो लिङ्ग महिला भन्न रुचाउँछु। मेरो समुदायमा चाहिँ हिंसाको रूपहरू चाहिँ अब स्वरूपहरू चाहिँ दिनानुदिन बढी नै रहेको छ। हाम्रो समुदायको ट्रान्सम्यान साथी जुन चाहिँ जन्मिँदाखेरि एउटा बालिका भएर जन्मिनु भयो र हुर्किँदै बढ्दै जाने क्रममा चाहिँ अब आफू एउटा पुरुष हो, आफूमा पुरुषको स्वभावहरू छ र ऊ अट्र्याक्सनको हिसाबले मेन्टल्ली, फिजिकल्ली, इमोसनल्ली चाहिँ एउटा महिलासँग अट्र्याक्सन हुने क्याटेगोरी हुन्छ, उहाँलाई चाहिँ ट्रान्सम्यान भन्छ। उहाँलाई चाहिँ आफ्नो फ्यामिलीले नै त्यो अब बिहेको फोर्स गर्दाखेरि चाहिँ अब छोरा मान्छेसँग विवाह त उहाँले गर्न सक्नुहुन्न नि त। त्यो केसमा चाहिँ म बिहे गर्न सक्दिनँ, मैले विवाह गरेँ भने म महिलासँग नै विवाह गर्छु भन्ने केसमा चाहिँ परिवारले चाहिँ यो पुरुषसँग शारीरिक सम्पर्क नभएको हुनाले चाहिँ यसले विवाह नगर्ने भनेको होला भनेर चाहिँ परिवारले चाहिँ पुरुष पक्षलाई चाहिँ जबरजस्तीकरणी गर्न लगाइएको केस छ कि। त्यो चाहिँ अब हिंसाको पनि एकदमै चरम सीमा नै हो नि त। त्यो एकदमै हिंसा, त्यो परिवार कस्तो भन्ने कुरा पनि हुन्छ कि। हाम्रो समुदायमा चाहिँ एकदमै त्यो हिंसाको फरक फरक प्रकारहरू छन्। जस्तै तेस्रो लिङ्गी महिलाहरू जुन चाहिँ जन्मिँदाखेरि एउटा बालक भएर जन्मिनु र पछि आफू हुर्किँदै बढ्दै जाने क्रममा चाहिँ फिजिकल्ली, इमोसनली, मेन्टल्ली आफू चाहिँ एउटा छोरी मान्छे जस्तो फिल हुने, अब छोरी नै मान्छे हो भनेर आफ्नो पहिचान चाहिँ छोरी मान्छेको गेटअपमा हिँड्ने कति धेरै साथीहरू चाहिँ अब यौन पेसामा पनि आबद्ध हुनुहुन्छ, जुन चाहिँ अब एउटा बाध्यता भयो होइन। अब सरकारले हामीलाई कुनै पनि रोजगारीको व्यवस्था गरिदिएको छैन अझै पनि, त्यो खण्डमा बाध्यतावश यौन पेसा अप्नाउनु पर्ने अवस्थाहरू छ हाम्रो साथी लाई। अनि त्यसरी जाँदाखेरि एउटा पुलिसहरूबाट पनि एकदम हिंसा भोग्नुपर्ने, एउटा हाम्रो समुदायको साथीहरूलाई चाहिँ यिनीहरूलाई जे गर्दा पनि हुन्छ, यिनीहरूलाई एउटा कानुन यिनीहरूको लागि बनेको छैन, जे गर्दा पनि हुन्छ भन्ने हिसाबले सोच्ने कि। एउटा कति साथीहरूले सुनाउनु पनि हुन्छ कि समाएर जबरजस्ती अब कुनै कारण नभइकन समाएर लगेपछि चाहिँ उनीहरूले त्यो उहाँहरूसँग लट्ठी हुन्छ होइन, अनि लट्ठीले चाहिँ हाम्रो साथीहरूको यौनाङ्गमा चाहिँ घोज्ने होइन, तिम्रो चाहिँ के छ, तिम्रो जन्मिँदाखेरि के लिएर आएको छ भनेर चाहिँ लट्ठीहरूले घोज्ने, जबरजस्ती कुट्ने, निलडाम बनाउने, त्यस्तो चरम सीमा नै छ कि त्यो हिंसाको।
12: यहाँहरूलाई चाहिँ हिंसामा पर नपरोस् भनेर राज्यको तर्फबाट सुरक्षाको प्रत्याभूति त्यस्तो केही अहिलेसम्म पाउनु भएको छ?
11: राज्यबाट त सुरक्षा यस्तो केही पनि मलाई अझैसम्म थाहा छैन।
13: म जन्मिँदाखेरि चाहिँ अस्पष्ट योनाङ्ग लिएर जन्मेको थिएँ। मेरो घरमा, मेरो समाजमा, मेरो सोसाइटीले बुझेको कुरा एउटा र म मेरो चाहिँ यो फिजिकल कुराहरू चाहिँ फरक थियो। सोसाइटीले चाहिँ क्रिएट गरेको जुन मापदण्ड छ नि त्योभन्दा बाहिर परेकोले चाहिँ अब म के हो त होइन कुनै पनि ठाउँमा हामीले पढ्दाखेरि पनि महिला पुरुष र तेस्रो लिङ्गी भनेर पढ्ने गरेका थियौँ अनि कुनै पनि ठाउँमा चाहिँ अब बोल्दै जाँदाखेरि चाहिँ अब कहाँ छ त आफ्नो पहिचान त खोज्नु पर्ने हुन्छ नि त अनि त्यसमा चाहिँ के हो त इन्टरसेक्स
14: हो भनेर
13: म के हो भन्ने कुरा नै अन्यल भयो कि
14: कति समयसम्म त्यस्तो अन्यल रह्यो
13: हजुरलाई म लगभग 21 वर्षको थिएँ त्यति बेला चाहिँ आफू इन्टरसेक्स हो भन्ने कुरा चाहिँ क्लियरिटी
14: 21 वर्ष लाग्यो आफूले आफूलाई चिन्नलाई त्यो 21 वर्षको समयमा चाहिँ तपाईँले के भोग्नु पर्यो
13: अब मलाई चाहिँ अब मेरो घरमा चाहिँ दुईटा दिदीहरू हुनुहुन्थ्यो त्यसपछि चाहिँ अब घरको मान्छेलाई चाहिँ अब हुन्छ नि त छोरा भइदियो भने बुढेसकालमा चाहिँ सहारा बन्छ भन्ने कुरा हुन्छ नि त अनि छोरा भइसकेपछि चाहिँ अब
14: छोराकै नाम राखियो
13: हजुर छोरा नै भनेर हुर्काउनु भयो एउटा सर्टेन एजमा आउँदाखेरि चाहिँ अब किशोरावस्था भनौँ न किशोरावस्थामा आउँदाखेरि चाहिँ जसरी छोरा भइसकेपछि दारिजुङ आउनुपर्छ स्वरधुतको हुनुपर्छ भन्ने कुरा चाहिँ त्यो कुरा भन्दा म बाहिर परे जसरी अब छोरा भनेर हुर्काउनु भयो मेरो ब्रिज डेभलप भयो अनि त्यसपछि चाहिँ स्वर धोत्रो भएन दारिजुङ आएन मैले चाहिँ ब्रिजहरू बाँधेर यताउता हिँड्ने गर्थेँ गर्मीको बेलामा पनि मैले त्यो लुकाएर बस्थेँ अनि मैले पढ्दै जाँदाखेरि पनि अब साथीहरूबाट पनि विभेद होइन विभिन्न उपनामहरू अब म यस्तो किन अरू जस्तो पाइरहेको छैन म मात्र यस्तो विशेषता लिएर जन्मेको हो कि मैले किन बाँचिराख्नुपर्छ भन्ने सोचाइ आएर चाहिँ मैले सुसाइड गर्ने प्रयास पनि गरेका थिएँ अनि त्यसपछि चाहिँ अब टिचरहरूबाट पनि बुलिङ भयो होइन
14: जब आफूले आफूलाई पहिचान गरेर स्वीकारेर अघि बढ्यो त्यसपछि के सहज भयो
13: त्यसपछि चाहिँ मैले धेरै अवसरहरू पनि पाएँ मैले काठमाडौँ आएर अरू साथीहरूको पनि अनुभव पाएँ अनि उहाँहरूको लागि जसको चाहिँ अहिलेसम्म पनि अवेरनेस नै छैन नि त उहाँहरूको लागि चाहिँ जसरी हाम्रै लागि भनौँ न अन्तलिङ्गी व्यक्तिहरूको लागि काम गर्न पाउँदाखेरि एकदम गर्वित गर्छु किनकि कुनै पनि ठाउँमा जाँदाखेरि यो काम चाहिँ गर्नुपर्छ अवेरनेस नै छैन त्यही भएर चाहिँ यो धेरै कुराहरू चाहिँ ल्याकिङ भइराखेको छ भन्ने कुरा चाहिँ गरिदिनुहुन्छ हामीले प्रोग्राम गर्दै जाँदाखेरि त्यही भएर चाहिँ आफूलाई गर्वित फिल चाहिँ गर्छु जे छु त्यसैमा स्वीकार छु भन्ने चाहिँ भावना छ अहिले चाहिँ
14: जसले आफूलाई स्वीकार गर्न कठिन भइरहेको छ बाहिर आउनलाई पहिचान सहित बाहिर आउनलाई गाह्रो भइरहेको छ उहाँलाई तपाईँको सुझाव तपाईँको सल्लाह चाहिँ के छ
13: त्यसमा चाहिँ मलाई के भन्न चाहन्छु भनेपछि इन्टरसेक्स व्यक्तिहरू चाहिँ जो हुनुहुन्छ हाम्रो सोसाइटल्ली रूपमा चाहिँ एउटा कुरा गरिराखेको छ नि त जसरी अब महिला र पुरुष भन्दा बाहेक विशेषता लिएर जन्मेको व्यक्तिहरू चाहिँ उहाँहरूलाई चाहिँ इन्टरसेक्स भनिन्छ इन्टरसेक्स त्यसपछि म एक्लै हो भन्ने इन्टरसेक्सलाई जो जोलाई चाहिँ लागिराखेको छ त्यो तपाईँहरू एक्लै हुनुहुन्न हामीहरू साथमा छौँ हामी पनि तपाईँहरूकै साथमा छ तपाईँहरूकै कामको लागि चाहिँ अगाडि बढिराखेको छौँ होइन हामी पनि अरू सरह चाहिँ हामीले काम गर्न सक्छौँ हामी अलग होइनौ हामी त्यही सोसाइटी भन्दा समाजले बनाएको एउटा डिफिनेसनमा मात्र नपरेको हो तर उहाँ हामीले चाहिँ सोसाइटीमा चाहिँ मिलेर काम गर्नुपर्छ पहिचान छ अस्तित्व छ
15: यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेका विभेदका कारण मानसिक स्वास्थ्यमा परेको असर लगायत तपाईँको कुनै पनि प्रश्न जिज्ञासा गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला आगामी हप्ता प्रश्नको उत्तर खोजौला साझा खबरमा हाम्रो पालो आजलाई यति अब तपाईँको पालो
1: नेपालको अलैंचीको निर्यात चालू आर्थिक वर्षमा 72% बढ़ेको छ पछिल्लो एक महिनामा देशभर मौसमी विपदका घटनामा 20.5% वृद्धि भए पनि मानवीय क्षति भने घटेको छ परराष्ट्र मन्त्री सुशील खनालले प्रवासमा रहेका नेपालीहरूको ज्ञान सिप र क्षमतालाई नेपालको आर्थिक समृद्धिको लागि प्रयोग गर्ने बताउनु भएको छ बाजुरा र हुम्ला सीमा विवादका कारण तनावग्रस्त बनेको हिमाली गाउँपालिकाको लामपाटामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना भएको छ लेबनानको दक्षिणी बेरूतमा इजरायलले गरेको आक्रमणका कारण अमेरिका इरान बीच युद्ध अन्त्यका लागि हुने भनेको सम्झौता बिथोल्ने आंकलन गरिएको छ र फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ अनि नेदरल्याण्डस र जापान खेल्दैछन् हवस्त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि असार 1 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर
4: यही असार 6 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ
3: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने कान दुख्ने कम सुन्ने कान कराउने तथा रिङ्गटा लाग्ने पिनास नाकबाट रगत बग्ने नाकमा मासु पलाएको तथा एलर्जी घाँटी दुख्ने आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ
5: सम्पर्क गुरुङ हस्पिटल प्राली गुरुङ फार्मेसी गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-520-402 र 522-148
3: शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण उपचार पुनस्थापना
5: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पुराञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ
3: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अंगहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढ़ी भएको शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अंगको आवश्यकता भएकाहरू
5: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 सोनाबारी सुर्खेत सम्पर्क फोन नम्बर 083-590-038 मोबाइल 98578-20935 98682-29133 र 98655-56606
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
7: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला

0: 6.98 डिस्प्ले एआई पावर्ड क्यामेरा 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2।
2: सर्वजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ।
1: रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
3: रेडियो भेरी FM।

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन। हामी गर्ने गर्ने
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए गोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
1: लटिपिराक फोन नम्बर 9820293948 9820293948।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840844631।
5: रेडियो भेरी एफएम।

0: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
1: खुशीको खबर,
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालको एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
2: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 9845536984।
3: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा

0: एसई र कक्षा बाह्रको परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्रामा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
0: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
1: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-84-30-3-9, 98-85-51-560 र 98-84-56-499।

0: Extreme energy drink.
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59960 र 97-678-84-566।

0: Let's go. 6.9 inch को शानदार display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्भिसेक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई त्यस्तै छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582389, 98584072 र 98448161175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
2: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145804031।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: रेडियो भेरी FM।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 9855546455।
1: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
3: वन वन्य जन्तु, जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न, ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
1: त्यसैले वनभित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्य वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाउँ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
3: डिभिजन वन कार्यालय सुर्खेत। लिङ्ग छनौट गरी गर्भपतन गर्नु अपराध हो।
0: लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्नु कानूनी अपराध हो। यो कार्य कोही कसैले नगरौं र नगराउ। चिकित्सकले समेत त्यस्ता कार्यलाई निरुत्साहित गरी चिकित्सा पेसालाई मर्यादित बनाऊ। विभेद रहित समाजको निर्माण गरौं। लैंगिक समानता बोलेर वा लेखेर मात्र प्राप्त हुँदैन। परिणाम प्राप्तिका लागि प्रत्येक व्यक्तिले व्यवहारिक शुरूआत आफैबाट गर्नुपर्दछ। कुरा होइन, काम गरौं। परिवर्तनको प्रारम्भ आफ्नै घरबाट गरौं। छोरा वा छोरी त्यो तपाईँको सन्तान हो, तपाईँको वंश हो। त्यसैले लिङ्गका आधारमा छोरा र छोरी बीच विभेद नगरौं, नगराउ।
2: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर सुर्खेत।
3: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
4: रेडियो भेरी एफएम 98.6 / 102.7 मेगाहर्ट्ज।
5: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
6: Extreme energy drink. Taste the difference. Feel the energy.

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लाग्यो बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97460-840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके एज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम, अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत। गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
4: रेडियो भेरी एफएम।

0: यही असार 6 गते शनिबारका दिन सुपरपोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगञ्जमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मञ्जु विशे शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
0: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13-956।
2: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु कोसिस छैन। के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
4: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो,
4: त्यही गएर सूर्जन रोकाईलाई भेट।
3: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
4: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
5: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
6: अझै रमाइलो, ₹50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
6: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
8: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
9: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रो भेटमा गएर आएँ के। यो देखेनौ, यो यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्तामा नि।
10: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
11: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
10: US 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
11: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
10: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872।
12: सम्पर्क फोन नम्बर 083-521-9556 र मोबाइल 98-480-50-430।
13: लौ है हजुर, सिरिस एग्रुभेट है, सिरिस एग्रुभेट।
14: रेडियो भेरी एफएम

0: सूचना
1: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
1: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
2: डढिलो रोक्ने सबैभन्दा बलियो उपाय प्रकृतिमा आधारित समाधान। हाम्रो पुर्खाले अपनाएको ज्ञान आज पनि उत्तिकै उपयोगी छन्। पानीका मुहान जोगाऊ, प्राकृतिक पोखरीहरू बनाऊ र सिमसार क्षेत्रको संरक्षण गरौं। वनमा रैथाने बिरुवाहरू रोपौं, तिनको संरक्षण गरौं। अग्नि रेखा बनाऊ, डढेलो लाग्नु अघि नै वनको उचित सरसफाई गरौं। यसबाट जोगिन्छ वन, संरक्षित हुन्छ जैविक विविधता र सुध्रिन्छ उपभोक्ताको जीवन स्तर। प्रकृतिबाटै प्रकृतिको संरक्षण गरौं, डढेलो रोकौं, भविष्य बचाऊ। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारु र कसोहरु भएको छ मेरा दिनेशै बाइजना भया
4: तै तय काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
3: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिनँ क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाया आरोग्यमा जानु पड्दो छ त
5: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486375 र 98489956576।
0: सूचना विजयनगर नगरपालिकाबाट विभिन्न समयमा अनुमति लिए सञ्चालनमा रहेका सम्पूर्ण संस्थागत निजी लगानीमा सञ्चालित विद्यालय तथा निजी शैक्षिक संस्थाहरू ट्युसन तथा कोचिङ सेन्टर छात्रावास मोन्टेश्वरी आदि समेतलाई आफ्नो शैक्षिक संस्था र विद्यालयको हकमा 3 वर्षको एकपटक र ट्युसन तथा कोचिङ सेन्टर र निजी शैक्षिक संस्थाको हकमा वार्षिक नवीकरण गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालय वा संस्थाले नवीकरण नगरेको पाइएकाले असार 15 गतेभित्र अनिवार्य नवीकरण गर्न हुन अनुरोध गर्दछौ। कागजातहरू नगरपालिकाबाट जारी गरिएको शैक्षिक संस्थाको अनुमति पत्रको प्रमाणित प्रतिलिपि विद्यालयको हकमा तहगत र कक्षागत सबै कम्पनी वा गुठी वा सहकारी दर्ता घरेलु उद्योग व्यवसाय प्रमाण पत्रका प्रमाणित प्रतिलिपि शैक्षिक संस्थाको विधानको प्रमाणित प्रतिलिपि कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सक्कल भौचर सम्बन्धित वडा कार्यालयको सिफारिश र पासपोर्ट साइजको फोटो 1 प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ। शिक्षा युवा तथा खेलकुद शाखा वीरेन्द्र नगर नगरपालिका वीरेन्द्र नगर सुर्खेत।
8: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित

0: वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0130।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: रेडियो भेरी FM।

0: In the heart of the city, where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
1: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
2: यही असार 6 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू: कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
3: सम्पर्क गुरुङ हस्पिटल प्रारी, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।

0: भर्ना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवनोपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-688-84-566।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।

नमस्कार, रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जको प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा ताजा खबर, मनोरञ्जन अनि सूचनाको लागि सुन्दै गर्नुहोस् रेडियो भेरी एफएम।

0: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।
1: तपाईं कति चिन्ता नमान्नुस्, किनभने चिन्ता नै चिता हुन्छ। रोग भनेको नै चिन्ता हो सरकार। मर्नु पर्छ हक हो, के डराउनु, किन डराउनु? तर मरिसकेपछि सुख पाउने काम गर्ने पट्टीमा चाहिँ लाग्नु पर्यो। मर्छु नै भनेर डराउने चाहिँ काममा लाग्नु हुँदैन सरकार। मर्छु नै भन्ने कुराको डर चाहिँ मानेर सधैँ निर्वाह हुन सक्दैन। मरिसकेपछि सुख समृद्धि पाउने काममा तपाईँ लाग्नु पर्यो। सुख समृद्धि पाउने भनेको भगवानको हरिनाम संकीर्तन नै हो। केही छैन भनेर तपाईँ चिन्ता मान्नु हुँदैन सरकार। सबै कुरा तपाईँसँगै छ, केही कुराको नक्सान भएको छैन। अब एउटै नक्सान तपाईँको यो देह नष्ट नक्सान हुन्छ भन्नुभएको होला। अब यो बासांशु जीर्णानि यथा विहाय भनिकन शास्त्रले युक्ति गरेको छ। पुरानो कपडालाई फालेर नयाँ कपडा लाउनै पर्ने नै हुन्छ। शरीर पनि थोप्रो हुन्छ, नष्ट हुन्छ, अर्को शरीर तयारी हुन्छ, के को चिन्ता हो? शरीरमा सबै कुरा तपाईँमा व्यापकता देखेको छु, केही कुराको खाँचो देख्दिनँ। किनभने देखेन, सत्याम चितौ मुख्यम कसिको प्रयासैरी बाहु सुसिद्धि उपवरणै किम सत्याञ्जलो किम पूर्वधान्य पात्रा दिग्वद कलादौ सती किम दुकुलै। राजन, तपाईँले के सोच्नुहोस् भनेदेखि सत्य सैया निर्माण गर्नुहोस्, बाहुलाई सिरानी हाल्नुहोस्, शिरको तकिया बनाउनुहोस्, भोजन गर्नका निमित्त अञ्जली थाप्नुहोस्, सम्पूर्ण अङ्ग भङ्ग प्रत्यङ्गमा सारा सम्पूर्ण मेरो शरीरमा सबै कुराको सामग्री छ भन्ने कुराको अनुमान गर्नु। सन्तोष लिएपछि सारा कुरा पुगिहाल्छ सरकार। असन्तोषले नपुगेको हो, सन्तोष भए पुगि पनि हाल्छ। यसमा कुनै प्रकारको आवश्यकता पनि नै। अब तपाईँलाई के सुने चाह छ राजा भनेर सोद्धाखेरिमा, लो मेरो भगवान हजुरका मुखारविन्दबाट मैले धेरै प्रकारको महिमा जाने, तर हाम्रो हिन्दू दर्शन र हिन्दू संस्कार बमोजिम सनातन धर्ममा धेरै देवता छन्। कुन चाहिँ देवतालाई मान्ने? प्रभु ब्रह्मालाई मान्ने कि विष्णुलाई मान्ने कि शिवालाई मान्ने कि इन्द्र यम वरुण कुबेरलाई मान्ने कि तसर्थ सम्पूर्ण देवी देउराली मान्ने कि भूत प्रेत आदिलाई मान्ने कि कसलाई मान्ने भनेर सोद्धाखेरिमा, यी सबै विभागीय हाकिमहरू हुन् महाराज। अहिले देखिएका देवता कसरी विभागीय हाकिम हुन् भनेदेखि, जस्तै सृष्टिको लागि ब्रह्माको, विष्णु पालनका लागि शिवजी संहारका लागि, देवी शक्तिका लागि गणेश निर्विघ्नता सिद्धका लागि, शिवजीको भजन गरेमा दाम्पत्य जीवनको सुखमय पनि बित्न सक्छ, र शिव पार्वतीको भजन गर्नाले विद्या प्राप्ति हुन्छ, ऐश्वर्य वृद्धि हुन्छ, लक्ष्मी देवीको प्रार्थना गर्नाले धनधान्यको वृद्धि हुन्छ, सरस्वतीको भजन गर्नाले विद्या बुद्धिको विनोदको तयारी हुन्छ, कुबेरको भजन गर्नाले स्वर्ग भने धन पाइन्छ, वरुणको प्रार्थना गर्नाले जल पाइन्छ, इन्द्रको भजन गर्नाले स्वर्ग पाइन्छ। तर अकामो सर्वकामो वा मोक्ष कामो उदारी, यी सबै प्रकारका विभागका ती हाकिमहरू हुन्। तर मुक्ति प्राप्तिको लागि वा सबै कामना सिद्ध गर्नका लागि परब्रह्म परमात्मा नारायणकै भजन गर्नु, यसैबाट उद्धार हुन्छ है भनेर आज्ञा गर्नुभयो। लो मेरो प्रभु साह्रै राम्रो कुरा बताउनु भयो, म नै म परमात्माको प्रार्थना गर्छु, म मरेपछि उद्धार हुनका लागि उनी परब्रह्म परमात्माको चिन्तनमा मेरो कहिले

महाराज परीक्षित का प्रति सुखदेव स्वामी लिया गया गर्नो बोलो तो सौन का दृष्टि प्रणाली बने रहा महाराज परीक्षित लाए श्रीमद भागवत को महत्व को बारे सारा कुरा को प्रमाण गर्नो बोलो तो सौन का दृष्टि प्रणाली और इसी प्रसंग को बीच में अब कट्टी देखने तला सात लोग को परिकल्पना गर्नो महाराज कट्टी देखने तला तल बीतल सुतल तला तल सात पात्र महापातल को परिकल्पना गर्नो कट्टी देखने माथि भूरलोक भोरलोक मोहरलोक जनलोक तपलोक सुरलोक र सत्यलोक को परिकल्पना गर्नो विष्णु ब्रह्माण्ड सारा आफूमा निर्धारित र निर्णय गर्नु भनिकन राजा परीक्षितलाई सुखदेव स्वामीले भागवतको मूल सिद्धान्तमा फरक नपर्ने मत ल्याएर प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्मको कथा हे सत्यबाट जय बोलो श्रीमद् भागवत महाप्राणको मुरारे।

जब शौनकादि ऋषि ईश्वरलाई पौराणेश्वरले आज्ञा गर्नुभयो, जब राजन यसै प्रसंगको बीचमा भगवान परब्रह्म परमात्मा नारायण प्रभुको गाथा कथा बताउन पाउनु म भाग्यमानी आफूलाई सम्झन्छु महाराज परीक्षित, अब प्रभुको गाथा र कथाले पूर्ण भएको ध्यान म गर्दछु सुन्नुहोस्। अब प्रभुका चरणमा मेरो ध्यान कहिले नटुटोस् भन्दै सुखदेव आज्ञा गर्नुहुन्छ। हरे श्रेष्ठको वाचम नमः परस्मै पुरुषाय भूयसे सदुदवस्थान निरोध लीलया गृहीत शक्ति त्रितया देहिना मैत्र भवायानुपलक्ष्य प्रत्मने। जसको जब राज्य गुणानुवाद र कथनको प्रभावबाट प्रपञ्च थिति उत्पत्ति लय हुन्छ निमित्त भूत लीलया गृहीत शक्ति यस्ता परमेश्वर प्रभुलाई मेरो नमस्कार। यत् कीर्तनम यत् स्मरणम यदीक्षणम यत् वन्दनम यत् स्मरणम यदर्हम लोकस्य सद्धो विदिनोति कल्मषम तस्मै सुभद्रा श्रवस्ते नमो नमः। जसको प्रभावले जसको कीर्तन गर्नाले जसको ध्यान गर्नाले जसको मनन र जसको प्रार्थना गर्नाले यस लोक र परलोकको सुधार हुन्छ यस्ता परब्रह्म परमेश्वरलाई मेरो नमस्कार। किरात हुणान्द्र पुलिन्द पुलकसा आदि र कङ्काय बना खसादय अनिश्य पापा यदुपा श्रीयाश्रिया शुद्धन्ति तस्मै प्रभ विष्णवे नमः। जसको कीर्तन गर्नाले जसको ध्यान र मनन गर्नाले जसको किरात भए हुणान्द्र भए पुलिन्द भए पुलकस आविर कङ्का एवन खसादीहरू पनि मुक्ति हुन्छन् यस्ता परमेश्वर श्रीमद् भागवत महान ग्रन्थलाई मेरो नमो नमः। श्रीपति यज्ञपति प्रजापति धियम पति लोकपति धरापति पत्रे पत्रे चान्दक प्रश्न सात्वताम प्रसिद्धता में भगवान सताम पति यज्ञ का पति लोक का पति विश्व का पति ब्रह्मांड का पति सर्वनायक यस्ता परब्रह्म परमेश्वरलाई अरू कुरा केही नसके तापनि प्रभुको पाउमा मेरो चित्त सधैँ नाचिरहोस् भनिकन चरणको सेवामा ध्यान लगाएर राजा परीक्षितलाई सुखदेव स्वामीले भागवत कथाको प्रवचन शुभारम्भ गर्नुभयो। अब संसारमा महाराज परीक्षित सबभन्दा उत्तम कुरा के हो भन्दाखेरिमा अन्त्य नारायण स्मृति भनिहाल्छ। अन्त्यमा भगवान नारायणको नाम संकीर्तन नै प्रभावकारी हो। अन्त्य नारायण स्मृति भनेको कुरा के भने अन्त्यमा भगवान नारायणको नाम संकीर्तन। आपत्ति परेपछि सम्झनेवालाको लागि समस्या परेपछि सम्झने भगवानलाई हो कि होइन? ड्याममा ठेस लगायो भनेदेखि सम्झन्छन् तीनजनालाई, भगवानलाई आमालाई बालाई। काँडाबिज्यो भने पनि त्यही हो सम्झने, हात काट्यो भने नि अय्या आमा भन्ने, अय्या नि बा हो भन्ने, अय्या नि भगवान भन्ने, अय्या नि हाम्रो घरको बुढो कसले भने सर, अय्या नि हाम्री बुढी कता गई ओली कसले भने सर, पछि पछि भन्ने हो बरु पछि। यसै कारणले अन्त्य नारायण स्मृति अन्त्यमा भगवान नारायणको नाम संकीर्तन प्रभाव यो उत्तम छ। प्रभुको नाम भुल्नु हुँदैन अन्त्यम चरणमा रे नारायण नारायण भज प्राणी नारायण नारायण भज प्राणी यो जीवन मरे पछि हुन्छ खरानी नारायण नारायण भज

0: शुण्वो महाराज परीक्षित सृष्टि को प्रकरण राजा परीक्षित सुखदेव बताउनुहुन्छ। अब परमात्मा विश्व ब्रह्मांड ईश्वर को हो यही बताएको छ। नारायण परो वेदा देवा नारायणंगजा नारायण परा लोका नारायण परामखा नारायण परो योगो नारायण परम तप नारायण परम ज्ञान नारायण परागति भन्छ। विश्व ब्रह्मांड सारा संपूर्ण ईश्वर को हो। केवल तपाई पनि नारायणै हो, म पनि नारायणै हो, अरूको पनि नारायणै हो। विश्व ब्रह्माण्ड थूल सूक्ष्म कारण सारामा ईश्वरको वास। द्रव्य कर्मम च कालम च स्वभावो जीवेव च। यति मात्रै हो। मानिसहरूको स्वभाव र रहन सहन र खाई पियाईमा मात्रैको फरक मात्र हो, तर आत्मा अमर हो, सबैसँग ईश्वर छ, फरक छैन। सबै संसारमा सबैको भन्दा माया कसको हुन्छ भन्दा सचिदानन्द परमानन्द सम्पूर्णानन्द पवित्रानन्द साराको भन्दा स्वरूपानन्दको प्यारो हुन्छ भन्नु न। त आफ्नो माया आफूलाई हुन्छ, आफूमा आफै र मायाको हुन्छ, आफ्नो जीवन सबैलाई माया हुन्छ। विस्तामा गुजगुज भएर बसिरहेको किरा फटेरा हुन्छन्, तिनलाई पनि मार्न खोज्दाखेरिमा ऊ पनि ज्यान जोगाउन अझ अर्को पाल खोज्दै हिँड्छ। उसलाई त्यहाँ रमाइलै छ, किनभनेदेखि यो जीवन काट्न पाए अर्को जीवन लिने थिए कि भन्ने उसलाई छैन। हामीलाई त झन् मानव योनिमा उपदेव समानका भएर बसेका छौं, यहाँभन्दा रमाइलो जीवन कहिलेको कहिले हुन सक्छ। यसै कारणले संसारमा सबभन्दा आनन्दको अनुभूति कहाँ हुन्छ, आफ्नो आत्मामा आफूलाई आफै रमाइलो। विश्व यही हो महाराज परीक्षित। सौनकाजीलाई सूचनामा पौराणिक नैमि सारणी आज्ञा गर्नु, प्रभुको महिमा जान्नु बुझ्नु ध्यान गर्नु कहिल्यै नभुल्नु, ईश्वर प्रतिको श्रद्धा र सद्भावमा राख्नु, अहिंसा परमो धर्म भन्छ संसारमा सबभन्दा ठूलो। दुईटा कुराबाट बस्नु, दुईटा कुरा भनेको के हो, एउटा कुरा हो काटमार नगर्ने, अर्को कुरा हो अर्काको निन्दा गर्दै नगर्ने, त्यो पनि हिंसा नै भन्छ नि। अर्काको निन्दा गर्ने, चर्चा गर्ने, यसो गर्ने उसो गर्ने, त्यो त्यो यस्तो छ, त्यो यस्तो छ, त्यो नभन्नु, जेसुकै होस् आफ्नो काम गऱ्यो हिँडेर जेसुकै जस्तो सुकै हुन्छ, त्यसको के बयान गरे त मलाई थाहा छ। ल त्यसै कुरा लाउँदै घर घरै हिँड्ने, त्यस्ता काम नगर्नु, कहिले नगर्नु। संसारमा मूर्ख र महामूर्ख को हुन्छ भन्ने सम्बन्धका लागिमा आफ्नो गुण आफैले गाउनेवाला महामूर्ख हुन्छ, अर्काको विरुद्ध गर्नेवाला मूर्ख हुन्छ। आफ्नो गुण आफैले गाउनु हुँदैन, मैले गरेको म नभए भए म त मै हुँ नि, त्यस्तो भने त्यो के काम, त काली जस्तो आफ्नो नाम आफै काट्ने नभुल्नु, भगवानको भजन कीर्तन मननमा चित्त लगाउनु, यसैबाट सुधार हुन्छ राजा परीक्षित भनेर राजा परीक्षितले आज्ञा गर्नुभयो। जीवन सत्य छैन, जीवन नाशवान छ। अमर भनेको आत्मा छ, देह प्रपञ्च छ, नाशवान छ। यसै कारणले अमर आत्मालाई कहिले गतिशीलताबाट अधोगतिपट्टि नलैजानु भनेर राजा परीक्षितको हजुरमा सुखदेव बडा गम्भीर वाणीमा प्रभुको ध्यान गर्दै मनन गर्दै कीर्तन गर्दै आफ्नो कर्तव्य माथिको पोललाई अगाडि सार्नुभयो। लौत राजन परीक्षित, अब तपाईँ के सुन्न चाहनुहुन्छ भनेर यसरी आध्यात्माधिक चिन्तनको विषयको बारेमा प्रकाश पार्दै ब्राह्मण क्षेत्री पैस्य शूद्र भनेको के हो भनेर सोध्नुभयो। ब्राह्मण भनेको के हो, छ काम गर्छन् ब्राह्मणले, छ काम गर्नुपर्छ ब्राह्मणले, छवटा काम। षट्कर्म ब्रह्म उच्चते भनेको छ भागवतमा, पढ्ने पढाउने यज्ञ गर्ने यज्ञ गराउने दान दिने र दान लिने, यी छ काम बाहुनले गर्ने हो भने हो। तीन काम चाहिँ गर्छन्, तीन काम गर्दैनन्। पढ्ने काम गर्छन्, पढाउने काम गर्दैनन्, यज्ञ गराउने काम गर्छन्, गर्ने काम गर्दैनन्, दान लिने काम गर्छन्, दिन कत्र मनले दिने। यसै कारणले तिनटा काम गर्छन्, तिनटा काम गर्दैनन् ब्राह्मणले, गर्नुपर्ने त छवटा काम रहेछ। षट्कर्म ब्रह्म उच्चते, दान दिनु दान लिनु, एक एक गर्नु गराउनु, पढ्नु र पढाउनु। क्षेत्री भनेको के हो, क्षेत्रको तिनटा अर्थ हुन्छ, क्षेत्र माने शरीर, क्षेत्र माने हात, क्षेत्र माने पृथ्वी, त्यसो भएर क्षेत्रफल भन्छ नि भन्दैनन्। यसै कारणबाट हातले शरीरको र पृथ्वीको रक्षा गर्ने हुनाले उनको नाम क्षेत्री। यस्तो हो। वैश्य भनेको के हो, वैश्य भनेको चाहिँ मेरो महाराज, कहिल्यै वैश्यले सधैँ सर्वदा खन पेट हो। वैश्य भनेको चाहिँ पेट हो वैश्य, किनभने हातले मुछ्यो मुखा राखिदियो सुलुक निलो पेटा थुप्रियो, पेटमा गएर थोप्रन्छ। त्यसै कारणले हाम्रो पनि यहाँ जतिसुकै जले जे गरे पनि लगेर बुझाउने भने कसलाई हो? वैश्यहरूलाई दिनुभयो होइन, महेन्द्र पुलमा लगेर दिनुभयो होइन पैसा जति। यसै कारणले बुझाउने ठाउँ वैश्य, वैश्य भनेको के हो? थन्क्याउने ठाउँ हो, पेट हो वैश्य भनेको। वैश्यहरूमा धनी हुन्छन्, ब्राह्मणले धनी ब्राह्मण हुँदैन, सुहाउँदैन सुहाउँदैन हो ज्यादै धनी भएको बाहुन, किनभने देखेन बाहुनले धन होइन। ब्राह्मणलाई ज्ञान चाहिन्छ, वैश्यलाई धन चाहिन्छ, क्षेत्रीलाई साहस चाहिन्छ। साहस भएको क्षेत्री, हिम्मतवाल क्षेत्री, वेदले प्रकाण्ड बुझेको पण्डित ब्राह्मण, धनी वैश्य, बलियो शूद्र। यसै कारणबाट शूद्रमा बलवानता चाहिन्छ, अनि त्यसपछिबाट शूद्र भन्दा साथ अपमानको भाषा बोल्ने त होइन नि, शूद्र भनेको पाउ सम्झना हुँदैन, शूद्र भनेको सुध्रिनु पर्छ बाबु, बिग्रिएको मति सुधार। त्यसै कारणले शूद्र शूद्र शूद्र, तिमी यता आऊ, वेलकम अर्थात स्वागत शूद्र आऊ। यही हो सुधार्ने, सुधार्ने मतमा जानु, बिगार्ने मतमा नलैजानु, उनीहरूको आत्मबल गिराउने काम नगर्नु, सुधार्दै लैजानु, भाव भक्ति श्रद्धा प्रेम बढाउनु, चिन्तन मनन कीर्तन गर्नु। यही प्रभावबाट महाराज ब्राह्मण क्षेत्री वैश्य शूद्रको यो नीति सिद्धान्त हो। अनि आखिरका बीचमा चार जात र 36 वर्ण भन्छन्, के भनेको? चार जात भनेको को हो? अण्डज उद्भिज जरायुज स्वदेज भनेको चार जात हो। अण्डज फूलबाट उत्पादन हुनेको एक जात, काटेर भाबरा सर्ने क्लब सर्नेको दुई जात, रोपेर उम्रनेको तीन जात, शरीरको पसिना मैलबाट तयारी हुने जुम्रा उपिया आदिको चार जात। बस यो चार जात भन्दा उपरान्त संसारमा केही जात छैन, यही हो चार जात भनेको। अनि अर्को जब 36 वर्ण भन्छन्, त्यो 36 वर्ण भनेको के हो? कपुरी कबाट लिएर त्रसम्मको अक्षरलाई 36 वर्ण भनेको। यहाँ जब दराई कुमाल मगर गुरु भन्दै लाने हो, 36 वर्ण भनेको कबाट लिएर त्रसम्मको अक्षर, ठुलो वर्णमाला र सानो वर्णमाला भनेर पढे हो कि होइन? यही पुराना पुराना बुढाहरू कटकट गरे खै। यसै कारणले महाराज परीक्षित भगवानको भजन मनन कीर्तन गर्ने, यसरी ब्राह्मण क्षेत्री वैश्य शूद्रको आचार संहिता प्रतिपादन गर्ने, अण्डा उद्भिज जरायुज स्वदेजको विवेक गर्ने भनिकन सौन काजलाई पौराणिक शुद्ध नै सार नक्षत्रमा यसै कथाबाट प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट।
1: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
2: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन, लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
1: त्यसैले वन भित्र सलाई लाइटर पेट्रोल मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाउ, चुरोटको ठुट्टा सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौ, त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं, वनभोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौ, गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौ र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो, कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
2: डिभिजन वन कार्यालय सुर्खेत।
3: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning and supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chalukya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chalukya Pathshala, empowering minds, inspiring futures.
4: पारस्परिक साथ, सहयोग र दृढ़ विश्वास को तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो
5: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
6: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ
5: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
6: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ
7: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702
8: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
6: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
8: जाँच पहिचान तथा उपचार गरी अवस्थाहरू जन्मजात खुट्टाको पैताला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोड्नी सम्बन्धी भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
6: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 सोनाबारी सुर्खेत सम्पर्क फोन नम्बर 083-590-038 मोबाइल 98578-20935 98682-29133 र

0: विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
1: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-51-960 र 97-678-84-566
0: खुसीको खबर
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको IVF टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको HCRC अस्पतालमा पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस् निसन्तान उपचार अब सम्भव छ तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा
0: हाम्रा विशेष सेवाहरू IVF, IUI, हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
2: HCRC अस्पताल नेपालगंज तपाईँको परिवारको खुसीको नयाँ शुरूआत आजै परामर्श लिनुहोस् सपनालाई साकार बनाउनुहोस् HCRC अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके सम्पर्क मोबाइल नम्बर 98-455-36-984
3: मलाई त कस्तो भोक लाग्छ टेकराज कहीँ जाम न खाजा खान
4: भोक त लाग्यो दिदी के खाने भोक लाग्यो के दिदी
3: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि
4: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ मजाले भोक मेटिन्छ
5: त्यहाँ त स्पेसल बफ मोमो चिकन मोमो मटन मोमो भेज मोमो बफ चाउमिन चिकन चाउमिन मटन चाउमिन भेज चाउमिन अन्डा चाउमिन मिक्स चाउमिन नेवारी खाजा सेट बफ खाजा सेट चिकन खाजा सेट मटन खाजा सेट भेज खाजा सेट बफ सेकुवा चिकन सेकुवा मटन सेकुवा छोइला भुटन भुटुवा लेग पिस ललिपप मटन तास बफ ससेज चिकन ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ
3: ल ल त्यसो भए आज त्यही जाउँ आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा
4: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत प्रोप्राइटर शिव रावत सम्पर्क नम्बर 97-670-71-284 र 97-498-640
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ सूचना
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ
3: आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायु गोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ECG सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 083